0: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607634 र 0825601038।
14: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: सुगर रोग सम्बन्धी उपचार,
15: हर्मोन सम्बन्धी समस्याको उपचार,
14: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
18: सम्पर्क विक्रम फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 82594410। मोबाइल नम्बर 98478893 र 98095128171।
19: एक हप्ता देखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
17: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
20: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
2: बाङ्गा टिङ्गा दाँत मिलाउने,
20: शल्यक्रिया गरेर दाँत निकाल्ने,
2: खाली ठाउँमा दाँत भर्ने,
20: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
2: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
21: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
22: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू:
17: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
25: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू:
25: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
25: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
25: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
25: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
22: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
26: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
27: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
26: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
27: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
26: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
27: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887141।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
6: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
25: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी दिपुचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 16 गते मंगलबार, सन 2026 जून 30 तारीक असार कृष्ण पक्षको प्रतिपदा तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी,
0: ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव,
1: वैदेशिक रोजगारीमा बढ़दो आकर्षण तर ठगी र कार्यस्थलको जोखिम उस्तै, श्रम सम्झौता र ऐन समय सापेक्ष परिमार्जन गर्न विज्ञको जोड,
3: ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणकै कामहरू गरिदिनु भयो भने सजिलो हुन्थ्यो।
0: इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इराक सरकारद्वारा सेप्टेम्बर 30 सम्मको समय सीमा, पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा समायोजन गर्ने प्रयास,
1: र जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप फुटबलको अन्तिम 16मा 7:15 नर्वे र मोरक्को खेल्दै।
2: प्राविधिक शिक्षा आजको आवश्यकता।
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
2: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
2: फोन 01-5121-12-5121-00, 97-4-18-20-96,
1: वेबसाइट www.nec.edu.np।
4: It's a goal! It's a goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टा टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टा टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टा फर अ कम्प्लिट होम।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा आज र भोलिको मौसमी अवस्था। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघ गर्जन, चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरीघोप्टी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 11:55, विपदमा मद्दत माग्न 11:49, नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जुन 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर मनसून फैलिसकेको अवस्था छैन। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकोले सतर्क रहन आग्रह गरेको विपद प्राधिकरणले जनाएको छ। अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकोले आवश्यक सतर्कता अपनाउन भनिएको हो।
9: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मोगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवन रेखा लाइफलाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मोगलिङ सड़क खण्ड अहिले विस्तार क्रममा रहेको कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगत वर्षको भन्दा जोखिम बढ़ी देखिएको हो। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण देशभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाण्डौलाई देशको अन्य भागसँग जोड़ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मोगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना एक्सन प्लान लागू गरिएको जानकारी दिनुभएको छ। सड़क विभागका सिनियर डिभिजन इन्जिनियर राजमार्ग अवरूद्ध भएमा द्रुत टोली ऱ्यापिड रेस्पोन्स टीम सड़क अवरूद्ध हुने बित्तिकै पहिरो पन्छाउन चारवटा खण्डमा 24 घण्टा मेसिन र जनशक्ति तैनाथ गरिएको छ। गोर्खापत्रमा खबर छ।
0: बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ। पैदल यात्रीदेखि गाड़ी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो। पैदल यात्री र गाड़ी चालकसम्मलाई 500 देखि 1 लाख रूपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ। पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी हचुवाका भरमा मनपरी जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन्। कानून पालना गर्नेको आय स्तर पनि हेरेर नियम कानून बनाउनु पर्ने उनीहरूको तर्क छ। प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेकका अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रूपियाँ जरिवाना तोकिएको छ। गाड़ीमा अपारदर्शी सीसा राखेको पाइए वा सीसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाए 1 लाख रूपियाँ जरिवानाको प्रावधान राखिँदैछ। पूरै नयाँ ऐन बनाउने गरी मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णदास पन्तले बताउनुभयो। कानून मन्त्रालयबाट सहमति आएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पठाउँछौ। त्यहाँ मन्त्री परिषदबाट स्वीकृत भएर प्रतिनिधि सभा हुँदै संसदीय समितिमा जान्छ। उहाँले भन्नुभयो, तर अहिले राखिएका सबै नियम लागू हुन्छन् भन्ने छैन। कसुर र कसुर अनुसारको जरिवाना सूची सहित ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
9: धान उत्पादन वृद्धि, खाद्य सुरक्षा र समृद्धि भन्ने मूल नाराका साथ देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा किसान, कृषि प्राविधिक, स्थानीय तह तथा सरकारवाला निकायको सहभागितामा सामूहिक धान रोपाई, कृषि प्रवर्धन सम्बन्धी कार्यक्रम तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएका छन्। असारको 15 दही र चिउरा, साउनको 15 खीर, असारको 15 गइसक्यो, मल छैन किसानलाई पिरै पिर, पूर्वी चितवनको खैरहनी 10 स्थित कठारका किसानले लोक भाकाको गीत मार्फत आफ्ना समस्या सरकारवालालाई सुनाएका थिए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनको आयोजनामा भएको धान दिवस कार्यक्रममा महिला दिदी बहिनीले रासायनिक मल नपाउँदाको पीड़ा पोखेका हुन्। कृषि सामग्री लिमिटेड चितवनका अनुसार चितवनमा असार 15 गतेदेखि स्थानीय तहले यूरिया मल वितरण गर्न शुरू गरेका छन्। असार 15 पनि किसानले पाएनन् मल शीर्षकको खबर नागरिकमा छ।
0: काया कैरनमा वैदेशिक रोजगारीमा हुने ठगी र कार्यस्थलको जोखिमबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
15: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी, ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव, रोपाई शुरू भइसक्दा पनि मल नपाएको किसान को गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि साउन 3 पर्खने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको साउन 3 म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राहदानी विभागले सन् 2025 जून 6 दुई जर्मन कम्पनी भेरिडोस जीएमबीएच र मिहल बाउललाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौता अनुसार 9 महिनाभित्र कार्यान्वयनको तयारी पूरा गरी सन् 2026 मार्चदेखि नयाँ राहदानी वितरण शुरू गर्ने र त्यसपछि 5 सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमै राहदानी वितरण शुरू गर्न नसकेपछि सरकारले साउन 3 थप समय दिएको थियो। यसैबीच राहदानी मौजदात घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी भेरिडोज र मिहल बाउलका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। संवैधानिक निकायलाई अनुसन्धान र मुद्दा दायर गर्न दवाब दिएको भन्दै सरकारको चर्को आलोचना समेत भएको छ। अनियमितताको आरोपमा पक्राउ परेका 7 विशेष अदालतले सोमबार धरौटी तथा तारीखमा रिहा गर्न आदेश दिएको छ। कान्तिपुरमा खबर छ।
1: पर्याप्त जानकारी र सिपको अभाव, एजेन्ट तथा म्यान पावर कम्पनीहरूको अनियमितता र झुटा आश्वासनको कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक अझै पनि ठगीको उच्च जोखिममा परिरहेका छन्। वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याइरहेको भए पनि संकटमा परेका श्रमिकले समयमै न्याय र पर्याप्त सुरक्षा पाउन सकिरहेका छैनन्। गन्तव्य देशमा न्यूनतम श्रम तथा स्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा धेरै श्रमिक जोखिममा पर्ने गरेका छन्। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाललाई विदेश जाँदा नेपाली श्रमिकहरू ठगिने मुख्य कारण के हुन् भनेर सोध्नु भएको छ।
3: यहाँ कस्तो भइदियो भने म विदेश जान खोजिराखेको छु, मैले चाहिँ अब सिधै मेरो यदि रिक्रुटमेन्ट एजेन्सी अब म्यान पावरसँग चाहिँ पहुँच भएन भने मलाई कसैले भनेको भएर मैले उसको कुरा विश्वास गर्छु। अनि मसित सिप हुँदैन, मसित केही पनि हुँदैन, तर मलाई विदेश जानु परेको हुन्छ। त्यो म्यान पावरसम्म पुग्दै गर्दाखेरि त्यो श्रमिकले सही सूचनाहरू, सही जानकारीहरू चाहिँ राम्रोसित पाइरहेको हुँदैन। यहाँ एउटा काम भनिन्छ अनि एउटा तलब सुविधा भनिन्छ, त्यो पत्याउँदै गर्दाखेरि अनि इन्टरभ्यू दिन जान्छ, जाँदै गर्दाखेरि उसले अर्को कुरा थाहा पाउँछ। त्यहाँनिर पुगेपछि चाहिँ काम चाहिँ अर्कै पो रहेछ भनेर कुरा गर्न थाल्यो भने यतिको काम पनि बल्ल बल्ल पाइरहेको छ भाइ, अब जाने हो भने जाऊ, नत्र चाहिँ ठिकै छ। अनि समस्यामा पर्ने चाहिँ त्यस कारणले पनि हो कि
4: फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्क विहीन भएको र विदेशमा गएकाहरू पनि हामीले यसरी आएका थियौँ तर हामीले अहिलेसम्म काम पाएका छैनौँ भनेर यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ। अहिले
3: यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ, तर उहाँहरूले यो भुल दिनुहुन्छ कि यहाँ पठाइदिइसकेपछि आफ्नो काम सकियो। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन, स्लिप पनि लिनुहुन्न अनि केही पैसा तिरेको प्रमाण हुँदैन, त्यसलाई के आधारमा ठगी भएको भन्ने भन्ने छ।
4: खोजी अनुसारको रोजगारी पनि सृजना नगरिदिने, वैदेशिक रोजगारीमा जाउँ न त भनेर विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनु पर्ने, विदेश गएर पनि दुःख पाउनु पर्ने, होइन दुःख गरेर कमाएको पैसा रेमिटेन्सको रूपमा नेपाल पठाउनु पर्ने, परिवारलाई पाल्नु पर्ने, सरकारलाई त्यसैबाट ट्याक्स तिर्नु पर्ने, म दुःखमा परे, म संकटमा परे, मलाई न्याय देऊ नि त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि वर्षौंसम्म हुँदाखेरि पनि उसले न्याय नपाउने, यो त ठिक भएन नि।
3: हामी एक त जाने मान्छे पनि अवेरै हुनुपर्छ, पठाउने उयोहरू हाम्रा एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्ने चाहिँ यहीँबाट छ। एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यतिथि एउटा श्रमिकले लिएर आइदिएको व्यतिथि होइन, त्यो भएर चाहिँ यो व्यवसायहरूले लिएर आएको व्यतिथि हो, तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
4: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ?
3: यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला, 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि, अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने सजिलो हुन्थ्यो।
4: वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरुन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
3: यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ, साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या, हाम्रा कानूनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ, र त्यो सुझावलाई होइन हेरेर थप छलफल गरेर अगाडि बढायो भने यो बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या। यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएर आइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ, श्रमिकलाई को टाउकामा पारिँदैछ क्या।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल, उहाँसँग वैदेशिक रोजगारी र चुनौती बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
6: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ, र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान।
8: सम्पर्क मोबाइल नम्बर 9822964264।
9: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
10: खुशीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
12: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
2: कापी कलम हुनुपर्ने हो। तर सात महीना अगाडि उहाँको जीवनमा यस्तो आँधी आयो जसले उहाँको सुनौलो बाल्यकाल र स्वतन्त्रतालाई निमोट्न खोज्यो। आफ्नै परिवार र समाज मिलेर उहाँलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए। तर आफ्ना भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह रोज्नुभयो। उहाँले आफैलाई मात्र बचाउनु भएन, सिंगो पालिकाकै बाल बालिकाको हक अधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभ्याउनुभयो। नन्देश्वरी मावि सोरसामा कक्षा नौमा अध्ययनरत सुशीलताका लागि गएको सात महिना निकै पीड़ादायी रह्यो। आफ्नो आमा बुबा र समाज उहाँको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागि पर्ने छन् भन्ने उहाँले कहिले सोच्नु भएको पनि थिएन। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव खेपेकी 14 वर्षीय सुशीलता भन्नुहुन्छ, मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। इराक सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आउँदो सेप्टेम्बर 30 भित्र निशस्तीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले पत्रकार सम्मेलन मार्फत सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 सम्म निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दवाब दिँदै आएको छ। इराकमा सक्रिय दर्जनौं इरान समर्थक सशस्त्र समूह मध्ये धेरैजसो पपुलर मोबिलाइजेशन फोर्स पीएमएफ वा हस्देश अल साबी अन्तर्गत आबद्ध छन्। सन् 2003 अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् 2014 इस्लामिक स्टेट आईएस विरूद्धको लड़ाईमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैका महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा महत्वपूर्ण रूपमा समायोजन गर्ने प्रयासलाई तीव्रता दिएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राभियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन्। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानिल लोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाएका थिए। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजी मिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि ब्राजिलले लगातार दबाव सृजना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राखेका थिए। तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन्। यस जितसँगै ब्राजिलले अन्तिम 16 स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम 16 नर्वे वा आइवोरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग पेनाल्टी शूटआउटमा पराजित हुँदै 4 पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 16 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एनसिसोले हेड मार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हावेटले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काए। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीलाई थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी शूटआउटबाट गरिएको थियो। पेनाल्टी शूटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 मई टुंगिएको छ। विश्वकप फुटबलमा अहिले बिहान 7 बजे नेदरल्याण्ड्स र मोरक्को खेल्दैछन्।
1: यसअघि जर्मनीको यात्रा अन्तिम 32 बाट नै समाप्त भएको हो हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। काया कैरनमा अब खबर संक्षेपमा। प्रस्तावित कम्पनी ऐनको मस्यौदामा 25 लाख वा त्यो भन्दा बढ़ी मूल्यको शेयर हस्तान्तरणमा 1% शुल्क लाग्ने प्रस्तावित व्यवस्था विवादित बनेको छ। लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा शुरूमै 1% शुल्क लगाएर निरुत्साहित गरेको भन्दै सबैतिरबाट विरोध आएपछि यो प्रस्ताव विवादित बनेको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
2: थुनेको पानी र सुनेको कुरामा विश्वास नगर्नु।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी।
1: ट्राफिक जरिमाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिमानाको प्रस्ताव।
2: वैदेशिक रोजगारीमा बढ़दो आकर्षण तर ठगी र कार्यस्थलको जोखिम उस्तै। श्रम सम्झौता र ऐन समय सापेक्ष परिमार्जन गर्न विज्ञको जोड़।
1: इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इराक सरकारद्वारा सेप्टेम्बर 30 सम्मको समय सीमा। पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा समायोजन गर्ने प्रयास।
2: र जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश। 7 बजे नेदरल्याण्ड मोरक्को खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन जुट्ने र फुट्ने हुँदै आएका वामदल र शीर्ष नेताहरूबीच फेरि सहकारी र एकताको कुरो उठेको विषयसँग सम्बन्धित छ। यहाँ एकता वार्ता लेखिएको ब्यानर छ। भित्र नेताहरू छलफलमा छन्, उनीहरू के निर्णयमा पुग्लान् भन्ने चासो भइरहेका बेला बाहिर अरू नेताहरू एक आपसमा कुराकानी गर्दैछन्। त्यही बेला भित्र भइरहेको गतिविधि सुनाउँदै एकजनाले बाहिरका नेताहरूलाई भन्दैछन्, पख्नुहोस् नपख्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन भने मिल्ने कुरा मात्रै भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने। आजको काया कैरन सकिएको छ।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र ₹50 मा।
15: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराही दान। फोन नम्बर 0825-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पुनर्निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
18: नेपाली जुत्ता घर
19: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
18: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
19: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
18: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
19: सम्पर्क मोबाइल नम्बर 98577546।
20: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
21: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ राई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
19: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
22: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
19: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0 82 62 23 98 78 18 617 र 98 78 35 643।
23: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिका को संगालो कार्यक्रम खबर पत्रिका में प्रविधि का मित्र शालिग्राम चौधरी और सहकर्मी सुशीला ओली संगे अमर क्षितिज को तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दांग को स्टूडियो उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुली में रहेको रेडियो बंगलासुली र गढ़ुआ में रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश में 91.4 मेगाहर्ज मा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरुले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरुबाट।
1: मध्य असारसम्म पनि रोपाई सुस्त, खेत बाँझै, दाङमा हालसम्म 27% धान रोपाई।
0: लुम्बिनी प्रदेशमा सवारी दुर्घटना घट्दै, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङद्वारा फोकस लाइट हटाउने अभियान सञ्चालन।
1: र गोराहीमा फार्मासिस्ट नराखी औषधि बिक्री गर्ने दुईवटा औषधि पसल कारबाहीमा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोठा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सब

0: अब गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5363-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा

0: संविधान दिवसको अवसरमा पर्याप्त वर्षा नहुँदा नमूना रोपाई कार्यक्रमहरू पनि पानी लाग्ने ठाउँ वा बोरिङको पानी तानेर गरिएको छ। किसानले रोपाईका लागि बियाड तयार गरेका छन् तर अधिकांश खेत सुक्खा छन्। बिस्तारै मनसून सक्रिय हुन थाले पनि वर्षा नहुने हो कि भन्ने चिन्तामा किसान छन्। कृषि विकास निर्देशालयले लुम्बिनीका बागवाणी निर्देशक सम्वेश तितालका अनुसार प्रदेशभर धान रोपाई योग्य कुल 3,09,372 हेक्टर क्षेत्र मध्ये हालसम्म जम्मा 62,670.87 हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। यो कुल रोपाई हुने जमीनको 20.8% मात्रै हो। निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पहाड़ी जिल्ला प्युठानमा भने धान रोपाई अलि धेरै भएको छ। जिल्लाको 6,424 हेक्टर रोपाई योग्य क्षेत्र मध्ये 4,742 हेक्टरमा रोपाई भएको छ। यो 88% हो। पहाड़ी क्षेत्रमा केही रोपाई भए पनि समयमा पानी नपर्दा तराईका जिल्लामा भने रोपाई हुन सकेको छैन। मध्य असारसम्म पानी नपर्दा किसान चिन्तित बनेका छन्। तराईको प्रमुख कृषि जिल्ला रूपन्देहीमा लगभग आधा जसो खेतमा रोपाई भएको छ। जिल्लाको 63,445 हेक्टर रोपाई योग्य क्षेत्र मध्ये 27,326.5 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न हुँदा प्रगति 43% पुगेको छ। त्यसै गरी नवलप्रासी पश्चिममा 40% अर्थात 10,443.5 हेक्टर तथा रोल्पामा पनि 40% अर्थात 1,230 हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई सम्पन्न भएको छ। त्यस्तै रूकुम पूर्वमा 24%, बर्दियामा जम्मा 19.39%, दाङमा झन 14%, रगाखाँचीमा 11.2%, कपिलवस्तुमा 9.58%, गुल्मीमा 7%, पाल्पामा 4% मात्रै रोपाई सम्पन्न भएको निर्देशनालयले जनाएको छ। यसै गरी लमही नगरपालिका 3 निवासी ध्रुव कुमार चौधरीले 16 बिघा जग्गा लिजमा लिएर धान खेती गर्दै आउनु भएको छ तर धान खेतीका लागि चाहिने पर्याप्त मल नपाएको गुनासो उहाँले गर्नुभयो। मल चाहिन्छ धेरै तर पाइन्छ मुस्किलले 1-2 बोरा। उहाँले भन्नुभयो यसरी कसरी खेती गर्न सकिन्छ। किसानले मल बिउकै चिन्ताले सताउने, सरकारले व्यवसाय खेती गर्न अनुरोध गरे पनि खेती गर्न चाहिने मलको व्यवस्था गर्न नसकेको उहाँको भनाइ छ। उता सल्यानका अधिकांश किसान पानीको अभावले चिन्तित बनेका छन्। समयमै वर्षा नहुँदा जिल्लाभर धान रोपाई सुस्त बनेको छ। गत वर्ष असारको दोस्रो सातासम्म करिब 65% रोपाई सम्पन्न भएको जिल्लामा यस वर्ष मध्ये असारसम्म मुस्किलले 45% खेतमा मात्रै धान रोपिएको छ। लामो समयदेखि पानी नपरेपछि खोला नाला सुक्दै गएका छन् जसका कारण किसानले जोतेर बियाड तयार पारेर रोपाईको प्रतीक्षामा राखेका खेत अझै बाँझै छन्। शारदा नदी तथा अन्य मुहान नजिकका खेतमा मात्रै सिंचाईको सुविधा भएकाले रोपाई सम्भव भएको छ भने अधिकांश स्थानका किसान आकाशीय पानीको प्रतीक्षामा छन्। कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यका अनुसार जिल्लामा 5,000 हेक्टरमा धान खेतयोग्य क्षेत्रफल रहेकोमा हालसम्म करिब 2,700 हेक्टर अर्थात झण्डै 45% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ। आजको नगद राष्ट्रिय दैनिकमा खबर प्रकाशित छ।
1: प्रसंग अझै धान दिवसको दाङको दंगीशरण गाउँपालिकामा 23 औं धान दिवस मनाइएको छ। महोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो। गाउँपालिकाको वडा नम्बर 2 को बंगलापुर स्थित किसानको खेतमा पुगेर सामूहिक धान रोपाई गर्नुका साथै उत्कृष्ट किसानलाई नगद दोसल्ला ओढाएर सम्मान गरिएको छ। गाउँपालिकाले हरेक वर्ष धान दिवस मनाउँदै आएको र किसानलाई किसानको पेसाप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि शाखा प्रमुख स्वरूप भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्षदेखि धान दिवसका अवसरमा उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रमको पनि शुरूआत गरिएको छ। उत्कृष्ट किसान छनौटका लागि गाउँपालिकाले आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरी तोकिएको मापदण्ड पूरा गरेका किसान र कृषि फार्मलाई छनौट गरी सम्मान गरिएको कृषि शाखाले जनाएको छ। कार्यक्रममा सन्तोषी चौधरी, रविन्द्र चौधरी, कल्पना कंवर, दीपकराज खत्री, परागु चौधरी, सुशील देवकोटा, मैराज चौधरी, रुद्रसिंह राउत, धर्मराज खड्का, लाई न

0: अन्तर्गत दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले भारतबाट आयात हुने धानको बिउमा निर्भर नहुन आग्रह गर्नुभयो। स्थानीय स्तरमै उत्पादित भएका उन्नत जातका बिउ प्रयोग गर्न किसानलाई अनुरोध पनि उहाँले गर्नुभयो। धान दिवसमा किसानलाई सम्मान आजको गोरक्षा दैनिकमा खबर छ।
1: नेपाल किसान महासंघ दाङले कोराईसात विषयमा धान रोपेर सोमबार धान दिवस मनाएको छ। महासंघका सभापति चन्द्रप्रसाद चौधरीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो। उत्पादन वृद्धि गर्न सरकारले हर प्रयास गरिरहेको प्रमुख अतिथि मन्त्री न्यौपानेले बताउनुभयो। उहाँले बिउ प्रविधि सिंचाई र मलमा ध्यान दिएको बताउनुभयो। खेत बाँचो नराख्ने सकभर आफैले उब्जनी गरेको स्वस्थकर खाना खान आग्रह गर्नुभयो। सो वसनमा किसान चन्द्र चौधरीको खेतमा धान रोपेर दही चिउरा खुवाइएको थियो।
0: न्यायिक समितिमा कानून अधिकृतको व्यवस्था गर्न सुझाव भनेर गोरक्ष दैनिकमा खबर छ। स्थानीय तहका नागरिक न्यायिक समितिहरूले कार्य सम्पादन प्रभावकारी बनाउन प्रत्येक पालिकामा स्थायी कानून अधिकृतको व्यवस्था गर्नुपर्नेमा जोड़ दिएका छन्। लमई नगरपालिकाको आयोजनामा गरिएको अन्तरपालिका न्यायिक समिति बैठक तथा छलफल कार्यक्रममा सहभागीहरूले न्यायिक समितिमा जनशक्ति अभाव, कानूनी दक्षताको कमी र संस्थागत क्षमता अभिवृद्धिका विषयमा छलफल गरेका थिए। जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरीले कानून अधिकृतको अभावका कारण निर्णय लेखन, कानूनी व्याख्या र प्रक्रियागत काम प्रभावित हुने बताउनुभयो। अधिकांश विवाद मेलमिलापबाट मात्र समाधान भइरहेकाले अदालतसम्म पुग्ने मुद्दा घट्नुका साथै समुदायमा सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेको उहाँको भनाइ थियो। घोराई उपमहानगरपालिकाका उपप्रमुख उमा कुमारी डीसीले न्यायिक समितिमा कानूनी ज्ञान सँगै सामाजिक अनुभव, संवाद र मानवीय संवेदनशीलता आवश्यक हुने बताउनुभयो। अधिकांश उजुरी दुवै पक्ष बीच मेलमिलाप गराएर समाधान गर्ने अभ्यास प्रभावकारी रहेको उल्लेख गर्नुभयो। लमई नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले कानून अधिकृत नहुँदा प्रक्रियागत चुनौती रहे पनि न्यायिक समिति नागरिकलाई सुलभ न्याय उपलब्ध गराउँदै आएको बताउनुभयो। अन्तरपालिका अनुभव आदान प्रदानले न्यायिक समितिको कार्य सम्पादन सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। कार्यक्रममा राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले अन्तरपालिका बैठकले स्थानीय तहबीच अनुभव आदान प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो। आजको गोरक्षा दैनिकबाट खबर लिएका छौं।
1: लुम्बिनी प्रदेशमा पछिल्ला तीन महिनाको सवारी दुर्घटनाको तथ्याङ्कले दुर्घटना तथा त्यसबाट हुने मानवीय क्षति क्रमशः घट्दै गएको देखाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत वैशाख र जेठ महिनाको विवरण अनुसार चैतमा 390, वैशाखमा 327 र जेठमा 290 सवारी दुर्घटना भएका छन्। दुर्घटनाको संख्या वैशाखमा सहितको तुलनामा 7 बढ़े पनि जेठमा भने वैशाखको तुलनामा 37 घटेको छ। तीन महिना मध्ये जेठमा सबैभन्दा कम दुर्घटना भएको देखिन्छ। मानवीय क्षतिको अवस्था पनि क्रमशः सुधार उन्मुख देखिएको छ। चैत महिनामा सवारी दुर्घटनामा परेर 61 जनाको मृत्यु भएको थियो भने वैशाखमा मृत्यु हुनेको संख्या केही बढ़ेर 74 पुगेको छ। जेठमा यो संख्या आधा बढ़ीले घटेर 34 सीमित भएको छ। घाइते हुनेको संख्या चैतमा 651, वैशाखमा 565 र जेठमा 465 रहेको छ। चैतमा भएका दुर्घटनामा मृत्यु हुनेको संख्याको तुलनामा जेठ महिनामा भएका दुर्घटनामा परेर घाइते हुनेको संख्या 187 जनाले घटेको तथ्याङ्कले देखाउँछ। दुर्घटनामा संलग्न सवारी साधनले संख्या भने चैतमा 480, वैशाखमा 366 र जेठमा 379 रहेको छ। चैतको तुलनामा वैशाखमा सवारी संलग्न सवारी साधनको संख्या उल्लेख्य रूपमा घटे पनि जेठमा केही वृद्धि भएको देखिन्छ। यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मापदण्ड विपरीत जडान गरेका उच्च क्षमताका फोकस लाइट हटाउने अभियान सञ्चालन गरेको छ। शुक्रबारदेखि शुरू भएको अभियानका क्रममा जिल्लाभर संचालित 192 चार पाङ्ग्रे, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनबाट जडान गरेका 379 मापदण्ड विपरीत फोकस लाइट हटाइसकेको कार्यालयका सम्बोधिताले जानकारी दिनुभएको छ। तोकिएका सबै सवारी साधनका मापदण्ड विपरीतका फोकस लाइट हटाउने गरी अभियान चलेको बताइएको छ। एकराज भण्डारी र विपिन आचार्य नयाँ गत राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
0: घोराहीमा फार्मासिस्ट नराखी औषधि बिक्री गर्ने दुईवटा औषधि पसललाई कार्यवाही गरिएको छ। औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजले घोराहीमा गरेको अनुगमनका क्रममा फार्मासिस्ट नराखी औषधि बिक्री गरेको पाइएपछि दुईवटा औषधि पसललाई सील गरेको हो। औषधि पसललाई व्यवस्थित गर्ने उद्देश्यले औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजले असार 13 गते शनिबार जिल्ला प्रशासन कार्यालय दाङ संघको समन्वयमा घोराईमा रहेका औषधि पसलहरूको अनुगमन गर्दा घोराई उपमहानगरपालिका 15 न्यू रोडमा रहेको पल्लवी औषधालय र भरतपुरमा रहेको साई कुमारी फार्मेसीलाई सील गरेको हो। फार्मासिस्ट नराखेर औषधि बिक्री गरेको पाइएपछि दुई पसललाई सील गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजकै प्रमुख एवं वरिष्ठ औषधि व्यवस्थापक निनु श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार घोराहीमा 7 औषधि पसलको अनुगमन गर्दा दुईवटा औषधि पसलमा फार्मासिस्टको अनुपस्थितिमा औषधि बिक्री गरेको पाइएको थियो। त्यसमध्ये पल्लवी औषधालय र साई कुमारी फार्मेसी तत्काल बन्द गरिएको छ। अनुगमनका क्रममा आवश्यक प्रक्रिया नपुर्याइएका अन्य पसललाई सचेत गराइएको छ। सील गरिएका औषधि पसललाई थप कार्यवाहीका लागि विभागमा सिफारिश गर्ने तयारी भएको शाखा प्रमुख एवं वरिष्ठ औषधि व्यवस्थापक श्रेष्ठले बताउनुभयो। प्रचलित कानूनी व्यवस्था अनुसार औषधि पसलमा फार्मासिस्ट अनिवार्य रूपमा राखी अनि मात्रै पसल सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि नराखेर पसल सञ्चालन गरिएको पाइएपछि कार्यवाहीको दायरामा ल्याइएको हो। आजको गोरक्ष दैनिकबाट यो खबर लिएका छौं।
1: ज्येष्ठ नागरिक सरकार केन्द्र घोराही उपमहानगरपालिका 16-13 परिसरमा रहेको दिलकुमारी पार्क भित्र सोमबार वृक्षारोपण गरिएको छ। बेगम बेली बिल डिङ हट रातो लहरे मयूर पंखी पेन्सिल पाइन गोल्डेन धुपी सुस्ताने फूल लहरा खजूर लगायतका बिरूवाहरू रोपिएको थियो। ज्येष्ठ नागरिक सरकार केन्द्रका पदाधिकारीको अगुवाईमा भएको सो वृक्षारोपण कार्यक्रममा संस्थाका सल्लाहकार ऋषिराम शर्मा गंज बहादुर एमसी आजीवन सदस्यहरू रामकुमार पौडेल मधुसूदन अधिकारी मालिका शर्मा निर्मला खत्री कोरहे संघका पूर्व अध्यक्ष शक्तिराम डाङ्गी लगायत संस्थाका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।
0: कार्यक्रम खबर पत्रिकामा खबरको सिलसिला जारी नै छ। अहिलेको लागि छोटो विश्राम।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 082-5-68-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट
12: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-562-5309 र मोबाइल 98453-0653।
1: राजपुर गाउँपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। मनोसामाजिक तथा मानसिक स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गाउँपालिका वडा नम्बर 2 आयोजित शिविरबाट 141 जनाले विशेषज्ञ सेवा प्राप्त गरेका छन्। शिविरमा वडा नम्बर 1, 2 र 3 सेवा ग्राहीहरूले मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा लिएका थिए। सेवा प्रदान गर्न मनोचिकित्सक डाक्टर अरविन्द्र भूषाल सहभागी हुनुभएको थियो। मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र र स्ट्रम फाउण्डेशनको सहयोगमा संचालित कार्यक्रम अन्तर्गत शिविर आयोजना गरिएको कार्यक्रमको सहजीकरण मनोविमर्शकर्ता गीता कुमारी यादवले गर्नुभएको थियो।
0: संजीवनी टिचिङ हस्पिटल घोराई 3 दाङको प्राविधिक सहयोग तथा माध्यमिक विद्यालय झिङ्नी बन्जारीको आयोजनामा विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा स्थानीय का बीचमा एक दिने निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सम्पन्न भएको छ। सोमबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा विद्यालय परिसरमा आयोजना गरिएको थियो। शिविरकोमा विद्यालय उमेरका बाल बालिका तथा समुदायमा देखिन सक्ने विभिन्न स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, परामर्श तथा समयमै उपचारको पहुँच विस्तार गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि घोराई उपमहानगरपालिका वडा नम्बर 3 वडा अध्यक्ष रामप्रसाद चौधरीले गर्नु भएको थियो। गणतन्त्र दैनिकमा खबर छ।
1: तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ। संस्थाका कोषाध्यक्ष भोला प्रसाद थापाको अनुसार दुईवटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालेको, केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन। उहाँले भन्नुभयो, त्यस्ता स्थानमा ट्याङ्करबाट भए पनि पानी पुर्याउने गरेका छौं। तुलसीपुर 4, 6 र 7 केही स्थानमा यसरी खानेपानीको समस्या हुने गरेको छ। तुलसीपुरको घोराही रोड, नयाँ बस्ती, अरण्यको टोल, बरुवा गाउँ, जबरपुर, भीआईपी टोल, चुमर्रे, गाईडहर लगायत स्थानमा यसरी ट्याङ्करबाट पानी वितरण गर्ने गरिएको छ। तुलसीपुरमा 1 करोड़ लिटर भन्दा बढ़ी खानेपानीको माग रहेको भए पनि हाल 50 लाख लिटर मात्रै आपूर्ति हुँदै आएको छ। नयाँ राष्ट्रिय दैनिकमा खबर छ।
0: नेपाल चेम्बर अफ कमर्स घोराहीमा पद हस्तान्तरण गरिएको छ। गत जेठमा भएको अधिवेशनबाट निर्वाचित कार्य समितिलाई आइतबार पद हस्तान्तरण गरिएको हो। चेम्बर अफ कमर्स घोराहीका कार्यवाहक अध्यक्ष विमल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशको यातायात तथा उद्योग पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्नुभएको थियो। व्यावसायिक हकहितका लागि कार्यरत संस्था चेम्बर घोराहीको अध्यक्षमा विपिन श्रेष्ठ निर्वाचित हुनुभएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले घोराहीको व्यापार व्यवसाय गिर्दो अवस्थामा रहेकाले त्यसलाई उकास्नका लागि भूमिका खेल्न चेम्बरको कार्य समितिले भूमिका खेल्नुपर्ने बताउनु भएको थियो। आजको गणतन्त्र दैनिकबाटै खबर लिएका छौं।
1: घोराही उपमहानगरपालिकाको बजार अनुगमन टोलीका संयोजक एवं उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहन सिंह सुनार नेतृत्वको अनुगमन टोलीले सोमबार बजार अनुगमन गरेको छ। त्यस क्रममा होटल, खाजा पसल र स्कूल क्याम्पसमा अनुगमन गरेको, म्याद गएको डाल्डामा पकाएको खानेकुरा नष्ट गराएका छौं। प्रमुख सुनारले भन्नुभयो, अनुमति नलिई राखिएका मदिरा फिर्ता गर्न वा अन्तशुल्कमा दर्ता गर्न तथा अन्य सुधारका काममा लिखित निर्देशन दिएका छन्। उहाँका अनुसार एक जर्केन घरेलु मदिरा नष्ट गरिएको छ। म्याद गएको डाल्डा र त्यसबाट पाकेको समोसा नष्ट गरिएको छ। यसैगरी भान्सामा राखिएका रंगका डिब्बा सुजेट चाउमिनका प्याकेट जफत गरी नष्ट गरिएको छ भने विद्यालयका क्यान्टिनलाई बच्चाको खाद्य पदार्थ सुरक्षाका लागि फ्रिजको व्यवस्था गर्न निर्देशन दिएको छ।
0: घोराहीका युवाले स्वतन्त्र मेयरमा उठ्ने घोषणा गर्नुभएको छ। दाङको घोराही उपमहानगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गणेश बेलवासले नगर प्रमुख मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो। घोराही उपमहानगरपालिका वडा नम्बर 18 मसिनाका बेलवासले सोमबार घोराहीमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो उम्मेद्वारी सार्वजनिक गर्नुभएको हो। आजका पत्र पत्रिकामा खबर छ। अब लागौ यिनी पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा स्थानीय सरकारको बजेट निर्माण विधि प्रक्रिया र यथार्थ विष्णु बेलवासीको यो विचार छापिएको छ भने युवा प्रधानमन्त्रीको सरकारलाई वयोवृद्ध अनुभव पुस्तान्तरण बद्री प्रसाद खतिवड़ाको यो विचार छापिएको छ भने विषालु च्याउ खानाबाट बचौं शीर्षकमा युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
1: यसैगरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा राष्ट्रिय सभा अध्यक्ष नै पदेन उपराष्ट्रपति राजेन्द्र खुयालको विचार छापेको छ। अस्थायी यात्रु स्थायी जिम्मेवारी वंशी कुमार शर्माको यो सामग्री छ भने विपद आगमनको संकेत गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
0: यसैगरी आजको गणतन्त्र दैनिकमा प्रदेश मौद्रिक नीति डाक्टर अर्जुन कुमार खड्काको विचार छापेको छ भने बेलगाम सरकार र असभ्य समाज सुरेश कुमार पाण्डेको विचार छापिएको छ। र आजको गणतन्त्र दैनिकले आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमुखी कार्यक्रम आवश्यक शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षेत्री
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौं। नमस्कार।

0: वन पावर मा
1: वायनेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
2: भेनेजुएलामा भूकम्प पछिको उद्धारमा ढिलाइ हुँदा स्थानीय बासिन्दा आफै भग्नावशेष खोतल्दै र फिफा विश्वकप अन्तर्गत जापानलाई हराउँदै ब्राजिल तथा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम स्वरमा अहिले नेदरल्यान्ड्स र मोरक्को खेल्दै
3: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
2: प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी पहिरो नदी तथा खोलामा पानीको सतह बढ़ने कटान तथा डुबानको उच्च जोखिम रहनेछ आकस्मिक बाढ़ी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती पहिरोको जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ त्यस्तै डुबानको सम्भावना भएका क्षेत्रका नागरिकलाई उच्च तथा सुरक्षित स्थानमा सर्न परिवार र छिमेकीलाई समयमै जानकारी दिन तथा आवश्यक परे सुरक्षित आश्रय स्थलमा जान प्राधिकरणले सुझाव दिएको छ विपद प्रति कार्यका लागि तीनै तहका सुरक्षा निकाय स्थानीय तह स्वयंसेवक तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ जोखिमयुक्त राजमार्ग तथा सड़क खण्डमा डोजर एक्सावेटर लोडर लगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ यसैगरी पूर्व तयारी पूर्व कार्य तथा प्रति कार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिसँग समन्वय गरी सतर्क अवस्थामा रहन भनिएको छ प्राधिकरणले वर्षा र बाढ़ी सम्बन्धी जानकारीका लागि 1155 नम्बरमा सम्पर्क गर्न तथा विपदका बेला सहायता आवश्यक परे 1149 नेपाल प्रहरीको 100 तथा सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सुरक्षित राख्न पनि आग्रह गरेको छ राष्ट्रिय सभाले विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शिक्षामा गरीब वर्गको पहुँच सहज दलित र गरीबको रेखा मुनि रहेका बाल बालिकालाई पौष्टिक आहार उपलब्ध गराउने तथा विद्युतको प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई थप औपचारिक बनाउन आयकर र मूल्य अभिवृद्धि करमा सुधार गरी अर्थतन्त्रलाई चलायमान बनाउने आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने तथा उद्योग मैत्री वातावरण निर्माण गर्ने र कर प्रणालीका विकृति हटाउने व्यवस्था गरिएको बताउनुभयो प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बजेटले मध्यमवर्ग र गरीब नागरिकका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताउँदै स्थानीय तथा प्रदेश सरकारलाई गरिने वित्तीय हस्तान्तरण सम्बन्धी व्यवस्थामा थप स्पष्टता तथा बढ़दो महँगी नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो राष्ट्रिय सभाको अर्को बैठक भोलि अपरान्न 1:15 बस्नेछ विशेष अदालतले पूर्व उप प्रधानमन्त्री एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले हिजो एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेललाई थप 3 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 7 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिजो म्याथपका लागि अदालत उपस्थित गराइएको थियो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। सभामुख डोल प्रसाद अर्यालले संसदका काम व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट न्याय लिइरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि हिजो काठमाडौँमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड़ थियो। सभामुख डोल प्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखा परीक्षणमा प्रयोग भइरहेको आधुनिक सूचना प्रविधि तथ्याङ्क विश्लेषण तथा कृत्रिम बुद्धिमत्ताको उपयोग तीव्र रूपमा बढ़िरहेको परिप्रेक्ष्यमा नेपालको लेखा परीक्षण व्यवस्थापन प्रणालीलाई पनि थप परिष्कृत गर्न आवश्यक रहेको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 वार्षिकोत्सव समारोहमा उहाँले कम्प्युटर सहायता प्राप्त लेखा परीक्षण उपकरणको प्रभावकारी प्रयोग जनशक्ति विकास तथा संस्थागत क्षमता अभिवृद्धिमा महालेखाले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा बझाङको दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत 9 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डल, लेखापाल प्रेम प्रसाद पौडेल, 26 पाथीधरा गाउँपालिकाका इन्जिनियर हिकमत रावल र सब इन्जिनियर बम बहादुर बोहरा विरूद्ध 22 लाख भन्दा बढ़ी बिगो माग दावी गरेको छ। सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको डोल्पाको जगदुल्ला जलविद्युत आयोजना निर्माणको काम शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै निर्माण अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले जानकारी दिनुभयो। अब रिपोर्ट। बाजुराको पूर्वी भेगका किसानहरू खडेरीका कारण समस्यामा परेका छन्। झण्डै 80% खेतीयोग्य जमिन आकाशी पानीको भरमा निर्भर रहेको बाजुरामा 3 महिनादेखि पानी नपर्दा लगाइएका तरकारी बालीहरू सुक्न थालेका छन् भने असारको मध्यसम्म पनि खेत रोपाई शुरू हुन नसकेको स्थानीयको भनाइ छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
0: बाजुराबाट पानी छैन, सरकारबाट पानी बसेको छैन, हामीले अब कहिले पानी लगाएर अब कहिले खाने हामी त समस्या भइगयो।
4: बुढीनन्दा नगरपालिका साथका स्थानीय रंगवीर कडारा बाजुराको पूर्वोत्तरी क्षेत्रका अधिकांश किसान यति बेला आकाशतिर हेर्दै वर्षाको प्रतीक्षा गरिरहेका छन्। करिब 3 महिनादेखि पानी नपर्दा खेतबारी बाँझैछन् भने रोपाईका लागि तयार पारिएको बिउ समेत सुक्न थालेपछि यस वर्ष उत्पादन घट्ने र खाद्य संकट निम्तिने चिन्ता किसानहरूको छ। समालगाउँकी स्थानीय कृषक अवि बडारा,
0: पानी नपरिकन खडेरी पडिया, बिउ बेर्ना त सब सुकिसक्यो, हात पात भन्या सिधै नै, मान्छे पनि डालाबाट लुक्नु भइगयो, हाम्रा त यहाँ मर्नु भइगयो, उना पन्डाला चिया बिउ बस्दैन, गाडा आउँदैन, सब बिउ बेर्ना हुकिकन हामी त त्यसै बसिया।
4: हरेक वर्ष दोहोरिने खडेरी समस्याबाट दीर्घकालीन छुटकाराका निम्ति खेतबारी समय सिंचाई सुविधा विस्तार गर्न र वैकल्पिक आय आर्जनका कार्यक्रम सञ्चालन गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन्। स्वामी कार्तिक खापर गाउँपालिका 3 का स्थानीय निराजन कटेल,
5: पानी पर्न सकेको छैन, हाम्रोतिर धान रोप्न सुरु भएका छैनन्, तरकारीको बोटहरू लगाउँदा पनि यहाँ सुकिरहेको छ, हाम्रोलाई नेपाल सरकारले दीर्घकालीन व्यवस्था गरेर हामीले आकाशीय पानीको भरमा मात्रै होइन यहाँ सधैँभरि हामीले रोपाई गर्न पाओस्।
4: कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको पूर्वोत्तरी क्षेत्रका 4 स्थानीय तहमा हालसम्म वर्षा नभएकाले असारे खेतीपाती जोखिममा परे भएको र अडेरी लम्बिँदै गए खाद्य संकट नै उत्पन्न हुने अवस्था छ। कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख प्रेमराज नेउपाले
6: खरेदीको कारणले सरकारीबाट धान बाली धेरै प्रभावित पारेको छ, धेरै ठुलो समस्यामा छन् किसानहरू। खाद्य सुरक्षामा पनि यसले असर देखाउने छ।
4: 80% खेती योग्य जमिन आकाशे पानीकै भरमा निर्भर रहेको बाजुरामा लगातारको अडेरीले पूर्वोत्तरी क्षेत्रका किसानको आशा र मेहनत माथि प्रश्न चिन्ह खडा गरिरहेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
2: रिपोर्ट पछि बाँकी समाचार। ठेकेदार कम्पनीको लापरवाहीका कारण खोटाङको जन्ते ढुङ्गा गाउँपालिका 5 चिसापानी बजारमा निर्माणाधीन 1500 आधारभूत अस्पताल भवन अलपत्र परेको छ। ठेकेदार कम्पनी ड्रागन रियर जेबी र गाउँपालिका बीच विक्रमसम्म 2078 असार 25 गते ठेक्का सम्झौता भएको थियो। कम्पनीले 2079 असार 28 भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने व्यवहार सम्झौतामा उल्लेख छ। कुल 20,71,590 निर्माण सम्पन्न हुने अस्पताल भवनको काम 33% मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिनुभयो। अब अर्को रिपोर्ट। सरकारले 2075 सालमा धनकुटाका दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू नमस्ते झरना र पटेक डाँडालाई 100 पर्यटकीय गन्तव्य सूचीमा राखेर घोषणा गरेको थियो, तर पछिल्लो समय बाढ़ीले पुर्याएको क्षतिका कारण नमस्ते झरना र पूर्वाधार निर्माण सम्पन्न नहुँदा पटेक डाँडा सुनसान बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
7: धनकुटाको सागुरी गढ़ी गाउँपालिका वडा नम्बर 6 सिमसुवामा रहेको नमस्ते झरना कुनै समय पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य थियो। गर्मीयाम शुरू हुनासाथ यहाँ आन्तरिक तथा भारतीय पर्यटकको ठूलो भीड लाग्थ्यो, तर अहिले अवस्था फेरिएको छ। गत वर्षको बाढ़ीले झरनासम्म पुग्ने सिंढी र पुल बगाएपछि पूर्वाधार कमजोर बनेको छ। पर्यटकहरूमा असुरक्षाको भावना बढेसँगै आगन्तुक संख्या उल्लेख्य रूपमा घटेको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताउनुभयो। पर्यटक घटेसँगै यसको असर स्थानीय अर्थतन्त्रमा पनि परेको छ। नमस्ते गोलाई आसपासका 2 दर्जन भन्दा बढी होटल तथा लजहरू प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिकाले झरनालाई सुरक्षित र आकर्षक बनाउन दीर्घकालीन योजना अघि सार्ने तयारीमा रहेको साँकुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो।
8: संरचना बनाउनको लागि हामीलाई ट्रस्ट पुल्ने आवश्यकता पनि परेको छ। त्यो खोला तर्नको लागि झरनाको आसपासमा आउने पर्यटकलाई सुरक्षाको लागि हामीले तारजाली लाउनेदेखि लिएर अस्थायी बाटो निर्माण गर्ने कामहरू गरेका छौँ।
7: धनकुटाको सबैभन्दा अग्लो र मनोरम स्थान हो पटेक डाँडा। समुद्री सतहबाट 2,702 मिटर उचाइमा रहेको यो डाँडाबाट मकालु, कञ्चनजङ्घा लगायतका हिम श्रृङ्खला, सूर्योदयको दृश्य र पूर्वका विभिन्न जिल्लाको मनोरम दृश्य देख्न सकिन्छ। तर पूर्वाधार निर्माण र प्रचार प्रसारको कमीले पर्यटक सिजनमै पनि यहाँ सुनसान देखिन्छ। पटेक डाँडा धनकुटाको महालक्ष्मी नगरपालिका, छतर जोरपाटी गाउँपालिका र तेह्रथुमका 2 स्थानीय तहको सिमानामा पर्छ। चारवटै स्थानीय तहबीच समन्वय अभाव हुँदा विकास कार्य प्रभावकारी बन्न नसकेको स्थानीय मुडु शेर्पाले बताउनुभयो।
9: पार्कहरू बनाउने एउटा अन्य ठाउँहरू हेर्नको लागि बनाउने भने एडभर्टाइजिङ बेसी गर्ने अलिकति पर्यटन बढ्थ्यो जस्तो लाग्छ।
7: कोशी राजमार्गमा पर्ने सिधुवा बजारबाट करिब 45 मिनट तथा नुन्थलाबाट 15 मिनटकै पैदल यात्रामा पुग्न सकिने पटेक डाँडासम्म पुग्न आधा ठाउँमा मात्र सिँढी निर्माण गरिएको छ। स्थानीय तहको बजेटबाट मात्रै बाँकी काम गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
10: हाम्रो पालिका स्तरबाट मात्रै सम्भावना देखिने, त्यस कारणले संघ र प्रदेश सरकारको पनि त्यहाँ आशा पुग्नुपर्छ। त्यसका लागि हामी अनुरोध गरिराखेका छौँ।
7: सरकारले 2075 सालमै 100 गन्तव्य सूचीमा समावेश गरेका यी दुवै स्थान नमस्ते झरना र पटेक डाँडा अहिले विकास र संरक्षणको पर्खाइमा छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: अब अन्तर्राष्ट्रिय समाचार। गत साताको शक्तिशाली 2 भूकम्पबाट प्रभावित भेनेजुएलाका धेरै क्षेत्रमा सरकारी उद्धार तथा राहत पर्याप्त रूपमा नपुगेको भन्दै स्थानीय बासिन्दाले आफ्ना आफन्त र छिमेकीको खोजी आफै गरिरहेका छन्। सबैभन्दा बढ़ी प्रभावित बन्दरगाह शहर ला गुआई टुक्रामा स्थानीय वासीले फलामका रड, हथौडा र कुटोको सहायताले भग्नावशेष हटाउँदै हराइरहेका आफन्तको खोजी गरिरहेका बीबीसीले लेखेको छ। अझै पनि 10,000 मानिस बेपत्ता रहेको अनुमान गरिएको छ। हालसम्म 1,700 भन्दा बढ़ीको मृत्यु पुष्टि भएको छ। गत बुधबार 39 सेकेण्डको अन्तरमा 7.2 र 7.5 म्याग्निच्युडका दुई भूकम्प उत्तरी लागुआइडा राज्यमा जान करिब 800 भवन पूर्ण रूपमा भत्किएका थिए। अहिले पनि पराकम्पहरू गइरहेका छन्। अन्तर्राष्ट्रिय उद्धार टोली घटनास्थलमा पुगे पनि जीवित मानिस भेटिने सम्भावना अब क्रमशः कमजोर बन्दै गएको छ। म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीका कान्छा छोरा किम एरिसले सैन्य सरकारलाई आफ्नै आमा जीवित रहेको ठोस प्रमाण सार्वजनिक गर्न आग्रह गर्नुभएको छ। अप्रेलमा सुकीलाई नजरबन्दमा राखेको जनताको दावीप्रति गम्भीर शंका व्यक्त गर्दै उहाँले सुकी अझै राजधानी नेपिटो स्थित जेलमै रहेको विश्वास व्यक्त गर्नुभयो। लन्डनमा क्यूदो न्यूजसँगको अन्तर्वार्तामा एरिसले सुकीलाई जेलबाट आवासीय स्थानमा सारिएको भन्ने सैन्य सरकारको दावी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउनुभयो। पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 36 जनाको मृत्यु भएको छ। घटनामा 160 भन्दा बढ़ी मानिस घाइते भएका छन् भने मृत्यु हुनेमा सबै सामान्य नागरिक रहेका र तीमध्ये केही बालबालिका र महिला समेत रहेका अधिकारीहरूले बताएका छन्। अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको यस आक्रमणलाई कायरताको संज्ञा दिँदै घोर निन्दा गरेको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले नेपाल धितुपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। बोर्डका नवनियुक्त अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री डाक्टर वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो। कुनै पनि प्रकारको लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि अर्थमन्त्रीको भनाई थियो। अर्थमन्त्री डाक्टर वाग्लेले पुँजी बजार सुधारका लागि एक वर्षमा गर्ने कामको योजना पेश गर्न पनि नवनियुक्त अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई तिर्न अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। शपथ ग्रहण पछि नवनियुक्त अध्यक्ष भट्टले पुँजी बजारको सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिशहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो। शपथ ग्रहण गरे लगतै अध्यक्ष भट्टले नेपाल धितुपत्र बोर्डको कार्यालयमा पदभार समेत सम्हाल्नु भएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लामा असार 14 सम्ममा 20.8% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। प्रदेशका 12 जिल्लाको धान रोपाई हुने 3,01,372 हेक्टर क्षेत्रफल मध्ये हालसम्म 62,670 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सकिएको कृषि विकास निर्देशनालय कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिनुभयो। जिल्लागत विवरण अनुसार पाल्पामा सबैभन्दा बढी 45% धान रोपाई सम्पन्न भएको छ भने रूपन्देहीमा 43% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। त्यसै गरी बाँकेमा 33,780 हेक्टर क्षेत्रफल मध्ये केवल 168.9 हेक्टर क्षेत्रफल अर्थात 0.5% क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको छ। पर्वत जिल्लाको मासिला गाउँपालिकाले साग सब्जी र खसी बोका बिक्री गरी पछिल्लो 20 महिनामा 8 करोड़ आमदानी गरेको छ। त्यहाँ स्थित 6 वडाका 883 कृषकले उत्पादन गरेका साग सब्जी, खसी बोका, स्थानीय जातका कुखुरा र दूध बिक्री गरी उक्त रकम आमदानी भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी भूषालले जानकारी दिनुभयो। उत्पादित कृषिजन्य वस्तु सदरमुकाम कुष्मा, छिमेकी जिल्ला स्याङ्जा र पोखरामा बिक्री गर्ने गरिएको छ। पालिकाले स्थानीय किसानलाई साग सब्जीमा प्रति किलो 5, मासुजन्य वस्तुमा 25 तथा दूधमा प्रति लिटर 10 रूपियाँ अनुदान दिने आएको छ। कृषकको उत्पादनको यकिन मापन गर्ने कार्यका लागि गाउँपालिका भित्रका मुख्य मुख्य टोलमा 33 तराजु वितरण गरिएको छ। तरकारी खेतीमा लागेका त्यहाँका हरेक कृषकले न्यूनतम 2,00,000 देखि 10,00,000 सम्म आमदानी गर्ने गरेका छन्। औषधि व्यवस्था विभागले रूपन्देह स्थित ग्रेस फार्मास्युटिकल्स प्रणालीद्वारा उत्पादित लिनारेस M850 ट्याब्लेट गुणस्तरहीन भएको पुष्टि गरेको छ। विभागले औषधिको बिक्री वितरण रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ। बजार अनुगमन परीक्षणका क्रममा संलग्न गरिएको नमूनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा त औषधि निर्धारित गुणस्तर मापदण्ड अनुसार नभएपछि बिक्री वितरणमा रोक लगाइएको हो।
13: कस्तो राम्रो छ लगाएको
14: मेड इन बङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
14: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
14: एकपटक बङ्गालीबाट किनेर हेर न
13: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
15: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
14: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
16: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
17: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
14: प्रोप्राइटर सोमराज रैदास
18: सम्पर्क फोन नम्बर 0825567775
14: सम्पर्क नम्बर 9847268673
19: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
20: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
21: हिराले खाएको दाँत निकाल्ने
16: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
21: खाली ठाउँमा दाँत राख्ने
16: दाँतको जरैदेखि उपचार गर्ने
21: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
16: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
20: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि सम्पर्क फोन नम्बर 0825904669 9829185053
22: आया, मम्मी मम्मी दाँत दुख्यो
23: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्किरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
24: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
25: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
23: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
25: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
20: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
26: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
27: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
26: सम्पर्क फोन नम्बर 0825902222
23: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
28: महासेवन जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
29: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
28: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
16: शुद्ध महका लागि कहाँ जाने त
30: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
16: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
31: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
32: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440
31: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
0: खुशीको खबर।
1: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुने
3: सक्कुजे लौ खबर सुने
2: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म
3: आप बेराम पर्ले से बिरुवा करकलात दान से बाहर जाइनी पर्ना
2: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरवागक बिरुवा करकलात ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
3: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असिन मेर के बा
2: ओपीडी सेवा भर्ना सेवा
3: सक्कु मेरिक ऑपरेशन सेवा
2: आईसीयू सेवा रेडियोलॉजी सेवा
3: अस्ते के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
2: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090-65225
3: 082-591-101
2: 591-102
3: 082-591-103
2: 591-104 ओ 591-105
4: सीता के भो तिमलाई गुम्सेर बसिछौ
5: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलिनु अब त आश्रय मरिसक्यो
4: के कुरा गर्छिन् निले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानु त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमलसिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001
0: खुसीको खबर
7: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
0: हाम्रा विशेषताहरू
10: आधुनिक प्रयोगशाला
9: अत्याधुनिक सर्वेक्षण उपकरण
10: अनुभवी प्रशिक्षक
9: व्यवहारिक तथा परियोजना आधारित सिकाई
10: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
11: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
10: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
11: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
11: सम्पर्क फोन नम्बर 082-562-204,
12: सम्पर्क मोबाइल नम्बर 98578-3672 र 98699-64-848।
13: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
14: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
15: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
15: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
14: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
15: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दान।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
18: उपचार हुने रोगहरू:
17: पायल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
18: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: बसी राख, औषधी गर्न जानु भनेको मान्ने हैन.
0: अस्ति भर्खर त औषधी गरेको, बिसको उन्नीस भएको होइन.
1: जहाँ पाए त्यही औषधी गरेपछि त्यस्तै त हुन्छ.
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ. म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ.
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ.
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-68-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि.
8: बिमा गराउन जाँदैछु.
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ. त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि.
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ. बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ.
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ. उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने. बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने. कसैले भनेको कुरालाई मात्र आधार नलिने. आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने. सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने. यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन.
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ. यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ.
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो. बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ. सरलाई धेरै धेरै धन्यवाद. अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु.
2: नेपाल बिमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश. थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ.
10: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ.
10: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न.
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ.
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ.
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910.
10: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ.
12: नेपाली जुत्ता घर,
13: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
12: नेपाली जुत्ता घर. हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट.
13: अब ढिला नगर्नुहोस्। आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
12: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
13: सम्पर्क मोबाइल नम्बर 98577175646।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
2: अड्गुरी
3: होइन भाइला,
4: लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: गैरेज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सटेन्स डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, सहित गेट गुराही दाम।
3: सम्पर्क फोन 082-562-423। सम्पर्क मोबाइल नम्बर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। नेपालमा 5 वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाको पोषण अवस्था परीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित भएका छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती र कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। राष्ट्रिय पोषण लेखाजोखा अभियानका अनुसार मधेसमा 38,948 बाल बालिकामा तीव्र कुपोषण र 8,380 बाल बालिकामा गम्भीर तीव्र कुपोषण पहिचान गरिएको छ। मधेसपछि लुम्बिनी प्रदेश दोस्रो बढ़ी प्रभावित प्रदेश बनेको छ। त्यहाँ 17,879 बाल बालिका तीव्र कुपोषण र 3,015 बाल बालिका गम्भीर तीव्र कुपोषणबाट प्रभावित भएका छन्। त्यसै गरी सुदूरपश्चिम प्रदेशमा 9,344 बाल बालिकामा तीव्र कुपोषण र 1,758 जनामा गम्भीर तीव्र कुपोषण देखिएको छ। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज बिहान देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरीघट्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, ग्रेगान, बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी दिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीख अर्थात असार 15 गते भित्रिएको तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मिति भन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह प्राधिकरणले गरेको छ। अकस्मात बाढ़ी, पहिरो, कटान, ग्रेगान, बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ। कोराईमा फार्मासिस्ट नराखी औषधि बिक्री गर्ने दुईवटा औषधि पसल कार्यवाहीमा परेका छन्। औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगंजले कोराईमा गरेको अनुगमनका क्रममा फार्मासिस्ट नराखी औषधि बिक्री गरेको पाइएपछि दुईवटा औषधि पसललाई सील गरेको हो। औषधि पसललाई व्यवस्थित गर्ने उद्देश्यले औषधि विभाग शाखा कार्यालय नेपालगंजले असार 13 गते शनिबार जिल्ला प्रशासन कार्यालय दाङ संघको समन्वयमा कोराईमा रहेका औषधि पसलको अनुगमन गर्दा कोराही 15 न्यू रोडमा रहेको पल्लवी औषधालय र भरतपुरमा रहेको साई कुमारी फार्मेसीलाई सील गरेको हो। फार्मासिस्ट नराखेर औषधि बिक्री गरेको पाइएपछि दुई पसललाई सील गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजका प्रमुख एवं वरिष्ठ औषधि व्यवस्थापक निनु श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार गोराहीका 7 औषधि पसलको अनुगमन गर्दा दुईवटा पसलमा फार्मासिस्टको अनुपस्थितिमा औषधि बिक्री गरेको पाइएको थियो। जसमध्ये पल्लवी औषधालय र साई कुमारी फार्मेसी तत्काल बन्द गरिएको छ। अनुगमनका क्रममा आवश्यक प्रक्रिया नपुराई अन्य एक
अन्य पसललाई समेत सचेत गराइएको छ। सिलगढ़ीका औषधि पसललाई थप कार्यवाहीका लागि विभागमा सिफारिश गर्ने तयारी गरिएको शाखा प्रमुख एवं वरिष्ठ औषधि व्यवस्थापक श्रेष्ठले बताउनुभयो। प्रचलित कानून व्यवस्था अनुसार औषधि पसलमा फार्मासिस्ट अनिवार्य रूपमा राखी मात्र पसल सञ्चालन गर्नुपर्ने भए पनि नराखेर पसल सञ्चालन गरिएको पाइएपछि कार्यवाहीको दायरामा ल्याइएको बताउनु भएको छ। दाङको तंगीसरण गाउँपालिकाले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। गाउँपालिकाले वडा नम्बर 2 को बंगलापुर स्थित किसानको खेतमा पुगेर सामूहिक धान रोपाई गर्नुका साथै उत्कृष्ट किसानलाई नगद दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरेको हो। गाउँपालिकाले हरेक वर्ष धान दिवस मनाउँदै आएको र किसानलाई कृषि पेशाप्रति थप आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कृषि शाखा प्रमुख सरु भूषालले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्षदेखि धान दिवसको अवसरमा उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम समेत शुरू गरिएको हो। उत्कृष्ट किसान छनौटका लागि गाउँपालिकाले आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको स्थलगत अनुगमन गरी तोकेको मापदण्ड पूरा गरेका किसान तथा कृषि फर्मलाई छनौट गरी सम्मान गरिएको कृषि शाखाले बताएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भारतबाट आयात हुने धानको बीउमा निर्भर नहुन आग्रह गर्दै स्थानीय स्तरमा उत्पादन भएका उन्नत जातका बीउ प्रयोग गर्न किसानलाई आग्रह गर्नुभयो। साथै उहाँले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा कम्पोस्ट मलको उत्पादन र प्रयोग बढ़ाउन गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने योजना रहेको बताउनु भएको छ। समयमा पानी नपरेका कारण दाङमा असार 15 हिजो सुनसान रहेको थियो। असार 15 धान दिवस मनाइरहँदा धमाधम धान रोपाई हुने बेला आइतबारदेखि पानी परेपछि दाङका धेरै ठाउँमा धान खेतीका लागि बिया टाक्न शुरू भएको छ। कुलो पानीबाट सिँचाइ हुने ठाउँमा पनि लामो समयसम्मको खडेरीका कारण खोलामा पानी नहुँदा किसानले असार दोस्रो सातासम्म पनि धानको बिया राख्न पाएका छन्। यस वर्ष वर्षात कम हुने भएका कारण छोटो समयमा हुने र कम पानीमा हुने धानका जात लगाउन कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: डाक्टर आउने बारे सूचना,
4: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा MD गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र PFT सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, TB, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार,
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति ASH 20 शनिबार।
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98182-89028।
8: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
8: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
8: हात खुट्टा तथा पाइतला झमझम गर्ने, पोल्ने,
6: छालामा दागहरू आउने, कपाल झर्ने,
8: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
6: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
8: बारम्बार गर्भपतन भएमा,
6: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
8: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
8: बिना कारण शरीरको तौल घटेमा,
6: ढाड दुखेमा, कम्मर दुखेमा,
8: गाउट तथा युरिक एसिडको समस्या,
6: बारम्बार आँखा रातो भएमा,
8: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
8: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
6: लामो समयदेखि छाला कडा भएमा,
8: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
6: युवा अवस्थामा पक्षघात भएमा,
8: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
8: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
6: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
8: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: फोन नम्बर 0825-91-670,
8: मोबाइल नम्बर 98578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जरान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारी हूँ शिकारी पूरे दैलेख मलाई चाहिए
2: VFX सिनेमाज कोराही दश नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: एक जबरदस्त कहानी है
7: और टाइटल क्या है फिल्म का
6: वेलकम टू द जंगल
8: स्वर्गद्वारी चलचित्र मंदिर भराई दांग में भव्य प्रदर्शन भइरहेको छ हिंदी कथानक चलचित्र वेलकम टू द जंगल
6: हमें जाने दो मालिक हमका फंड है रोजी रोटी के लिए काम करते हैं
9: तेरी शक्ल कहीं देखी हुई है
6: आप फ्लॉप फिल्म में भी देखते हो
10: खुशी को खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-95-847 082-95-847
12: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4
13: मेगाहर्ज सरकारले वैदेशिक रोजगारीको क्षेत्रको व्यतिथि एउटा श्रमिकले लिएर आइदिएको व्यतिथि होइन त्यो भएर चाहिँ यो व्यवसायीहरूले लिएर आएको व्यतिथि हो यो चाहिँ तपाईँको हाम्रा कानुनी त्यो क्षेत्रहरूको प्रयोग भएर चाहिँ आएको व्यतिथि भएको हुनाले यसलाई नियमन चाहिँ त्यसरी गरेर अनि समस्याहरू भनेको जहिले पनि समस्या चाहिँ रहि नै रहन्छ तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई
14: यति बेला हामी कार्यक्रम देश परदेशमा छौं आजको बसाइमा हामी विशेष गरी यो वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्नु परेका समस्या त्यसको समाधानको पाटेमा विशेष केन्द्रित रहेर कुराकानी गरिरहेका छौं र यति बेला मसँग कुराकानीमा जोडिनु भएको छ श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालज्यू तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत छ
13: धन्यवाद सर
14: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ
13: यो चाहिँ यस्तो अब यो तत्कालीन अवस्थामा ठिक थियो होला होइन 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि अब त 84 लाग्न लागिसक्यो त्यही हेरेर बसिराख्ने त होइन नि त ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ हाम्रा दुई देश बीचका सम्झौताहरू होइन श्रम सम्झौताहरू चाहिँ समय सापेक्ष रूपमा चाहिँ यसलाई चाहिँ हामीले परिमार्जन गर्दै लैजानुपर्छ त्यसका लागि कूटनीतिक पहलहरू पनि आवश्यक चाहिँ पर्ने भएको हुनाले यस्तो यो श्रमका मुद्दामा श्रमको क्षेत्रमा यो लामो कहिलेसम्म चलिरहन्छ भन्ने नै यसको अन्तिम हुनै छैन कि यो निरन्तर चलिरहने प्रक्रिया हो श्रम भनेको होइन त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ समय सापेक्ष रूपमा चाहिँ परिमार्जन गर्नुपर्छ यसका लागि राज्यले चाह्यो भने त वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूसित चाहिँ कुराकानी गरेर के छ तपाईँहरूका समस्याहरू होइन हामी छौँ हामीले पनि बेला बेलामा चाहिँ वैदेशिक रोजगार विभाग वैदेशिक रोजगार बोर्ड वैदेशिक अहिलेको यो नयाँ मन्त्रालय अहिले नामाकरण भएर आएको छ उहाँहरूलाई चाहिँ हामीले बेला बेलामा वैदेशिक रोजगारीमै रहनुभएका श्रमिक साथीहरूका चाहिँ समस्याहरूलाई राखेर उहाँहरूका गुनासा उहाँहरूका सुझावहरू राखेर हामीले चाहिँ बुझाउने गर्छौँ कि डकुमेन्टेसनको काम हामीले अहिले पनि गरिराखेका छौँ अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने यो सजिलो हुन्थ्यो तत्कालीन अवस्थामा ठिक थियो होला, तर अहिलेको अवस्थामा त्यो पर्याप्त नहुन सक्छ नि त।
14: एउटा श्रमिकले आफ्नो समस्याको निवारण गरिदिनुहोस्, म ठगीमा परे भनेर पटक पटक भनिरहँदाखेरि वर्षौंसम्म पनि उहाँले न्याय पाएको अवस्था छैन क्या, समस्या त्यो छ।
13: हो, पाउनु भएको छैन। अहिले पनि विभागको परिसरतिर जाने हो भने त्यहाँ ठगीमा परेर आउनुभएका श्रमिकहरू थुप्रै हुनुहुन्छ। राज्य निकायहरूले हामीलाई, सरकारी निकायहरूले चाहिँ हामीले गर्दैछौँ भन्नुहुन्छ, गरि पनि राख्नुभएको होला होइन। पछिल्लो आर्थिक वर्षकै तथ्याङ्क हेर्ने हो भने पनि मुद्दाका चाङ सम्झिँदाखेरि होइन कहिले, त्यो त फर्सेट हुन पनि वर्षौं लाग्ने समय छ, तर फास्ट्र्याकबाट चाहिँ कामहरू गराएर श्रमिकका मुद्दा के हो व्यवसायीसँग राखेर गर्नुपर्ने हो कि छुट्टै एउटा नियमन निकायहरू बनाएर चाहिँ त्यो श्रमिकहरूको चाहिँ हितका लागि गर्नुपर्ने हो कि, अनि हामी रेमिटेन्समा हिसाब गर्छौँ पैसा यति भित्रियो भनेर होइन, हाम्रो आर्थिक पाटो चाहिँ त्यो चलाएमान त रेमिटेन्सले बनाइराखेको कुराहरू हामीले गर्दै गर्दाखेरि त्यो श्रमिकहरूको चाहिँ समस्याका लागि चाहिँ हामी किन बोल्न चाहिँ कमजोर भएर बसिरहेका छौँ होइन। अर्को कुरा अचम्म लाग्ने विषय चाहिँ, जब हाम्रा श्रम सम्झौताहरू नवीकरणका यो के भन्छ नवीकरण गर्ने अथवा नयाँ बनाउने भनेर कुराहरू गर्दै गर्दाखेरि चाहिँ त्यो श्रमिकले काम गरेर चाहिँ पाउने तलबमा पनि हामीले चाहिँ भेदभाव गरिराखेका हुन्छौँ कि, यहीँ बसेर यहाँको एउटा अधिकृतले खाने तलब र वैदेशिक रोजगारीमा गएर कमाउनेको तलब त हेरिदिनु पर्छ नि त राज्यले। ऊ परिवारसँग भन्दा टाढा छ, उसले काम गर्ने प्रकृति हेरिदिनु पर्यो होइन। यहाँको अनि महँगीलाई हेर्दैन सरकारले होइन, हजारमा हेरेर चाहिँ हिसाब गरेर हुँदैन नि त। हाम्रा श्रमिकहरूका कुराहरू त अहिलेको समय अनुसार त्यहाँको महँगी कस्तो छ, उसले त्यति तलब पाउँदै गर्दाखेरि उसले स्वस्थ खाना खान पाउँछ कि पाउँदैन, ऊ कस्तो ठाउँमा काम गर्न गइरहेको छ, यी कुराहरू पनि पुनर्विचार गरेर होइन, अनि हाम्रा ऐनहरू चाहिँ त्यो अनुसार पनि सुधार गर्दै लिएर गएर दूतावासहरूलाई पनि त्यही अनुसार प्रभावकारी रूपले चाहिँ अनुगमन गराएर काम गराउने हो भने त सजिलो हुन्थ्यो नि हाम्रा लागि पनि।
14: अब खोजे अनुसारको, आम व्यक्तिले खोजे अनुसारको रोजगारी पनि सृजना नगरिदिने होइन, व्यवस्थित रूपमा वैदेशिक रोजगारीमा जाउन त भनेर श्रमिकहरूलाई विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनु पर्ने, विदेश गएर पनि दुःख पाउनु पर्ने होइन, विदेश गएर दुःख गरेर कमाएको पैसा रेमिटेन्सको रूपमा नेपाल पठाउनु पर्ने, परिवारलाई पाल्नु पर्ने, सरकारलाई त्यसैबाट ट्याक्स तिर्नु पर्ने, लास्टमा मलाई म दुःखमा परे, म संकटमा परे, मलाई न्याय देऊ त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि दुःख पाउनु, वर्षौंसम्म हुँदाखेरि पनि उसले न्याय नपाउनु, यो त ठिक भएन नि।
13: त्यही त, यही कुरा हो कि समस्या नै यहीँनेरि छ, हामी कहाँ कहाँ चाहिँ ठगीमा पर्दै जानुपर्ने होइन, अनि मान्छे के हामीले कानून बनाएका छौँ, हामीसित यो छ, यस्तो गरिराखेका छौँ भनेर हाम्रा सरकारका निकायहरूले भन्दै गर्दाखेरि त्यो श्रमिकले कति चाहिँ न्याय पाएको छ, साँच्चै न्याय पाएको छ भनेर खोज्ने हो भने त्यो न्याय पाउनै गाह्रो छ कि त्यो न्यायको प्रणालीमै। अनि अझ कतिपय अवस्थामा त हामी त कस्तो पनि भेटेका छौँ भने, कोही श्रमिक उजुरी गर्न जाँदाखेरि विभागले उजुरी नलिदिएको होइन, अनि त्यहीँबाट चाहिँ श्रम के अरे म्यान पावरको कम्पनीलाई फोन गरिदिएको होइन, तिमीहरू विरुद्ध उजुरी गर्न आएको भन्ने कुराहरू, अनि त्यहाँ पुगेको त्यो श्रमिक एउटा त्यहाँ पुगेको आधारमा चाहिँ उसलाई त्यहाँबाट फोन गरेर ल म्यान पावर आउनुहोस् हामी तपाईँको हिसाब किताब यहाँ मिलाउँछौँ भनेर म्यान पावरको कार्यालयमा बोलाएर थुनेर श्रमिकलाई चाहिँ यातना दिएका घटनाहरू पनि छन् क्या हामीसित। अनि त्यो उहाँहरूसित अब त्यस पछाडिको कानुनी पाटो के हुन्छ भनेर उहाँहरू वैदेशिक रोजगार पुनः विभागमा जाँदा मलाई यस्तो गरियो भनेर भन्दै गर्दाखेरि तपाईँको बन्द अब अर्को कानुन आकर्षित हुन्छ, तपाईँ पुलिस केसतिर जानुहोस् भनेर चाहिँ पठाइन्छ, झन् अल्मल लिन्छ श्रमिक, अनि कहाँ जाने भन्ने कुरा छ क्या फेरि। अनि जब हामी दूतावास जाउँ कुरा सुनवाई हुँदैन भन्नुहुन्छ होइन, अहिले पनि मैले केही केसहरू तपाईँलाई देखाएँ केस स्टडीका रूपमा, एउटा च्यानल बनाएर होइन एउटा सिस्टममा लिएर गएर चाहिँ के भएको हो आउँछ हो, हजार दिनको सयवटा केस आउँछ भने त्यही अनुसार चाहिँ हाम्रा के चाहिँ श्रमिकहरूको समस्या समाधानका लागि त्यो अनुसार राज्यले चाहिँ त्यही अनुसारको एउटा बनाएर कामहरू गर्नुपर्छ, उनीहरू साँच्चैमा परेका हुन् कि होइनन् होइन, हामी जस्ता चाहिँ उयोहरूलाई पनि राखेर ल तपाईँहरूले पनि श्रमिकहरूको चाहिँ के भएको हो त्यो बारेमा तपाईँहरूले पनि अलिकति तपाईँहरूको साइडबाट चाहिँ स्टडी गरिदिनु भयो भने अझ सहज हुन्थ्यो कि भनेर कुरा गर्नु भने हामी पनि तयार छौँ नि त त्यो विषयमा, श्रमिकले न्याय पाउनुपर्छ भन्ने विषयमा त हामी पनि त छौँ नि त, यदि साँच्चै समस्यामै पर्नु भएको रहेछ भने उसले न्याय पाउनुपर्छ होइन। कतिपय अवस्थामा त के पनि छ भने यहाँ सबै थोक बुझेर जाँदै गर्दाखेरि पनि अप्ठ्यारोमा परेका साथीहरू पनि हुनुहुन्छ कि अप्ठ्यारोमा पारिएका पनि हुनुहुन्छ। यहाँ चाहिँ तपाईँको उजुरी गरेकै भरमा चाहिँ उन्नु भएको होइन, मेन सरकारले चाहिँ ल अब यो पैसा नलिई भनेर उडाएको श्रमिकलाई विदेश पुगिसकेपछि दुःख दिएका घटनाहरू पनि छन्। उहाँहरूलाई मिलापत्र गर्नलाई जवाब दिएर पत्र, किनभने प्रमाणपत्र विभागले अनि ल यहाँ मैले सबै पैसा फिर्ता पाएँ भनेर साइन गर होइन भने तँलाई भनेर चाहिँ कार्यस्थलमा चाहिँ श्रमिकमाथि दुर्व्यवहार भएका घटनाहरू पनि छन् कि हामीसित।
14: यो हामीले समस्याकै पाटोमा कुराकानी निरन्तर गरिरहँदाखेरि यो गन्तव्य देशमा पुगेपछि नेपाली श्रमिकले चाहिँ किन बढी जोखिममा पर्नुपर्छ अझै पनि?
13: यो एक त आफूसित सिपकै कुराहरू आउँछ होइन, अनि त्यसपछि एउटा सिप, अर्को कार्यस्थलमा काम गर्ने वातावरण कस्तो छ। कतिपय कन्स्ट्रक्सन कम्पनीहरूमा चाहिँ पर्याप्त सुरक्षा उपकरणहरू पनि उहाँहरूले नपाउने होइन, अनि स्वास्थ्यको हिसाबले कुरा गर्दै गर्दाखेरि पर्याप्त पिउने पानीको, अनि त्यसपछि आराम काम गरेर चाहिँ अब गाह्रो काम गर्दै गर्दाखेरि त्यो ब्रेकको टाइममा पनि अलिकति हुन्छ नि त्यही अनुसारको बस्ने स्थान, ब्रेकमा चाहिँ आराम गर्ने स्थानहरू पनि नपाउने गर्दाखेरि पनि यो जोखिमहरू चाहिँ छन् कि कार्यस्थलमा पनि। त्यो कार्यस्थलको जोखिम पनि हट्नुपर्छ होइन, अनि अब स्काफोल्डिङमा काम गर्ने साथीहरू, अब 50 तलामाथि बसेर काम गर्ने श्रमिक साथीहरू, अब अहिले त गर्मीको बेला छ होइन, पर्याप्त पानीहरू नपिउँदाखेरि, पिउन नपाउँदा तलमाथि गर्नु पर्यो होइन, अनि पिसाब लाग्यो भने पनि त्यो तलमाथि गर्दै गर्दाखेरि त्यहाँ चाहिँ सुपरभाइजर अथवा फोरम्यान भन्छ होइन, उनीहरूको हप्की धप्की सुन्नुपर्ने लगायतको कारणले गर्दाखेरि पनि स्वास्थ्यलाई नै जोखिममा पारेर नि काम गर्नुपर्ने छ। अनि हाम्रो कार्यस्थलहरू पनि सुरक्षा प्रविधियुक्त चाहिँ हुनुपर्छ, त्यो भयो भने चाहिँ कार्यस्थलबाट जोगिन चाहिँ कार्यस्थलमा हुने दुर्घटनाहरूबाट चाहिँ जोगिनको लागि पनि सहज हुन्छ र अलिकति वर्क कामदारहरूलाई पनि सजिलो चाहिँ हुनुपर्छ त्यहाँनिर पनि भन्ने।
14: कार्यक्रम देश परदेशमा हामी वैदेशिक रोजगारीका वर्तमान चुनौती, नीति कार्यान्वयन, श्रमिक अधिकार र समस्या समाधानका विविध आयाम बारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर, पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
16: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
15: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
16: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
15: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थायराइड,
16: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
17: हेलो पिंकी,
18: बोल दिन।
17: एलईडी टीवी किन्न जाने?
18: जान्न।
17: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
18: जान्न।
17: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
18: जान्न।
17: किन?
18: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
17: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
18: पाइने भएर त जान लाग्यो नि।
17: हो र कहाँ?
18: भन्दिन के?
17: सत्तै भन्दिनौ।
18: आई लभ यू पिंकुली भनेको।
17: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
18: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
17: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
19: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
18: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
17: फोन नम्बर
18: 082562452
17: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
17: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदाङ। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: त्यहीबाट असिस्टेन्ट लिएर काम गर्ने वातावरण भयो भने अझै त्यो दुई दिनको समय पनि बस्न सक्थ्यो कि श्रमिकको लिनु चाहिँ पर्छ यो होइन लिनु चाहिँ पर्छ कि किनभने चारवटा कुरा उहाँहरूले सिक्नुहुन्छ भोलि आइ परेको खण्डमा चाहिँ कसरी अप्लाई गर्ने ती कुराहरूलाई भनेर बुझ्न पनि सजिलो हुन्छ तर यो भन्दै गर्दाखेरि यो लास्ट आवरतिर भएको हुनाले उहाँहरू एकदम रस टाइममा हुनुहुन्छ कि सपिङ गर्न जानुपर्ने हो कि आफन्तलाई भेट्नुपर्ने हो कि मान्छे यहाँ बसे पनि दिमाग चाहिँ चारतिर घुमिराखेको हुन्छ अनि त्यो लिइराखेको त्यो राम्रोसित सूचनाहरू चाहिँ ग्रहण गरिराख्नु चाहिँ उनीहरूलाई चाहिँ गाह्रो भइराखेको हुन्छ कि जस्तो लाग्छ यी कुराहरू पनि अब चाहिँ हामीले बिस्तारै हाम्रो स्थानीय तहहरूसँगै लिएर गएर समन्वयमा काम गर्न सक्यो भने अझ सहज हुन्छ जस्तो लाग्छ कि
3: यो अर्को भनेको नेपाली दूतावासहरू उहाँहरूको पनि पटक पटक अब द्वन्द्वको बेलामा पनि नेपाली दूतावासले खासै प्रभावकारी समन्वय गर्न सकेन काम गर्न सकेन भन्ने गुनासो सुन्ने थियो कतिको भनौँ न सहयोग गरिरहेका छन् जस्तो लाग्छ
2: अब उहाँहरूले आफ्नै लिमिटेसन छ भन्नुहुन्छ सधैँ होइन सधैँ नै यही कुरा हो कि मैले म पनि 2009 कतार गएको अहिले फर्केर आएँ 2020 होइन बीचमा एक दुई वर्ष नेपाल बसे पनि पुनः जाँदै गर्दाखेरि पनि त्यही सुनिन्थ्यो कि अब हामीसित स्रोत र साधनको कमी भनेर भन् चाहिँ ती कुराहरू आइरहेका हुन् र ती कुरा अहिले पनि छन् अनि उहाँहरूलाई एउटै कुराको डर चाहिँ अब के हुँदो रहेछ भने बेरोजुरोमा परिने पो हो कि भन्ने टाइपका के स्रोतको त्यहाँनिर रिसोर्स खर्च हुने बित्तिकै होइन त्यो प्रपर्टर कहिलेकाहीँ डकुमेन्टेसनका कुराहरू आउँछन् त्यो पुरा नहुँदाखेरि चाहिँ बेरोजुमा जान्छ फेरि अब त्यति नराखे यहाँ फेरि दोस्तै हुन्छ अनि त्यही कारण त्यसैले आधार मानेर पनि अनि उहाँहरूले चाहिँ अब कामहरू गर्दै गर्दाखेरि पनि कति ऊ छ भनेर काम गर्नु परिराखेको अवस्था छ अनि दूतावास अब एक ठाउँमा हुन्छ त्यो त सबैतिर त पुग्न पनि गाह्रो छनलाई हाम्रो दूतावासहरूले अब केही कूटनीतिक पहल गरी पनि राख्नु भएको छ होइन नभएका पनि भन्न मिल्दैनन् अनि अब भएको छ भनेर चित्त बुझाउने ठाउँ चाहिँ छैन
3: अब यो अलिकति जटिल नै
2: विषय नै छ हामीले गरिराख्नु भएको छ गजब काम गर्नुभएको छ भनेर भन्ने ठाउँ चाहिँ छैन
3: खुसी हुने क्षेत्र भनेको छैन अब जीवस दुःख पाउने भनेको विदेशमा गएर श्रमिक नै रहेछन् भन्ने कुरा पुष्टि भइसक्यो
2: त्यो पुष्टि छ के त्यो एकदमै छ अनि त्यसलाई भनौँ न अब यो सबै कुरा गरेर जोडिँदै गर्दा हाम्रा रेमिटेन्समा हामीले चाहिँ हिसाब गर्दै गर्दाखेरि हामीले त्यो रेमिटेन्सको ग्राफ चाहिँ त्यो हेर्दै गर्दाखेरि चाहिँ हामी खुसी हुनुपर्ने अनि त्यो रेमिटेन्स भित्रिँदाखेरि त्यो एउटा श्रमिकको चाहिँ कति पसिना मेहनत होइन रगत पसिना बगेको उसमा चाहिँ हामीले चाहिँ त्यसको चाहिँ व्यवस्था गरेर त्यो त्यसको ग्राफ हेर्ने हो भने कति होला त होइन त्यो सजिलै आएको रेमिटेन्स हो र त्यतातिर चाहिँ हेरेर अनि हाम्रा निकायहरूले काम गरिदिने हो भने त श्रमिकले पनि ए ठिक छ है राम्रो छ भनेर चाहिँ भन्ने बात आधार त हुन्थ्यो
3: यो अर्को भनेको श्रम सम्झौता यो नेपालले जति पनि देशहरूसँग श्रम जति देशहरूमा श्रमिक पठाइरहेको छ ती सबै देशहरूमा श्रम सम्झौता भएको छैन र जति पनि देशहरूमा श्रम सम्झौता भएको छ त्यो चाहिँ किन आवश्यक छ र त्यसले चाहिँ के फाइदा मिलेको छ
2: त्यो त अझै पनि आवश्यक त यो श्रमिकहरूको हितको लागि भनेर सरकारहरूले द्विपक्षीय रूपमा काम गर्नको लागि सहज होस् भनेर बनाइएको हो तर त्यो कुराहरू हेर्दै गर्दाखेरि हाम्रो सरकारले त त्यो जति काम गर्नुपर्ने हो त्यो कामै हुन सकेको छैन त्यही गन्तव्य देशको सरकारले सदा सहायता देखाएर काम गरेको खण्डमा हाम्रा श्रमिकले राहत पाउने होइन हाम्रो राज्यका तर्फबाट हेर्ने हो भने त होइन तलब तोक्नु पर्यो भने पनि होइन एउटा नेपाली श्रमिकलाई न्यूनतम आजको दिनमा चाहिँ यति बेच स्यालेरी हुनुपर्छ है भनेर तलब तोक्दाखेरि पनि त्यो दिल खोलेर तलब तोक्न सक्दैन क्या आज त्यहाँको महँगीको हिसाबै गर्दैन हिसाब किताबै थाहा छैन होइन त्यहाँ लिभिङ कस्टका कुराहरू आउँछन् नि त एउटा श्रमिक काम गर्न जाँदै गर्दाखेरि उसले चाहिँ कति कमाएर कति जोगाएर पठाउन सक्छ भन्ने हिसाबै हुँदैन क्या न्यूनतम यति हुनुपर्छ भनेर त कमसे कम तोकिदिनुपर्छ. मैले पनि यो विषयमा धेरै साथीहरूलाई सोधेको थिएँ कि यो जब दुबईसँग युएईसँग चाहिँ नेपाल सरकारले चाहिँ एकतर्फी रूपमा चाहिँ प्रस्ताव गरेर यतिभन्दा तल चाहिँ हामी श्रम स्वीकृति गर्दैनौँ भनेर भन्दै गर्दाखेरि के छ त भनेर चाहिँ विभिन्न देशका साथीहरूसित कुराकानी गर्दाखेरि उहाँ 128-130 साथीहरूले रेस्पोन्स गर्नुभएको थियो त्यो पर्याप्तै भएन महँगीका कारणले गर्दाखेरि. महँगी थिएन भने ठिकै छ, महँगीलाई पनि हेर्नु पर्यो. हामी त कमाउन आएको हो, दुई चार पैसा जोगाउन आएको हो. यहाँ जति महँगी छ नेपालमा पनि त्यस्तै छ होइन. आज पैसा 1 रुपियाँको 40 दिराम के अरे उता यताको 1 रियालको चाहिँ 40 रुपियाँ पुग्यो भनेर खुसी हुने ठाउँ नै छैन नि. महँगी छ यहाँ अहिले, यहीँ पनि हामीले यति तलब पाउँदै गर्दाखेरि पनि पहिला कति जोगाइन्थ्यो अहिले कति जोगाइन्छ भन्ने कुरासँग सरकार हो. हामी जोगाउने हिसाबले हो भने पैसै जोगाउन सकिराखेका छैनौँ र त हाम्रो चाहिँ बसाई लम्बी राखेको छ.
3: कति छ नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिक त सरकार हिसाब गर्दाखेरि?
2: कतारमा हिसाब गर्दाखेरि कतारमा अध्यक्ष श्रमिकको 1000 रियाल हो अनि त्यसपछि खानाको लागि 300 र यदि रोजगारदाताले बसोबासको स्थल उपलब्ध नगराएमा 500 थप दिनुपर्ने भनेर 1800 छ होइन. सबै थोक उपलब्ध गरायो भने न्यूनतम 1000 भनेर छ कि कतारको हिसाबमा कुरा गर्दै गर्दाखेरि. त्यो पनि कतार सरकारले बढाइदिएको तलब मान हो कि.
3: त्यसो भए अहिलेको समयमा यो श्रम स्वीकृति अन्य देशहरूसँग लिनुपर्ने हो कि अब पुरानै श्रम स्वीकृति भएका देशहरूसँग भनौँ न समन्वय भइरहेका देशहरूसँग चाहिँ अझै त्यो देशका श्रमिकहरूलाई चाहिँ अझै व्यवस्थापन गर्नुपर्ने के अरे गर्नुपर्ने हो कि के देखियो अहिले चाहिँ?
2: मान्छे यस्तो अन्य देशहरूसित पनि गर्नुपर्छ अवसरका खोजीहरू. मेरो बुबा हिजो इन्डिया जानुभयो, म आज कतार गएँ होइन, मेरा भाइहरू युरोप गए होइन. अब अहिलेको यो ट्रेन यसै गरी चलेको हो क्या. हाम्रा हजुरबुबाहरू इन्डिया हुँदै जानुभयो भने हाम्रा बुवाहरू त्यही अनुसारको गन्तव्य खोज्दै गर्दाखेरि त हामीले यिनै देशहरूमा मात्रै चाहिँ सीमित रहनुपर्छ भन्ने कुरा होइन. अहिले मान्छेको पढाइ सिप दक्षता योग्यता सँगसँगै मान्छेले सोसल सेक्युरिटी प्रोटेक्सन खोजेर लाग्ने मान्छेहरू पनि थुप्रै हुनुहुन्छ होइन. त्यो कहाँ छ भन्दा अहिले युरोपमा देखेर जानुभएको छ. यहाँबाट युरोप पठाउँदै गर्दाखेरि पनि संस्थागत रूपमा राम्रोसित पठाउन सकेकै छैन. त्यो राज्यले नै त्यो अलिकति लुपल छोडिदिएको छ, कमाइ खाउन्न भनेर छोडेको हो कि अलिअलि हामीले नि पाइरहेका छौँ भनेर छोडेको हो कि. यसलाई व्यवस्थित गरेर गर्ने हो भने त श्रम बजार त तपाईँको चलायमान त हुन्छ. हेर्नुहोस् हामीलाई त वर्षे नै चाहिँ श्रमको लागि योग्य युवाहरू चाहिँ हरेक वर्ष उत्पादन हुँदै गर्दाखेरि चाहिँ

0: भोलि यहाँबाट पनि भोलि कमाएर चाहिँ आउँदै गर्दाखेरि तिमीहरूले कमाएको पैसाको लगानी यो यो क्षेत्रमा पनि भयो भने भोलि यो यो क्षेत्रबाट पनि तिमीहरूलाई प्रतिफल चाहिँ आउँछ भनेर त्यो देखाउन सक्ने वातावरण पूर्वाधारहरू चाहिँ नेपालमा पनि विकसित चाहिँ हुनुपर्छ र त्यो नयाँ गन्तव्यहरू चाहिँ खोजी हुनुपर्छ।
1: अर्को समस्या भनेको अस्ति श्रम मन्त्रीले पनि मजाले संसद भवनमै भन्नुभयो क्या, गैर कानूनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढ़िरहेको छ, त्यसमा पनि यो होम सर्भिसमा जाने महिलाहरू उहाँहरूसँग तालिम पनि हुँदैन, सिप पनि हुँदैन, झन्डै झन्डै 60-70 हजारको संख्यामा चाहिँ उहाँहरू हुनुहुन्छ भनेर भन्नुभयो। यो समस्या चाहिँ कतिको जटिल हो?
0: यो त राज्यले यसलाई नियमन तरिकाले लैजानुपर्छ होइन, लगेर, किनभने महिलाका कुरा जनजीविको कुराहरू पनि जोडिन्छन् क्या, यहाँ जीविकोपार्जनका कुराहरू जोडिन्छन्। पहिलाको जस्तो समय छैन, हामी सबैजना चाहिँ सशक्तिकरण छौँ, आफ्ना अधिकारका बारेमा पनि अलिक धेरथोर ज्ञान राख्छौँ होइन, म पनि गरेर खान सक्छु भन्ने चाहिँ हिम्मत राख्छौँ होइन। विभिन्न प्रतिबन्धमा परेपछि मान्छे हिँडियो होइन, त्यो प्रतिबन्धमा परेका मान्छेहरूको पहिचान गर्दै खोज्दै त्यो एउटा लेभलका मान्छेहरूले त्यस्ता महिलाहरूलाई चाहिँ वैदेशिक रोजगारीमा होइन त्यो सही तरिकाले लान सकेर केही छैनन् होइन, गलत तरिका अप्नाउनु परेको छ, त्यो पनि राज्यकै निकायले गर्दाखेरि त्यो भयो। अनि यसलाई चाहिँ नियमन तरिकाले केयर वर्कमा जाने, अब होइन डोमेस्टिक वर्कमा जाने श्रमिकहरूलाई चाहिँ त्यही अनुसार, किनभने उता पनि एजेन्सीहरू छन् के, कुबेतको हकमा मलाई घरेलु श्रमिक चाहियो भने मैले एजेन्सीकोमा गएर चाहिँ कुराकानी डिल गरेर मैले लाने हो श्रमिक होइन, यदि मलाई चित्त बुझ्छ त्यहाँ मजाले राखिएको हुन्छ कुन चाहिँ श्रमिक तपाईँलाई चाहिने हो र यसले चाहिँ काम गर्न सक्छ भने जस्तो लगाएर त्यसरी चाहिँ छानेर लिएर जाँदै गर्दा ती एजेन्सीहरू जसले चाहिँ म्यान पावरको त्यहाँका एजेन्सीहरूले चाहिँ हाम्रा नेपाली श्रमिकहरूको चाहिँ सबै कुराहरूको प्रत्याभूति सुरक्षाको हरेक कुराका सुरक्षाको प्रत्याभूति होइन, त्यहाँ कार्यस्थलमा दुर्व्यवहार सहनु नपर्ने होइन, काम आरामको सम आराम र विश्रामको सम सबै कुराहरूलाई चाहिँ मध्यनजर गरेर चाहिँ ल ती एजेन्सीहरूसँग मिलेर कुराकानी गरेर लैजाने हो भने सजिलो पनि हुन्छ होला। र अहिले चाहिँ अब प्रविधि अनुसारका सिप अनुसारका चाहिँ सिपहरू पनि सिकाउनु पर्छ हाम्रा महिला श्रमिकहरूलाई। यहाँबाट के सोच्नुहुन्छ भने उहाँहरूले घरमा काम गर्ने, नेपालमा घरमा काम गरेर जस्तो सजिलो होइन नि त, डिजिटलाइजेसनको समय आइसकेको छ, एआईले चाहिँ हरेक कामहरू गर्न थाल्दै गर्दाखेरि घर आएपछि प्रयोगमा आउने उपकरणहरू पनि तिनीहरूले नै ह्यान्डल गर्छन् होइन, मोबाइलबाट ह्यान्डल हुन्छ। अब यहाँ त घरमा काम गर्ने भनेर सोच्दै गर्दाखेरि उहाँहरूले चाहिँ सजिलो यतैको सम्झिनुहुन्छ, बच्चा हेर्ने हो भनेपछि यहाँको बच्चा हेरे जस्तो सम्झिनुहुन्छ होइन, कति कुराहरू सेफ्टी सेक्युरिटीदेखि लिएर त्यो बच्चाका सेफ्टीहरूदेखि लिएर हरेक कुरामा चाहिँ एकदमै अलर्ट भएर चाहिँ काम गर्नुपर्ने हुन्छ होइन। हाम्रा किचनमा प्रयोग हुने चाहिँ होम अप्लायन्सेसका कुराहरू कसरी प्रयोग गर्ने भन्ने जान्ने हुनु पर्यो, अनि त्यो कुराहरू नै जान्नु हुँदैन अनि यहाँबाट जाँदै गर्दा त्यो सामानहरू त महँगा हुन्छन् होइन, उनी एउटा बिग्रियो भने टुटफुट भयो भने अनि त्यसको रिस्कलाई पुग्छ त्यो श्रमिकले, उ त बिचरा उसलाई त थाहा छैन मैले त किनेर लिएर आएको हो यो मान्छे, काम मैले भने जसरी गर्नुपर्छ किन जानेन भनेर, अनि त्यहाँ दुर्व्यवहार भोग्नुपर्छ हाम्रा महिला श्रमिकहरूले, त्यस्ता दुर्व्यवहार भोग्ने थुप्रै हुनुहुन्छ होइन, अनि जसको कारण चाहिँ उहाँहरूलाई डिप्रेसन एन्जाइटी हुने होइन, अनि कतिपय अवस्थामा त सुसाइडका केसहरू पनि आइरहेका छन्। यिनै कारणहरू चाहिँ यहाँले नेरिआएर जोडिन्छन् क्या, त्यो भएर यसलाई व्यवस्थित तरिकाले राम्रोसित उनीहरूको पनि बाँच्ने आधार हो नि त, अधिकार छ, त्यसलाई चाहिँ राम्रोसित चाहिँ व्यवस्थित चाहिँ गरेर खोलियो भने यो अवैध रूपमा चाहिँ जानुभएको कागजातविहीन अवस्थामा बस्नुपर्ने श्रमिकहरूको चाहिँ बिस्तारै त्यो समस्या चाहिँ समाधान हुँदै आउँथ्यो कि। दूतावासले पनि यसतर्फ चाहिँ ध्यान दिनुपर्छ कि, कर्मचारी यहाँबाट नि पठाउनु पर्यो हाम्रो होइन, अनि त्यसपछि उहाँहरू चाहिँ जाहिर खानको लागि मात्रै म यहाँ आएको होइन, नेपाल सरकारले मलाई तलब दिइराखेको छ भनेर मात्रै सोच्नु भएन कि, सेवाको भावले पनि सोचेर चाहिँ काम गरिदिनु हो भने सजिलो हुन्छ।
1: यो अर्को समस्या भनेको मध्य पूर्वमा जुन अहिले द्वन्द चलिरहेको छ अझै पनि, अब यो कहिलेसम्म चल्ने यो अझै निश्चित छैन, टुङ्गोमा लागिसकेको छैन, अब सरकारले केही समयका लागि बाहिर पठाउने प्रक्रियालाई अलिकति बन्द गर्यो, त्यो समयमा अलिकति जोखिम हुन्छ सुरक्षाको अवस्थालाई ध्यानमा राखेर हामीले भनौँ न श्रम यसपालि चाहिँ नदिने, केही समयपछि दिने भनेर अब अहिले फेरि खुलाएको छ र त्यो बेलामा चाहिँ

0: मानिस बेचबिखनको समस्या पनि अलिकति बढ्छ कि भन्ने केही विज्ञहरूले त्यति बेला कुराकानीहरू पनि उठाउनु भएको थियो। म त्यो प्रसङ्ग अलिकति जोड्न पनि चाहन्छु। यो मानव बेचबिखन र वैदेशिक रोजगारको ठगीबीच चाहिँ के कस्ता सम्बन्ध हुन्छन्?
1: अब यो वैदेशिक रोजगारीको ठगीसँग सम्बन्ध भने त यी त एकअर्काका चाहिँ त्यो कनेक्सनै भएको हो कि, यी एकअर्का बीच जोडिएकै कुरा हुन् जस्तो लाग्छ मलाई चाहिँ, होइन? किन भन्दा यो समस्या त्यतिखेर तपाईँले भन्नुभयो यो द्वन्द्वको कारणको बेलामा बन्द गर्यो, नयाँ बन्द गर्यो क्या, पुराना छुट्टी आउने साथीहरू त जानुभएको थियो, यो के हिसाबले बन्द भएको होइन? एक हिसाबले सोच्दाखेरि त हो एउटा हाम्रा श्रमिकका हकितकै लागि उनीहरूले के सरकारले चाहिँ चासो राखेर बन्द गर्दै गर्दाखेरि चाहिँ छुट्टीमा आएर जाने चाहिँ बाँच्छन्, नयाँ गयो भने चाहिँ मर्छन् भने भन्ने हिसाबले चाहिँ सोच्या हो कि जस्तो लागेको थियो क्या त्यतिखेर। अनि कतिपय साथीहरू यहाँ नेपाल आउनुभएको थियो श्रम स्वीकृति सकिएको, होइन? कतिलाई त्यो थाहै छैन, अनि उतै हुनेहरूको पनि श्रमको म्याद सकिएपछि त्यो नवीकरण गर्न पनि बन्द गरिदियो। यो बाबा ल ठिक छ, नयाँ चाहिँ नजाऊ, पुरानाको त रोजगारदाताले नै असर गरिराखेको होला, उहाँहरूलाई पनि थाहा छ नि त, होइन? जागिर जान सक्छ भनेर हामीलाई त यति गुनासो आयो त्यतिखेर, यति आयो हामीले पनि धेरै चाहिँ उ गर्यौँ। ठिक छ, बन्द गर्ने हो भने नयाँ पुराना सबैलाई उ गर, कुटनीतिको एउटा नोट पठाऊ, होइन? बन्दै गर्ने हो भने हामीले चाहिँ हाम्रा श्रमिक यति समयको लागि उ गर्न पाउँदैनौँ, त्यहाँबाट जो जसको जुन जुन रोजगारदाताका श्रमिकहरू नेपाल आउनु भएको छ उहाँहरूको जागिर जाने व्यवस्था चाहिँ नगरिदिनु भनेर भनिदिनु सक्नु पर्यो कि त राज्यले, होइन भने त्यही म तपाईँ र म एउटै कम्पनीमा काम गरेका छौँ, मेरो श्रमको म्याद सकिएको मैले याद गरिनँ, म नेपाल आएपछि पो ए मेरो श्रमको मलाई त्यो याद गरिनँ अथवा मलाई थाहा थिएन, नेपालबाट जाँदै गर्दाखेरि चाहिँ त्यो श्रम मैले गर्नुपर्ने, अब नेपालमै आएर गर्ने भनेर चाहिँ मैले चाहिँ यहाँ आएर गर्दै गर्दा मेरो श्रम आएन, तर तपाईँको चाहिँ म्याद थियो, तपाईँ उतैबाट गर्नुभएको थियो अथवा म्याद हुँदै गर्दा त्यही कम्पनीमा तपाईँ जाँदै गर्दा मेरो रोजगारदाताले के सोच्थ्यो भन्दा यो आउने त्यो चाहिँ नआउने भनेर सोच्ने हिसाबले गर्दाखेरि चाहिँ मेरो त जागिर पनि जान सक्ने अवस्था आयो भनेर चाहिँ थुप्रै साथीहरूले त्यतिखेर पनि कुराकानी गर्नुभएको थियो, होइन? पछि अब सरकारले खोल्यो पनि। अनि यो मानव बेचबिखनको चाहिँ पाटोमा उ गर्दै गर्दाखेरि यिनीहरू चाहिँ दुईटा एकअर्काको यहीँ ठगीमा पर्नु भनेकै बेचबिखनमा पर्नु हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो बुझाइ चाहिँ। किनभने उसलाई सही नियतले पठाएको थियो भने पो उसको चाहिँ उसले चाहिँ त्यही अनुसार काम पाउँथ्यो होला, पुरा हुन्थ्यो उसको। यहाँ पठाउनेको उद्देश्य के छ? पैसै लिनु छ, आफै बेचिएको छ नि त, ऊ त बेचिसक्यो कि आफूले पैसा तिरेर आफैलाई बेचिनु परिसकेको अवस्था आइसकेपछि त्यो उसलाई भ्रममा पारिसकेपछि त।
0: अब यो वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरुन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
1: तुरुन्तै भन्दा नि अलिकति केही समय लाग्न सक्छ, होइन? यसलाई तुरुन्तै भनेर नि नगरिहालौँ, यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ। साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने के कस्ता समस्याहरू छन्, पछिल्लो समय वैदेशिक रोजगारीमा तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त, राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या, होइन? यो समाधान गर्न के गर्न सकिन्छ, हाम्रा कानूनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ, र त्यो सुझावलाई होइन हेरेर त्यसलाई चाहिँ अनि थप छलफल गरेर अगाडि बढायो भने यो बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या। यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएराइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ, श्रमिकलाई को टाउकामा पारिँदैछ के, र आर्थिक भारका रूपमा।
0: यो श्रमिकै पाटो जोड्दाखेरि श्रमिक आफै अथवा व्यक्ति आफै जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ उहाँहरू चाहिँ ठगीबाट जोगिन चाहिँ के उपाय अथवा कसरी सावधानी अप्नाउनु पर्छ?
1: पहिलो त आफू जाने देश, आफूले गर्ने काम, तपाईँलाई कसैले विदेश पठाइदिन्छु भनेर भन्दै गर्दाखेरि कुन देश, होइन? अनि लट नम्बर ल्याउनुहोस् न, अहिले त सजिलो छ त, अनि कुन म्यान पावरबाट हो, त्यो म्यान पावर चाहिँ वैदेशिक रोजगार विभागले कारवाही गरेको म्यान पावर हो कि होइन, अहिले त ब्लक लिस्टहरू सबै कुराहरू अनलाइनमै चेक गर्न सकिने व्यवस्था छ, होइन? ब्लकेड छ कि खोलिएको छ कि होइन, के हो त, लट नम्बर त्यहीँ छ, लट नम्बरहरू हालेर चेक गरियो भने मलाई कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरिको कुराहरूसँग मेल खान्छ कि खाँदैन, कति पुरानो लट नम्बर हो, अन्त सरकारको चाहिँ अब श्रमाधानको कल

0: सेन्टर लिएर आइएको छ, कल सेन्टरमा फोन गरेर चाहिँ बुझियो भने पनि उहाँहरूले पनि धेरै कुराहरूको जानकारीहरू दिनुहुन्छ होइन। पहिला आफू पनि जागरूक हुनुपर्छ होइन, आफू चाहिँ केही पनि नगर्ने, कति साथीहरूले यस्तै विषयमा कुराकानी गर्नुहुन्छ अनि मैले सर यो हो मैले बुझाएको बुझाउँछु भनिदिन्छु, मैले बुझेसम्मका कुराहरू म आफै जानकारी दिन्छु अनि तपाईँ यसबाहेक थप जानकारी बुझ्न मन लागेको छ अथवा मैले दिएको कुराहरू चाहिँ तपाईँले अलिक चित्त बुझिरहेको छैन भने यो नम्बर पनि हो है, यो नम्बरमा तपाईँ आफै एकचोटि फोन गरेर राम्रोसित जानकारी लिनुहोस् त भनेर पनि जानकारी गराइदिन्छौँ अनि उहाँहरूले फोन गर्नुहुन्छ अनि त्यसपछि कतिपय अवस्था त्यसपछि हामी उहाँहरूलाई फेरि फलोअप गर्छौँ के भयो के पाउनुभयो त भनेर चाहिँ सोध्छौँ पनि अनि कतिपय साथीहरूले चाहिँ हाम्रै भिडियोहरू हेरेर अवेरनेसका कामहरू तपाईँहरूकै कारणले चाहिँ ठगिनबाट जोगिएको छु म होइन अनि हामीलाई पनि लाग्थ्यो विदेश त फ्रीमा कहाँ जान पाइन्छ भनेर भन्ने लाग्थ्यो, तपाईँहरूकै प्रोग्रामले गर्दाखेरि चाहिँ फ्रीमै विदेश पनि पुग्न चाहिँ पाइयो सफल पनि भइयो भन्ने साथीहरू पनि हुनुहुन्छ किनभने त्यो छ नि त प्रविधि होइन। त्यहाँबाट हेरेर श्रमिक आफै पनि अलिकति सचेत भएर अवेर भएर चाहिँ कामहरू आफूले कुराहरू गर्दै गर्दाखेरि पनि त्यही अलिकति अवेर भएर कुराकानी गर्नुभयो भने त्यहाँनिरबाट पनि श्रमिक आफै सचेत भएर चाहिँ अगाडि बढाउन सजिलो हुन्छ कि आफ्नो प्रोसेसहरूलाई।
1: हजुर, हामीले विशेष गरी अहिलेसम्म यो खाडी देशहरूको प्रसङ्ग अलिकति बढी जोड दियो, त्यो क्षेत्रको श्रमिकहरूको अवस्था र त्यो क्षेत्रको रोजगारीको अवस्थामा। पछिल्लो समय युरोपमा पनि अलिकति बढी भनौँ न श्रमिकहरूको आकर्षण बढ़िरहेको छ, के कारण होला पछिल्लो समय? हुन त अब तपाईँले अलिकति बीचमा पनि जोड्नु भएको छ, मेरो बुवा अथवा हजुरबुवाहरू चाहिँ भारत अथवा त्यो ठाउँमा जानुहुन्थ्यो, हामी चाहिँ अलिकति खाडीतिर गयौं र हाम्रो चाहिँ भाइ पुस्ताहरू छोराहरू पुस्ताहरू चाहिँ युरोपतिर अलिक विकसित देशहरूतिर जान लाग्नु भएको छ भनेर। युरोपको आकर्षण चाहिँ के अहिलेको समयमा?
0: युरोपको आकर्षण सोसल प्रोटेक्सन कार्ड बन्छ, कार्ड बन्यो भने युरोपभरिका देशहरूमा काम गर्न जान नि सहज हुन्छ होइन, अनि त्यहाँ चाहिँ शिक्षा स्वास्थ्यको लागि पनि सहजता छ, फ्यामिली उतै सेटल गरियो भने तनाव पनि हुँदैन भन्ने हिसाबले जाने थुप्रै अधिकांश श्रमिकहरूको ऊ नै त्यही छ, सोचै त्यही हो अधिकांशको। अनि यसैलाई ऊ बनाएर अहिले दुबई कतार लगायतका देशमा कन्सल्टेन्सी खोलिएर ठगीमा पर्ने अझ नेपालबाट भन्दा नि बाहिरबाट ठगिने श्रमिकहरू नि हुनुहुन्छ, सजिलै युरोप क्यानाडाका लागि सजिलै पठाइन्छ, तपाईँसित कुनै पनि रिक्वायरमेन्ट चाहिँदैन। अनि एउटा श्रमिक होइन 10 वर्ष भइसक्यो दुबई बसेको, आर्थिक अवस्था अलिअलि सुध्रिया छ, अनि उहाँले अब कति वर्ष बस्ने, यहाँबाट बरु 10 वर्ष युरोप छिर्न पाएको थियौँ भने त कारसार बनिसक्थ्यो होला होइन, परिवार पनि लगिसकिन्थ्यो होला, कमसेकम साथमै हुन्थ्यो, सेटल भइन्थ्यो, अनि त्यो सोच लाग्छ अनि जानुहुन्छ पैसा बोकेर कन्सल्टेन्सीमा, बिचरा त्यो 6 महिना घर नपठाइकन होइन आएको पैसा 6 महिना जम्मा पारेर साथीभाइ यताउतिसित गएर गरिदिनुहुन्छ, अनि त्यहाँको कन्सल्टेन्सीको त्यो भिडियो हेरेर ठगीमा पर्नुभएका साथीहरू पनि थुप्रै हुनुहुन्छ। उनीहरूले 1000 जना अप्लाई गर्दाखेरि 2-4 जनालाई त्यो पनि डकुमेन्टेसन पुगेकाहरूलाई चाहिँ उडाइदिनु भएको होला होइन, अधिकांशको हामीले डकुमेन्टेसनै पुर्याउन सक्दैनौँ, अनि उहाँहरूलाई चाहिँ सजिलो लाग्छ त्यो भिडियो हेर्या भने चाहिँ पैसा बुझाउन जाने श्रमिकहरू पनि थुप्रै हुनुहुन्छ। यो प्रसङ्ग चाहिँ मैले अलिकति यहाँ तपाईँहरूलाई जोड्दिएँ, यो चाहिँ युरोप जानुको मुख्य कारण भनेकै सोसल प्रोटेक्सन खोज्नको लागि हो जस्तो लाग्छ मलाई, नत्र तपाईँको केही समय अगाडि स्पेनले होइन।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
4: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गो टिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा सुविधा पनि छ।
6: सम्पर्क डिनोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान दीपज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562777।
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
7: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
7: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
5: फोनमा त पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
5: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54555।
9: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
9: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
10: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
9: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
10: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
11: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
13: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
14: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहीदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43-572।
17: होइन, कसलाई के भयो?
18: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
17: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
18: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
17: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
18: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-90-65-255।
19: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
20: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच्ने मिति यही श्रावण 2 शनिबार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 0825-62-023 98-78-18-617 98-78-35-643।
22: मध्यपश्चिम चाङच्याक यति बेला बिहानको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। विशेष अदालतले राहदानी सफाईको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरोटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरोटीमा छाड्न आदेश गरेको हो। महानिर्देशक अर्यालसँग 5 लाख रूपियाँ धरोटी माग गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सुमेश थापासँग 3 लाख, कम्प्यूटर इन्जिनियर विपिन परसाईसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी नेपाल प्रतिनिधि मनिन्द्र राज मल्ललाई 5 लाख धरोटी माग गरिएको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव कानून राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक अर्यालसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियारले 10 अर्ब 13 करोड़ 4 लाख 61 हजार 477 रूपियाँ बिगो कायम गरेको छ। कर्णाली प्रदेशका 10 जिल्लामा 43,290 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। हालसम्म 12,155 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको प्रदेश स्थित कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायका अनुसार सम्भावित धान खेती हुने क्षेत्रफलको करिब 28.15% रोपाई सम्पन्न भइसकेको छ। सबैभन्दा बढ़ी जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% रूपाई सम्पन्न भएको उहाँले जानकारी दिनुभएको छ। निर्देशक रोकायका अनुसार कालीकोटमा 48%, सल्यानमा 43%, रूकुम पश्चिममा 35%, जाजरकोटमा 20%, दैलेखमा 12% र सुर्खेतमा 6% मात्र रोपाई भएको छ। उहाँले सिंचाईको अभाव तथा मनसुनी वर्षा ढिलो शुरू हुँदा रोपाईले अपेक्षित गति लिन नसकेको बताउनुभयो। नेपालमा 41,31,000 कृषक परिवार मध्ये 27,65,000 परिवार धान खेतीमा आबद्ध भएको निर्देशक रोकाईले जानकारी दिनुभएको छ। कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। नेपालमा 5 वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाको पोषण अवस्था परीक्षण गरिएको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित भएका छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृ पोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। राष्ट्रिय पोषण लेखाजोखा अभियानका अनुसार मधेसमा 38,948 बालबालिकामा तीव्र कुपोषण र 8,380 बालबालिकामा गम्भीर तीव्र कुपोषण पहिचान गरिएको छ। मधेसपछि लुम्बिनी प्रदेश दोस्रो बढ़ी प्रभावित प्रदेश बनेको छ। र गोराहीमा फार्मासिस्ट नराखी औषधि बिक्री गर्ने 2 औषधि पसल कार्यवाहीमा परेका छन्। औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजले कोराहीमा गरेको अनुगमनको क्रममा फार्मासिस्ट नराखी औषधि बिक्री गरेको पाइएपछि 2 औषधि पसललाई सील गरेको हो। औषधि पसललाई व्यवस्थित गर्ने उद्देश्यले औषधि विभाग शाखा कार्यालय नेपालगंजले असार 13 गते शनिबार जिल्ला प्रशासनिक कार्यालय दाङ संघको समन्वयमा कोराहीमा रहेका औषधि पसलको अनुगमन गर्दा कोराही उपमहानगरपालिका 15 न्यू रोडमा रहेको पल्लवी औषधालय र भरतपुरमा रहेको साई कुमारी फार्मेसीलाई सील गरेको हो। फार्मासिस्ट नराखेर औषधि बिक्री गरेको पाइएपछि 2 पसललाई सील गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगंजका प्रमुख एवं वरिष्ठ औषधि व्यवस्थापक निनु श्रेष्ठले जानकारी दिनुभएको छ। अवस्था बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, कोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
7: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारे छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
11: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27-977
12: र 98578-30-689।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
13: हाम्रा विशेषताहरू:
15: आधुनिक प्रयोगशाला,
13: अत्याधुनिक सर्वेक्षण उपकरण,
15: अनुभवी प्रशिक्षक,
13: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
15: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने
13: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
15: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
13: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
13: सम्पर्क फोन नम्बर 082-562-204,
14: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
16: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
17: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
18: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
17: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
18: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
17: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: एस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
20: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
21: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
22: उपचार हुने रोगहरू
21: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
22: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
21: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
22: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
21: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
22: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
21: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
23: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
24: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप

0: सर्वसाधारणका, किनभने राष्ट्रिय स्वतन्त्र पार्टी हालै सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा ठूलो दल, त्यसमा पनि झन्नै दुई तिहाई बहुमत निकट नेपाली जनको जनमत प्राप्त दल। यसको प्रथम महाधिवेशन चितवनमा भर्खरै सम्पन्न भयो, तत्पश्चातको परिणाम र संसदमा यसले निर्वाह गरिरहेको भूमिका, सरकार उपरको मूल्याङ्कन। यसकारण तीन महिना त पार गर्यो सरकार बनेको, त यो तीन महिना सरकारको कस्तो देखियो, राष्ट्रिय स्वतन्त्र पार्टीका मतदाता र नेपाली जनका कैयौं त्यस्ता अनुत्तरित प्रश्नहरूलाई उहाँ मार्फत सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
1: सर स्वागत छ है त कार्यक्रममा।
2: धन्यवाद सर।
0: अब म कहाँबाट प्रवेश गर्न चाहे भने, तपाईँको पार्टीको महाधिवेशन, त्यो महाधिवेशनमा के दृश्य देखियो भने, भलै पुरानाहरूले परिपक्वता देखाएका थिए यो मेरो आशय होइन, तर त्यहाँ यसो हेर्दा 4,000 भन्दा बढी मतदाता अर्थात् महाधिवेशन प्रतिनिधि पछिल्लो समयमा त्यहाँ भोट कास्ट गरेको त्यो मैले यसो हेरेँ, लगभग 1200 भोट खसेको छ। कुनै त्यहाँ मतदाताको अर्थात् महाधिवेशन प्रतिनिधिको राष्ट्रिय स्वतन्त्र पार्टीका जो कार्यकर्ता छन्, त्यो त महाधिवेशन प्रतिनिधि भनेको त चुनिएर वा छनौट भएर गएको एउटा होनहार सक्रिय कार्यकर्ताको रूपमा, अगुवा कार्यकर्ताको रूपमा बुझिन्छ। त्यो हेर्दाखेरि त कुनै आकर्षण थिएन, के हो यो, धेरै एउटा गन्जाको लथालिङ्ग अवस्था रहेछ भन्ने अर्थ लाग्छ। यो के भएको छ त
2: खास महाधिवेशन? हाम्रो सुरुवात उद्घाटन सत्रलाई हेर्नुभयो भने हाम्रो भव्य नै भयो,
0: उद्घाटन भयङ्कर
2: भयो। बन्द सत्रको सवालमा पनि त्यो राम्रो नै रह्यो।
0: बन्द सत्र भोलिपल्ट गर्ने भने त्यो पनि गर्न
2: भयो, पर्सिपल्ट भयो, तर राम्रो भयो। छलफलको हिसाबले, अब प्रतिवेदनको हिसाबमा, सहभागिताको हिसाबमा राम्रो भयो, र पहिलो चरणको भोटकास्ट पनि पर्सेन्टेजको हिसाबले राम्रो नै रह्यो। र जहाँसम्म यहाँले
0: सत्र त्यो खस्नुपर्छ नि, त्यो त
2: हस्नु पर्ने हो, तर हाम्रो निर्धारित दिनभित्र गर्न नसकेको हुनाले कयौं मान्छेहरू फर्किनुपर्ने, जस्तो अब केही केसहरू घरमा बिरामी भएको अवस्थाहरू भयो, अर्को खेतीको भएको हुनाले कतिपय मान्छे आफै नै खेतीमा संलग्न मान्छेहरू पर्नुभयो, कति जानुपर्ने भयो, कति वेदरको कारणले गर्दा आउँदाखेरि अलिकति बढी गर्मी बिरामी भएको कारणले गर्दा फर्किनुपर्ने अवस्था भयो, त्यसमा केही मान्छेहरू बाध्यात्मक अवस्थामा फर्किनु परेको अवस्था पनि रह्यो, त्यसले गर्दा कम भयो। जहाँसम्म अन्तिमको कुरा छ, अन्तिम चाहिँ हाम्रो अलिकति ढिला नै भयो, अलिकति अनिश्चित भयो, त्यसले गर्दाखेरि
0: मतलब तीन दिनमा सक्ने भनेको महाधिवेशन छ दिन लाग्यो।
2: छ दिन लाग्दाखेरिमा मान्छेलाई के भन्यो, होटेलमा बस्नुपर्ने भयो, खर्च पर्छ कुरा पनि भयो, र अर्को कुरो अलिकति समझदारीमै जान्छ कि पदाधिकारी भन्ने कुरा पनि धेरैको अनुमान थियो, त्यसले गर्दा
0: के कारणले गएन यो,
2: त्यसले गर्दा उहाँहरू फर्किनुभयो, त्यो संख्या चाहिँ कम भएको, तर रिप्रेजेन्टेसनको हिसाबले अब टिम अब जिल्लाको हिसाबले छलफल गर्दाखेरिमा प्रतिनिधित्व चाहिँ सबै ठाउँको नै प्रतिनिधित्व।
0: तर सवाल के भने,
2: हजुर,
0: जस्तो रवि लामिछाने सभापतिमा सर्वसम्मत, बालेन्द्र शाह वरिष्ठ नेता सर्वसम्मत, अब यी दुईको त बुझ्न सकिन्छ, किनभने रवि लामिछानेलाई च्यालेन्ज चुनौती दिने अर्को मानिस तयार कोही भएन, सायद बालेन्द्र शाहले इच्छा राखेको भयो अर्को इन्ट्रेस्टिङ, मतलब हामी जस्ता मानिसलाई चाहिँ एकदम इन्ट्रेस्टिङ चाक लाग्दो हुन सक्थ्यो होइन, तर त्यो सहमतिमा उनीहरू गए। अब त्यो सोनी वागले अरू त भेटेका छन्, त्यो मनोनितको पनि विषय होइन, त्यो के गरे, के के के आधारमा, के तिनजना चाहिँ सबै चिज, त तपाईँहरूको जो विगतमा काङ्ग्रेस कम्युनिस्टहरूले जुन ढङ्गले अनफेयर गरे, उनीहरूले चाहिँ सबै आफै ढङ्गले यसो मिलिमतोमा सिन्डिकेट बनाएर खाए भन्ने जो आरोप लाग्ने गर्छ नि, अथवा तपाईँहरूले पनि त्यही भन्नुभयो, त यहाँ पनि तपाईँहरूको त यो के सिन्डिकेट जस्तो देखियो,
2: सिन्डिकेट
0: ऊ मिल्ने अनि अरू चाहिँ भिड, त्यो एउटा जर्ज अर्वेल्सको त्यो एउटा उपन्यास छ नि, त्यस्तै खालको पो देखियो त्यो,
2: त्यस्तो होइन। अब हामीले पहिलो कुरा चाहिँ के हो भने, पहिलो अब राष्ट्रिय महाधिवेशन भएको हुनाले अब सर्वसम्मत हुने नेताहरूको सम्बन्ध सर्वसम्मतमा छौँ, अब यदि अरू मिलेन भने हाम्रो विधि पद्धति छँदैछ, अब निर्वाचन प्रणालीले तोकिए अनुसार, विधानले तोकिए अनुसारको प्रक्रियामा जानुपर्छ भन्ने नै हो, त तर एउटा प्रयास गरेको चाहिँ मिल्छ भने अपराधिकाईसम्म मिलाऊ भन्ने हो र यो पटक चाहिँ अब अलिकति

0: विभिन्न अरू पार्टीबाट आएको पनि भयो, अब बालनको टिमहरू आउनुभएको, अरू पनि त्यसरी आउनुभएको, अब समायोजनलाई पनि जुन हिसाबले पहिला लिएर आइयो अब उहाँहरूलाई एडजस्ट गराउनको लागि निर्वाचन प्रणालीमा पुरै जाँदाखेरिमा एउटा चाहिँ फेरि समायोजनलाई जुन हिसाबले हामी रेस्पेक्ट गर्छौँ त्यो फेरि नहुन सक्छ, समायोजनको मर्मत त्यो जुन थियो त्यो नहुन पनि सक्छ, त्यस कारणले अब केही प्रयास चाहिँ मिलाउनकै गरौँ भन्ने भयो।
1: गुटबन्दी भयो भने नि त जस्तो मनिष शाहजीको आशय त्यही थियो, अमरेश नारायण सिंह उनी प्रवेशै गरेनन्, मतलब महाधिवेशनमा प्रतिनिधित्व गरेनन।
0: हजुर, अमरेश कुमारको,
1: अमरेश कुमार,
0: अमरेश कुमारको। हजुर, मैले अघिल्लो प्रश्नलाई भने चाहिँ हजुरको अन्तिममा चाहिँ हामी जाने भनेको निर्वाचन प्रणालीमै जाने हो, त्यो सबैले स्वीकार
1: सहमति
0: सहमति भन्न सकेन, त्यसमा गयौँ हामी अलिकति लामो टाइम लाग्यो, यो लोकतान्त्रिक पद्धतिभित्रको एउटा पाटो मान्नुपर्छ, त्यसरी स्वीकार्नुपर्छ यसलाई भन्ने नै हो। जसमा यहाँले अब इन्ट्रेस्टिङ कुरा राख्नुभयो, गुटबन्दी कुरा गर्नुभयो,
1: त्यो भने मान्छेहरूले
0: भन्यो तर अलिकति राजनीति बुझिएन जस्तो लाग्छ, राजनीति किन बुझिएन भन्यो भने गुटबन्दी भन्नु र उम्मेद्वार मध्ये एउटालाई रोज्नु भनेको फरक विषय हो। किनभने मलाई पनि अब तीनजना महामन्त्रीमा लडिरहँदाखेरिमा त अब ती लडेका मान्छे मध्ये कसैलाई एकजना त मैले छान्नु पर्थ्यो नि त। अब कहिलेकाहीँ के हुन्छ भन्दा मैले मन पराएको मान्छेलाई जिताउनको लागि भोट फलानलाई हालाई भनेर मैले भन्ने राइट मेरो रहन्छ, त त्यो राजनीतिक गुटबन्दी होइन, त्यो किन एउटा व्यक्तिलाई चुन्ने, मलाई मन परेको मान्छेलाई चुन्ने हो। गुट कहाँबाट हुन्थ्यो भनेदेखि गुटको कुरा गर्ने भने चाहिँ यो रविको टिम, यो बालनको टिम भन्ने हिसाबले यो माथिबाटै चिरा परेको भए, तलसम्म गएको भए, त्यो चाहिँ गुट, यो रवि गुट भने
1: एउटा त लिखित सर्कुलर हुन्छ, अर्को चाहिँ कान फुक्ने भन्छ नि, कानमा फुसफुस।
0: हजुर,
1: त्यो कानमा फुसफुस भएको थियो भन्छ नि त, अथवा यो मतलब सर्व सामान्य एउटा यसो तपाईँ हेर्नु संचार माध्यमहरूमा, रविको समर्थनमा यो योले जित्यो, रविका पक्षधर यी जिते, बालेन्द्रका चाहिँ यति जिते, अरू यो जिते, मतलब संचार माध्यमहरूमा त्यसरी आएको छ नि, हेर्नु भएको छ तपाईँले?
0: हेरिरहेको छु। अब त्यो चाहिँ कहिले काहीँ भन्दा के भन्दाखेरि हिजो हामी काम गर्दा केही साथीहरू रविजीप्रति रहेर काम गरेको मान्छेहरू छौँ, केही बालनजीप्रति रहेर काम गरेको मान्छेहरू छ, जितेर आउँदा त्यहीँनिर आउने नै हो, त्यहाँबाट आउँदा, त्यस कारणले अठाइएको चाहिँ त्यो हो। तर दुईजना सभापतिले बोल्नु भएको यहाँले याद गर्नुभएको होला, उद्घाटन सत्रमा, उद्घाटन सत्रमा उहाँले स्पष्ट भन्नुभएको छ हामी रेखा बनाउने काम नगरौँ, रेखा मेटाउने काम गरौँ भन्नुभएको छ उहाँहरूले। त्यस कारणले अब यो रेखा बनाउने र मेटाउने कुरामा अलिकति टाइम लाग्न सक्छ, यो यताबाट आएको, यो यताबाट आएको भन्ने कुरो हिजो कहाँ काम गरेको थियो भन्ने आधारमा हिसाब किताब गरिएको हो। तर जुन हिसाबले लाइन क्यान्डिडेट टिम बनाएर यो बालनको समूह, यो रविको समूह भनेर गएको कहीँ कतै पनि छैन।
1: रेखा मेटाउने कोसिस गर्दा गर्दै, अर्थात् रेखा नबनाऊ भन्दा भन्दै त्यो त समय घर्केर जान्छ नि त। काङ्ग्रेस कम्युनिस्ट लामो समय त्यही भन्दै भन्दै बिताए एकपछि अर्को।
0: तर मलाई अहिले त त्यो लाग्दैन, अहिले जो साथीहरू जितेर आइराख्नु भएको छ एकदम मिक्स टिम आएको छ। अब मिक्स टिमले हामीले साझा उद्देश्यका साथ काम गर्छौँ भनेदेखि यो रेखा मेटिने नै हो। त्यस कारणले अहिले हाम्रो कार्यशैलीमा पनि त्यो देख्दैनौँ, किन सरकार सञ्चालनको प्रक्रियामा पनि पार्टी सञ्चालनको प्रक्रियामा पनि यो हामीले महसुस गरेका छैनौँ, होइन?
1: तर मानिस त्यस्तो पत्या हुँदैन, मानिस के भन्छन् भने एउटा मानिसले लायो कुरा न हो, किन काङ्ग्रेस र कम्युनिस्टहरूलाई छनौट गरेनन् तपाईँहरूलाई गरे भने, काङ्ग्रेस र कम्युनिस्टले बदमासी गर्न थाले, यिनीहरू गलत भए, त्यस कारण विकल्प खोज्नुपर्छ भनेर तपाईँहरूलाई छनौट गरे। तर मानिसलाई के लाग्न सक्छ भने, अथवा मानिसलाई के लागिरहेको छ भने, पार्टी गयो रविको पल्टामा, सरकार गयो बालेन्द्रको पल्टामा, सांसदहरू त्यो ढङ्गको प्रशिक्षित छैनन्, अपरिपक्व देखिएका छन्। मैले सबैलाई भनेको होइन, त्यो एकपछि अर्को प्रस्तुतिकरण, मतलब बडी ल्याङ्ग्वेज त्यहाँ भएका एक्सप्रेसनहरू सबै हेर्दाखेरि, भाषाहरूको प्रयोग हेर्दा, त्यसकारण यो लामो घडी खान त कठिन छ है भनेर यसो मुख बङ्ग्याउँछन्, ओठले पुर्याउँछन् कि मानिस, मानिसलाई लागेको कुरा न हो।
0: लागेको कुरामा यस्तो हो, एउटा त हामी लामो राजनैतिक अभ्यास यही शैलीबाट गर्दै आएको छौँ, त्यस कारणले अरूले गर्न आँट्यो भने पनि पत्याउन गाह्रो छ मान्छेलाई, एउटा त्यो छ। अरू कुरा, हामी जे जति राजनीति गर्दै आएको छौँ, कहीँ न कहीँ राजनीतिमा संलग्न हुँदै हुँदै आइरहेका मान्छेहरू एउटा
1: अर्को दलबाट
0: छ। अब त्यो किनभने त्यो अभ्यास बिर्सिनको लागि नि कहिलेकाहीँ त नयाँ सिक्नका लागि पुरानो कुरा त
1: लासोपामै अर्को भइदिएला नि. मानिस भन्छन् लासोपाका खाँटी मान्छे भनेर त 30-35 जना मात्रै छन्, सब काङ्ग्रेस कम्युनिस्ट मधेस केन्द्रित भन्ने के भन्ने के भन्ने आएका छन् भनेर भन्छन्.
0: त्यस्तो हुँदैन, त्यस्तो हुन पनि दिँदैनौँ हामी. त्यो हुँदैन, राष्ट्रपा राष्ट्रपा नै हुन्छ. राष्ट्रपाको जुन डिएनए छ यो डिएनए नै बढ्दै जाने हो. त्यस कारणले यसमा अभ्यस्त हुन मान्छेलाई टाइम लाग्छ, प्रशिक्षित हुन नै जरुरी छ. आफ्नो सबैले रिभ्यू गर्नु पर्यो, सेल्फ रिभ्यू सेल्फ एसेसमेन्ट गर्नु पर्यो, र त्यो आधारमा आफूले आफूलाई करेक्सन गर्ने कुरा, आफूले आफूलाई सच्याउने कुरा एकदमै महत्त्वपूर्ण छ. हजुरले भन्नुभएको अब संसदभित्र देखेको म्याच्युरिटीको कुरा, अब सबैमा एउटा मात्र सबैमा, किनभने यो अभ्यास गर्ने प्रक्रिया सिक्ने कुरा पनि त्यतिकै महत्त्वपूर्ण छ. अर्को कुरा चाहिँ एक हिसाबले हामी जितेर आएको छौँ, सबै राजनीतिक ब्याकग्राउन्डबाट आएको छैन, विभिन्न ब्याकग्राउन्डबाट
1: सुधार्दै लाने भन्न खोज्या, मतलब कमी कमजोरी कहीँ देखियो भने सुधार्छौँ हामी भन्न खोज्या.
0: देखियो भने होइन, देखेकै छौँ हामीले,
1: जबरजस्ती निर्णय जिपी गर्दैनौँ, यही गर्दैन मैले भनेकै यही ठिक छ भन्न,
0: त्योबाट त हामी अगाडि बढ्दै बढ्दैनौँ. निर्मम समीक्षा आफूभित्र हुनुपर्छ, निर्मम समीक्षा पार्टीभित्र हुनुपर्छ, निर्मम समीक्षा सरकारभित्र हुनुपर्छ, सदनभित्र हुनुपर्छ, अनि मात्रै हामी सुध्रिने हो.
1: राष्ट्रपाको डिएनए भन्नुभयो नि तपाईँले,
0: हो
1: सिट भन्दा पनि भयो होइन.
0: हो
1: यो देशमा लामो समयदेखि के भयो भने, खास गरी पञ्चायतको अवसानपछि जब बहुदलीय प्रजातन्त्र प्रारम्भ भयो, कोही प्रो प्रो भन्छ के, परस्त परस्त, कोही दक्षिण परस्त, यो त जन्म जन्मदै त्यही प्रशिक्षितै त्यही, यसको त बोली लवाई खुवाई हेर्नुहोस् न पुरापुर दक्षिणतिर भनेर एक खालेलाई भन्यो, अर्को पुरापुर यो त उत्तरतिर नामै हेर्नुहोस् न भनेर भने होइन. अनि कतिपयले अरू अरू पनि भने, कोहीले चाहिँ यहीँ भित्रको यसो दरबारतिरको भनेर भने, कोहीले दूतावासतिर भने होइन. तपाईँहरूलाई चाहिँ यो पुरानो विभिन्न आक्षेप लागेकाहरूले चाहिँ के भने भने, यसको त जरा त ठ्याक्कै एकदम पश्चिमतिर छ, धेरै सात समुद्र पारी छ, महासागर पारी छ, यो त धेरै टाढा छ. खड्ग प्रसाद ओलीले हिजोकै मदन जयन्तीकै सन्दर्भमै पनि उनले त्यही राष्ट्रवादको कुरा गर्दै थिए, पुष्पकमल दाहाल त्यही कुरा गर्दै थिए, अरू अरू त्यस्तै त्यस्तै कुरा गर्दै थिए कि. तपाईँहरूको यो डिएनए भनिरहँदा यो जरा कहाँनिर छ?
0: जरा त हाम्रो नेपालमा
1: हो, पत्याउँदैन नि त पुराना नेताहरू त.
0: अब के छ, जब राजनैतिक रूपमा कुनै पनि पार्टी अप्ठ्यारोमा परिसके पछाडि, सरकारबाट बाहिर हुनु परिसके पछाडि, आफूले हार खाइसकेपछि अरूले लाउने गरेको दोष चाहिँ के हो भने, यो अन्तबाट चल्यो, यो अरूले चलाएको छ, रिमोट कहीँ कतै छ, यो आफै भएको छैन भन्ने भाष्य चाहिँ पहिलादेखिको आएको राजनीति हो.
1: कहिलेदेखि?
0: यो त धेरै पुरानोदेखि नै हामी देख्छौँ. किनभने अहिले तपाईँले हेर्नुभयो भने नेपाली काङ्ग्रेसको राजनीतिलाई हेर्न आउनुभयो भने, अब एमालेको राजनीतिलाई हेर्नुभयो भने, अहिले नेपाली कम्युनिस्ट अब पहिला माओवादीको हेर्नुभयो भने, राष्ट्रवादको नारा कुन बेला बढी चल्छ र अरूलाई हच्याउने काम यो अन्तबाट चलाएको छ कुन बेला भनिन्छ भने, जुन बेला आफू सङ्कटमा पर्छ त्यो बेला भन्ने गरिरहेको छ.
1: तर सभापतिजी, जस्तो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई त त्यसो भन्दैन मान्छेले, जस्तो हो काङ्ग्रेसको कार्यकालमा के भयो, कोशी भयो, गण्डक भयो, अनि महाकाली काङ्ग्रेस र कम्युनिस्ट सबै मिलेर गरे. बाह्र बुधे दिल्ली सम्झौता कहाँ भयो, 7 सालको समयमा पनि भयो, अनि 46 सालमा त्योभन्दा अगाडि 45 सालमा नाकाबन्दी लाग्यो देशमा. बाह्र बुधे फेरि दिल्ली सम्झौता 62-63 परिवर्तनमा भयो. त यो सबै हेर्दा 17 सालको घटनालाई त त्यता जोड्दैनन्, यो भलै 82-83 घटनालाई पनि, अथवा जुन खालको जयन्ती विद्रोह भयो काङ्ग्रेस र कम्युनिस्टले चाहिँ तपाईँहरूलाई त्यो भने के, यो यसको चाहिँ जरा अर्थात् यो बिउ उत्पादन चाहिँ एकदम टाढाबाट छ, पश्चिम पश्चिम भने होइन, म कुनै देशको किन नाम लिने. त्यस कारण यो के हो भन्न खोजे, नेपाली जनमा यो खालको एउटा चासो छ के, अरूको धेरै होइन कि, खास गरी पुराना पार्टी उप एक खाले आरोप लाग्यो, तपाईँहरूलाई यो ढङ्गको आरोप लागेको छ, तर पञ्चहरूलाई त त्यो खालको थिएन नि त भन्ने मात्रै मेरो जिज्ञासा.
0: अब राष्ट्रिय प्रजातन्त्र पार्टीको विषय जे भन्नुभएको छ, अब अलिकति अन्तबाट चलेको के गरेको भन्ने कुरा चाहिँ कम छ, तर बेला बेलामा घटनाहरू घट्दाखेरिमा कहिले केही जोड्ने त गरिरहेको छ. अब राष्ट्रिय स्वतन्त्र पार्टीको जहाँसम्मको कुरा छ, राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले हामी बल्ल 4 वर्ष मात्रै भयौँ, मात्र यति भयो. अब यो बीचमा चाहिँ तपाईँको अरूसँग चलेको छ, अरूले चलेको छ भनेर भन्नेको चिज हो, तर कुनै घटना अथवा परिघटना कुनै योबाट चाहिँ आशंका गर्न सकिन्छ भन्ने डर प्रमाणको रूपमा कसैले बोलाएको जस्तो मलाई लाग्दैन अहिलेसम्म, त्यो छँदा पनि छैन। म आफै त्यहाँको अहिले भनौँ न एक हिसाबले संगठनको उपप्रमुख रूपमा नि काम गरेको, मैले यसलाई अलिकति मेन रूपमा हेरिरहँदाखेरिमा पनि कहीँ कतै यो छ त भन्ने कुरा हो भने मैले कहीँ कतै नपाएको विषय चाहिँ यो यहाँबाट चल्या छ त्यहाँबाट चल्या छ भन्ने कुरा नै छैन। अहिले जहाँबाट चल्या छ जुन अवस्थामा अहिले लिएर छ नितान्त जनताले अहिले यो ठाउँमा लिएर आइदिएको हो।
1: शङ्का किन गरेका थियो मान्छेले? किन शङ्का?
0: मैले अघि नै भने कोही पनि ठुलो भएर आफू सानो भइयो भने अरूलाई तल पार्ने एउटा अस्त्र नेपालको राजनीतिमा हो भने चाहिँ यो अन्तबाट चलेको छ भन्ने एउटा चिज, अर्को राष्ट्रवादको सवालमा बोलिने चिज, राष्ट्रियताको सवालमा बोलिने विषयहरू र अरूलाई लाउने आरोपहरू, यो चाहिँ दुईटा कुरा महत्वपूर्ण।
1: बाह्र बुद्धि दिल्ली सम्झौतालाई चाहिँ के भन्नुहुन्छ जो नेपालका राजनीतिक परिवर्तनहरूमा निरन्तर त्यो प्रयोग भएको छ? 7 सालमा पनि भयो, 62-63 पनि दिल्लीमा एउटा बाह्र बुद्धि भएको तपाईँलाई याद छ है? त यो समग्र हेर्दा त्यो 48 साल भन्दा पहिले अथवा सरी मैले 45 सालमा नाकाबन्दी पनि
0: नाकाबन्दीको
1: किनभने हामी त्यो चस्मा दिन्छौँ, यो के हो तपाईँहरूको चाहिँ यसमा तपाईँ किनभने पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टीको विगतमा संगठन विभागको पनि प्रमुख भएको नाताले मैले यो प्रश्न उठान गरेँ के हो के थान्नु।
0: अब बाह्र बुद्धिको विषयमा मलाई अहिले धेरै भन्नु त छैन, तर अहिले हाम्रो चाहिँ के छ भन्दा धेरै समस्या चाहिँ के छ भने हामीले हाम्रै खुट्टामा उभिएर आफ्नै जगमा उभिएर स्वाधीनतापूर्वक हाम्रा कयौँ कुराहरू राख्न सकेनौँ भन्ने कुरा देखिन्छ। यसमा नेताहरू कहीँ न कहीँ चुकेको, साना साना कुराहरूले चुकेको, इभन छात्रवृत्तिदेखिको आफ्नो मान्छेलाई छात्रवृत्ति दिलाउनेदेखिको चुकेको, अब पोर्टुगलको हिसाबले एम्बेसीसँग गएर छलफल गर्नै नहुने मान्छेहरू गएर गरेको, यो विविध कुराले गर्दाखेरिमा हाम्रो शिर झुकेको निहुरेको अवस्थाहरू र कयौँ सम्झौताहरू चाहिँ हामीले पारी गरेर गर्नुपर्ने अवस्थाहरू रहे। तर त्यो हुनाले हामीले राष्ट्रियताको सवालमा हामी अडिग हुनु पर्यो, हामीले छिमेकी मुलुकहरूसँग कयौँ सन्धि सम्झौताहरू गर्नुपर्ने अवस्था रहन्छ, तर त्यो चाहिँ कसैले जबरजस्त गरेको भरमा आफू कमजोर भएको हिसाबमा अरूले लाभ लिने अरूलाई लाभ दिने गरिकन गरेका सम्झौताहरू चाहिँ कयौँ कुराहरू प्रश्न इतिहासमा राजनैतिक इतिहासमा चाहिँ प्रश्न उठेका सवालहरू छन्। जुन बाह्र बुद्धि कुरा गर्दाखेरिमा पनि अब उता गएर गरियो भन्ने कुराहरू छ, कयौँ कुराहरू कम्प्रोमाइज गरियो भन्ने कुरा छ, त्यही कुराले नेपालको राजनीतिमा चाहिँ पटक पटक अब त्यसले प्रभाव पार्ने गरेको, कहिले सकारात्मक कहिले नकारात्मक प्रभाव पार्ने गरेको, यो कुराहरू हामी देखा छौँ। तर राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा मैले अघि नै भने हामीले 4 वर्षको अवधिमा अहिले भर्खर सरकारमा आएको त 100 दिन पुग्दै नै छ, अघिल्लो पनि केही टाइम चाहिँ बस्यौँ होइन, अब प्रचण्डको नेतृत्वको सरकारमा उहाँ प्रधानमन्त्री हुँदा
1: दुई पटक
0: बस्यौँ, तर त्यो दिनकै हिसाबले नै बस्यौँ तर त्यो हेर्दाखेरिमा मलाई लाग्छ हामीले हाम्रो स्वाधीनता गुमाउने खालको कामहरू गरेको छैन। अब यो इतिहासले सोध्ने प्रश्नहरू त बाह्र बुद्धिको सवालहरूमा छ।
1: तपाईँ विगतमा कुनै दलमा आबद्ध हुनुहुन्थ्यो? तपाईँ एकदम अलग ढङ्गको हुनुहुन्थ्यो र राष्ट्रिय स्वतन्त्र पार्टीमा संलग्न रहनुभयो, यसको जन्म भएपछि के थियो?
0: आबद्ध त थिइनँ म, मेरो समर्थन चाहिँ थियो
1: हो,
0: आस्थाको हिसाबले समर्थन थियो, तर म त टोटली प्रोफेसनबाट नै यहाँ आएको मान्छे हो, तर धेरै पहिला म विद्यार्थी हुँदाखेरिमा मेरो आस्था चाहिँ थियो।
1: तपाईँ संगठन विभागको प्रमुख भएको नाताले नि विगतको म कुरा गरिरहेछु, राष्ट्रिय स्वतन्त्र पार्टीको यो पटकको महाधिवेशनमा समग्र जो मधेस प्रदेश छ त्यो तदर्थ महाधिवेशनमा तदर्थ कमिटिको उपस्थिति रह्यो, सुनिए अनुसार 21 वटा जिल्लामा खास त्यसरी जिल्ला अधिवेशनहरू भएर महाधिवेशनका प्रतिनिधिहरूको प्रतिनिधित्व भएन भनेर भन्छ, के भएको थियो, किन के समस्या थियो जसका कारण त्यो अधिवेशनहरू नभइकन महाधिवेशन प्रतिनिधिको चयन भयो?
0: हाम्रो पहिलो कुरा त के थियो भन्दाखेरि अब महाधिवेशनमा प्रतिनिधि नभएको होइन, महाधिवेशनमा प्रतिनिधि भयो, पालिकाहरूको हाम्रो सम्पन्न भएको थियो धेरै ठाउँहरूमा, पालिकाहरू सम्पन्न भएको थियो, नभएको जिल्लाको पनि भयो, जिल्लाकोमा नभएको भनेको 12 हाम्रो मधेसकोमा हेर्दाखेरिमा अरू केही जिल्लाहरू थियो हाम्रो नभएकोमा। अब त्यहाँबाट हामीले अब केहीमा चाहिँ जस्तो 12 हामीले प्रतिनिधि नै ल्याउन सकेनौँ, किन त्यो चाहिँ डिजर्भ नै भएको हुनाले ल्याउन सकेनौँ, नत्र भने चाहिँ पुरानो कमिटीबाट प्रतिनिधित्व पनि गराएको छौँ। अब नभएको प्रदेशको मात्रै हो, प्रदेशकोमा प्राविधिक कुराहरू के गर्यो, केही चाहिँ जिल्लामा भएकोमा मुद्दाहरू परे, त्यसलाई हामीले रिभ्यू गर्न सकेनौँ, त्यो रिभ्यू गर्नको लागि अलिक बढी नै टाइम लाग्ने भयो, त्यसको लागि हेर्नुपर्ने भयो, छानबिन गर्नको लागि हामीलाई यो महाधिवेशनलाई के सार्नुपर्ने भयो, कि चाहिँ त्यसलाई हामीले स्थगित गर्नुपर्ने भयो। दुईवटा अप्सन मध्ये अहिले महाधिवेशन नरोकौँ, अगाडि जाउँ र जिल्लाहरूमा भएकै छ, जिल्लाबाट पन्जीकृत गराउँ भन्ने कुराहरू भयो। केही पालिकाहरूमा पनि हाम्रो मुद्दाहरू परेको छ, पालिकाहरूमा पनि विवाद छ, त्यो पालिकाको पनि छानबिन गर्नुपर्नेछ। त्यसैले हामीले त्यहाँ रोक्नुको मेन कारण चाहिँ मधेसमा के भने विवाद बढी भएको बीचमा नै हामीले जबरजस्ती गर्दाखेरिमा संगठन चाहिँ भोलि राम्रोसँग अगाडि नबढ्न सक्छ, लामो दीर्घकालीन रूपमा विवादमा फस्न सक्छ। त्यस कारणले बरु यसलाई तदर्थमा राखौँ, अब महाधिवेशन गरौँ, अलिकति टाइम लिऊ र त्यसलाई चाहिँ शीर्ष नेताहरू नै बसेर छलफल गरेर को को जानुपर्छ त्यो सबै टिमहरू मिलाएर त्यसको इन्भेस्टिगेसनमा लागौँ र त्यसलाई अलिकति व्यवस्थित खालको गरौँ, जसले गर्दा संगठनमा भएका विवादहरू त्यहीँ टुङ्गियोस् र अगाडि फरक तरिकाले जान सकोस् भन्ने हो।
1: अमरेश कुमार सिंहको अनुपस्थिति चाहिँ के को उपजनीय
0: उहाँको व्यक्तिगत कारण हो
1: होइन? त्यसभए तथापि तपाईँको एउटा पार्टीको संगठन विभागको उस बेलाको प्रमुख भएको नाताले निर्वाचित सांसद हो, प्रभावशाली नेता हो, उहाँ बोलिरहनु भएको छ, यो त अलिकति समस्या त छ भन्ने।
0: अब यस्तो छ, उहाँले लामो टाइम स्वतन्त्र राजनीति नै गर्नुभयो, स्वतन्त्र राजनीति नै गरेर मान्छेलाई पार्टीगत राजनीति गर्न कहिलेकाहीँ कठिन हुन्छ। स्वतन्त्र रूपमा उडिरहेको मान्छेहरू पार्टीमा आइसकेपछि एउटा विधि र प्रक्रियामा बाँधिनुपर्छ, अब त्यो विधि र प्रक्रियामा बाँधिनका लागि उहाँलाई अप्ठ्यारो पनि केही पर्यो होला भन्ने जस्तो पनि लाग्छ मलाई अर्को, किनभने विधि प्रक्रियामा पार्टीको छत्रछायाभित्र पार्टीको एउटा भनौँ संरचनाभित्र छिरिसके पछाडि त त्यो संरचनालाई पालना गर्नु,
1: मतलब त्यो लिमिटेसन त्यो दायरामा बस्नुपर्छ,
0: मलाई गाह्रो भयो त्यो मलाई लाग्छ।
1: तर तोड्नुभयो नि त के गर्नुहुन्छ त?
0: होइन केही छैन, एउटा व्यक्तिले तोड्दाखेरि केही फरक हुँदैन,
1: मतलब
0: अब यो मैले उहाँको ठाउँबाट हेऱ्यो भने चाहिँ उहाँले यहाँबाट टिकट लिनै हुन्थेन, पहिला यहाँ आउनै हुन्थेन, किनभने उहाँ जुन हिसाबले हुर्किनु भयो, जुन हिसाबले राजनीति गर्नुभयो, जुन हिसाबले आफूलाई अगाडि बढाउन लागिराख्नु भएको छ, सायद उहाँ पार्टीभित्र यसरी टिकट लिनै आउनुहुन्थेन, उहाँ स्वतन्त्र रूपमै उठ्नु पर्थ्यो, उहाँको गल्ती त्यहाँनिर हो। त्यस कारणले आज गल्ती होइन, उहाँले टिकट लिने बेलामा गल्ती गर्नुभएको हो, टिकट दिने बेलामा गल्ती भएको हो,
1: टिकट नलिएको भए
0: नलिएको भए हुन्थ्यो, नदिएको भए हुन्थ्यो,
1: हारिन्थ्यो, हार्थ्यो होला नि त राजुपाले,
0: एउटा सिट हार जितकोसँग केही फरक
1: केही फरक,
0: किनभने तपाईँ अहिले जुन सङ्कट जुन प्रश्न यहाँले सोध्नु भएको छ नि, त्यो हारेको भए सायद यो प्रश्नै आउँथेन, हारेको त अन्त नि छ नि, अन्तको प्रश्न हजुरले सोध्नु भएको छ, सोध्नु भएको छैन नि, जितेर प्रश्न उठिरहेको छ नि, त्यस कारणले जितेर प्रश्न,
1: यसको अर्थ के उहाँलाई कारवाही हुन्छ?
0: त्यसो त म भन्न सक्दिनँ, एउटा प्रक्रियामा त कहीँ न कहीँ त अब अगाडि भनौँ न उहाँ पार्टीको संरचनाभित्र आउने पार्टीको नीति र विधिभित्र आउने विषयहरूमा छलफल त पक्कै पनि भइरहेको।
1: राष्ट्रिय स्वतन्त्र पार्टी जान खोजेको के हो? म अलिकति सैद्धान्तिक विषय विचारसँग सम्बन्धित विषय उठाउँछु।
0: हजुर,
1: जस्तो रवि लामिछानेजीले राजनीतिक प्रतिवेदन त्यहाँ प्रस्तुत गरे, खास घनीभूत छलफल पनि भएन, उनले प्रस्तुत गरे, ताली बजाए, सिद्धिगो होइन, अब त्यो एउटा अलिक विचित्रको दृश्य, हामी त यसो हेर्दाखेरि दृश्य नै गजब देखिरहेको छ, छलफल हुन्छ, त्यसमा विचार विमर्श हुन्छ, अनि त्यसपछि केही परिमार्जन हुन्छ, मतलब राजनीतिक प्रतिवेदन उप यस्तो देखिन्छ हुनुपर्छ नि। उनले सामाजिक लोकतन्त्र भने वा वा वा वा वा रवि दाई आई लभ यु भनेका छन्, त्यो त एकदम काला चस्मा लगा

0: त्यो विद्रोहको बेला त त्यसो भन्नु भएन, यो यसै यतिकै चलाउने डकुमेन्ट पनि होइन भन्दा.
1: अनि दुइटै नै छ, यसलाई चलाउन नमिल्ने पनि भएन, चलाउनका निमित्त चाहिँ एक्लै चलाउने विषय पनि होइन, यो चाहिँ सबै पार्टीहरूको सर्वसम्मतिबाट संविधानलाई हामीले संशोधन गर्न जरुरी छ. त्यो संविधान संशोधनको क्रममा हामी एक्लै होइन, सर्वसम्मतिबाट सबै पार्टीहरूलाई लिएर हामी यसलाई चलाउँछौँ भन्ने नै हो. त्यस कारणले यो हाम्रो
0: संशोधन गर्छौँ सबैलाई मिलाएर
1: जरुरी छ.
0: काङ्ग्रेस कमिटले तपाईँहरूलाई किन सहयोग गर्छ? तपाईँहरूलाई त दुश्मन ढाल होइन, उसलाई विस्थापित गरेर तपाईँहरू आउनु भएको छ, तपाईँहरूको दुई तिहाई बहुमत त पुग्दैन, किन सहयोग गर्छ उसले?
1: यस्तो छ, कयौँ एजेन्डाहरू त काङ्ग्रेस कम्युनिस्टको सबैको हुन्छ. अब सेन्टरमा त मलाई लाग्छ काङ्ग्रेसको पनि कम्युनिस्टको पनि देश हो र जनता हो, किन देश र जनतालाई बाहिर राखेर उहाँले नै कुनै निर्णय गर्न सक्नुहुन्न. देश र जनताको हितमा हुने हाम्रा साझा एजेन्डाहरूमा सँगै जान सक्छौँ,
0: सहमतिमा उनीहरूलाई लिएर
1: सहमतिमा लिएर.
0: तर एउटा बताउनुहोस् त, जुन ताकतलाई नेपाली जनले विद्रोह गरेर परास्त गरे नि, 78 ख्याल गर्नु होला, 78 जनाको ज्यान गएको छ, 1 अर्ब भन्दा बढीको क्षति भएको छ, 3000 भन्दा बढी मानिसलाई गोली ताकी ताकी त्यो उनीहरूको अहिले बडा दुःखद अवस्था छ. त्यो त्यसो गर्ने मानिसहरूसँग सहमति कायम गरेर तपाईँहरू अगाडि बढ्ने हो भने यो के तपाईँहरू परिवर्तनमा जाँदै हुनुहुन्छ कि मिलिजुलीमा जाँदै हुनुहुन्छ?
1: हामी परिवर्तनमै जाने हो,
0: जनताभित्र के गर्नुहुन्छ? काङ्ग्रेस र कम्युनिस्टका मानिस फेरिदिनु होला, मतलब माथिल्लो टाउकामा रहेका, अरू त सबै सेटलमेन्ट यतिकै चल्दै जस्तो अर्थ लाग्छ कि त खासै परिवर्तन संविधान संशोधन तपाईँहरूको आफ्नो गुताले तपाईँहरूले चाहेको होला, चाहे तपाईँ त बोध नारायण श्रेष्ठले चाहेको होला, तर तपाईँहरूले चाहे जस्तो त हुँदैन. यो त जो जुन तहको विद्रोह छ नि, न 46 भयो, न 62-63 19 भनिएको दोस्रो जनआन्दोलनमा भयो, यो तहमा क्षति भएको छ यति छोटो अवधिमा. त्यो त मानिसले आहुति बलिदान भन्छ नि, त्यो त अग्निमा होमिए जस्तो गरेर होमिएका छन्, र अधिकांश गरिबका बच्चाहरू होमिएका छन्, एकजना पनि साला खाला है निर्वाचित एकजना, त्यो कस्तो जसले जसको जुत्ताको बारेमा ठूलो चर्चा भयो त्यो व्यक्ति त्यहाँ क्यान्डिडेट भएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीमा हाल्यो, त भनेको त राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो विद्रोहीहरूको भावनाको प्रतित्व गर्छ भन्ने त मान्ने आधारै देखिएन नि. त्यो त
1: यस्तो हो, यसलाई दुईटा पाठमा हेर्नुपर्छ. एउटा कुरा चाहिँ अहिलेको वित्तीयमा के थियो भन्दाखेरिमा, एउटा शासन राम्रो भएन, शासन स्थापना हुनु पर्यो भन्ने हो. अर्को कुरो चाहिँ भ्रष्टाचार व्यापक भयो, यसलाई रोक्नु पर्यो भन्ने होइन, त्यो बेलाको कुराहरू. अब यो दुईटा कुरालाई हेर्ने हो भने अर्को भ्रष्टाचार गर्ने मान्छेलाई कारवाही गर्नु पर्यो. अब यो कुराहरू सरकारको तर्फबाट निरन्तर रूपमा अगाडि बढिरहेको विषयहरू छ, र यो निर्मल रूपमा
0: तुलनात्मक छ, यसमा
1: होइन, यो निर्मल रूपमा अझ जान्छ, व्यवस्थित र निर्मल रूपमा जान्छ, यो प्रक्रिया अगाडि बढ्छ. त्यस कारण यसमा दुई मात्रै छैन, एउटा यो पाटो सरकार सञ्चालनको प्रक्रियामा सुशासन स्थापना गर्ने कुरा, सुशासनलाई अझ अभिवृद्धि गर्ने कुरामा निर्मल रूपमा जान्छ यो, किनभने यो हाम्रो सङ्घीय तहको मात्रै अहिलेको सरकार छ, यो प्रदेशमा पनि जान जरुरी छ, यो स्थानीय तहसम्म जान जरुरी छ, एउटा यो. दोस्रो कुरा चाहिँ सबै कुराहरू सेटिङमा चल्यो भन्ने कुरा त हो नि, सबै कुरा
0: न्यायालय,
1: त्यस कारणले अब हामी मेरिटोक्रेसी बेस्टमा जानुपर्छ भन्ने हो अर्को कुरो, जुन सुरुवात भएको छ, यदि हामीले गरेनौँ भने हामी पनि जाने त्यही ठाउँमा हो. त्यस कारणले अर्को कुरा हामीले
0: गर्न सकिएन भने हाम्रो पनि अभिगत त्यही काङ्ग्रेस
1: हुन्छ,
0: त्यो चाहिँ आवाज त्योभन्दा कन्त बिजोग
1: हुन्छ. यो कुरा हामीलाई एकदम
0: त्यति चेत भएपछि
1: एक मिनट पनि हामी त्यो बिर्सिँदैनौँ, एक मिनट पनि त्यो बिर्सिँदैनौँ. त्यस कारणले त्यो यतापट्टि जाने एउटा विषय हो भने, अर्को कुरा जहाँसम्म अरूसँग सहमति गरेर जाने कुरा, अरू पार्टीसँग सहमति गर्ने कुरा भने, पहिला कुरा चाहिँ यो हाम्रो लोकतान्त्रिक व्यवस्था हो, लोकतान्त्रिक व्यवस्थाभित्र एउटा मात्रै पार्टी हुँदैन, सबै पार्टी हुन्छ, संसदमा पनि प्रतिपक्षी छ, सरकार पक्ष छ. त्यस कारणले हामी सरकारमा रहँदा हामीले छलफल गर्ने, राजनीतिक दलसँग गर्ने छलफलका विषयहरू होला, संसदमा गर्ने हाम्रा छलफलका विषयहरू होला, यी आम प्रक्रियाभित्र संविधान संशोधन एउटा विषय हो. संविधान संशोधन
0: कि जस्तो स्थानीय तहलाई निर्दलीय अर्थात् निष्पक्ष ढङ्गले सम्पादन गर्ने कामकाज गर्नका लागि दलीय स्वार्थभन्दा माथि उठ्नु पर्यो, स्थानीय तहलाई निर्दलीय मतलब दलहीन बनाउनु भन्ने आशय नै तपाईँ

0: हो त काङ्ग्रेस र कम्युनिस्टको जरा नै त्यही छ, त्यहीँबाट भागबन्टा बनाएर उनीहरूको संरचना खडा गरेका छन्। उनीहरू मान्दैनन् प्रदेशको हकमा तपाईँहरू जो सोचिरहनु भएको छ, एक खाले मानिस मान्दैनन्। कसरी गर्नुहुन्छ भने के
1: हामी झन्डै झन्डै दुई तिहाईको नजिकमा छौँ, त्यस कारणले कुनै एजेन्डा कोसँग मिल्छ?
0: प्रतिनिधि सभामा तपाईँहरू हुनुहुन्छ, राष्ट्रिय सभामा तपाईँहरूको शून्य छ, त प्रदेशमा तपाईँहरूको छैन, कमै छैन, जिरो छ, अनि स्थानीय तहमा तपाईँहरूको काहीँ आक्कल झुक्कल छ, त के
1: छैन भने छैन भने निर्वाचन आउँदैछ एउटा कुरा त प्रदेश र
0: कहिले गराउनुहुन्छ निर्वाचन?
1: अब यो संविधानले जुन व्यवस्था गरेको छ त्यो अनुसार नै होला अब हुनुपर्ने
0: अग्रिम
1: अब सरिहाल्यो भने एक दुई महिना सरला जस्तो किन, किन तयारीको टाइम पनि गाह्रो लाग्छ, त्यस कारणले धेरै त अगाडि सर्दैन, सर्यो भने अलिअलि केही टाइम अगाडि त्यो मौसमहरूलाई सबैलाई हेरेर अब त्यो पनि।
0: यसको अर्थ के, संविधान चाहिँ संशोधन गर्ने नै हो?
1: संविधान संशोधन हाम्रो मात्रै एजेन्डै होइन, संविधान संशोधन अब यहाँले याद गर्नुभयो भने नेपाली कम्युनिस्ट पार्टीको पनि एजेन्डा हो, एमालेको पनि एजेन्डा हो, काङ्ग्रेसको पनि एजेन्डा हो, सबैको एजेन्डा छ, तर एजेन्डामा अलिअलि तलमाथि केही केही छ। जस्तो हामीले प्रमुख कार्यकारी कुरा हजुरले पनि गर्नुभयो, प्रमुख कार्यकारी कुराहरू अब नेपाली कम्युनिस्टको
0: माओवादीले माओवादी
1: हो भने नै उठाउनु भएको नै हो, तर कसलाई गर्ने कार्यकारी भन्ने विषय एउटा रहन सक्छ।
0: तपाईँहरूको चाहिँ प्राथमिकता के हो, को हो कार्यकारी भने
1: कसलाई कार्यकारी भनेर आएको छ, त्यसमा सहमति गरेर जाने विषय नै, तर एउटा प्रक्रियाको विषय
0: मतलब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी
1: हो त्यही नै भन्न।
0: हिजो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले यो चाहिँ खतरनाक हुन्छ, यो चाहिँ मुलुक सिद्ध्याउने फिजी बनाउने आशय सहितको धारणा राख्नुभयो उहाँले। अरू पनि कैयौं मानिसहरू नेपालको जुन खालको राजनीतिक प्रभावको कुरा गरिन्छ, बाह्य शक्तिको अब भनिन्छ, भले मतदातालाई अथवा नागरिकलाई बिकाऊ मान्छे भन्न त मिल्दैन, तर त्यस्ता चिजहरूले प्रभाव पर्छ, त्यसो हुँदा सानो देश खतरामा पर्छ, यो यो नराम्रो पक्ष है भनेर भन्छ।
1: दुईवटा कुरा छ यसमा, एउटा कुरा चाहिँ मैले हजुरलाई के भनौँ भने यो जुन अहिले सभापतिजीले ल्याउनु भएको प्रतिवेदन छ त्यसमा संविधान संशोधनका कुराहरू आयो, शासकीय स्वरूपका केही कुराहरू आएछ, यसमा चाहिँ के हो भने उहाँले प्रस्तुत गर्नुभयो, अब पार्टीभित्र यसलाई चाहिँ व्यापक रूपमा छलफल भइसके पछाडि अझ त्यसलाई चाहिँ हामीले अगाडि बढाउने कुरा एउटा रहन्छ नै, सरकारमा जाने, सरकारले अगाडि लैजाने, स्थानीय तहको जुन चाहिँ दलविहीन निर्वाचनको कुराहरू पार्टीले डिसिसन गराए विषय होइन, यो बहसमा आएको विषयहरू मात्रै हो, त्यस कारणले पार्टीभित्र यसको चाहिँ व्यापक बहस हुन्छ नै एउटा यो विषय भयो। जहाँसम्म कार्यकारी राख्यौँ भने चाहिँ हामीलाई यो भोलि चाहिँ अटोक्रेट बन्छ, यो होइन निरङ्कुश बन्छ भन्ने कुरा छ। यो चाहिँ के हो भन्दा निरङ्कुश त तपाईँको अहिलेकै व्यवस्थामा पनि प्रधानमन्त्रीहरू कति प्रधानमन्त्री मोर डेमोक्रेटिक हिसाबमा चलाए देखियो, कति प्रधानमन्त्रीहरू त यही त्यही कुर्सीमा बसेर यही अधिकार प्रयोग गरेर बढी चाहिँ निरङ्कुश भएको पनि त हामीले देख्यौँ। यस कारणले अभ्यासको कुरा एउटा हो भने अर्को कुरा हामीले कार्यकारी बनाउँदाखेरिमा ध्यान दिनुपर्ने विषय चाहिँ के हो भने उहाँलाई दिने अधिकार चाहिँ के हो त, त्यसको चेक एन्ड ब्यालेन्स गर्ने पावर ब्यालेन्स गर्ने सिस्टम हामी कसरी डिजाइन गर्छौँ, हामी कार्यपालिकाको कुरा त्यहाँको पावरलाई ब्यालेन्स गर्नको लागि न्यायपालिकाको कुरा एउटा हो, व्यवस्थापिकाको कुरा अर्को, यो सबैलाई पावर ब्यालेन्स गरेर लैजानुपर्छ, त्यो पावर ब्यालेन्स गर्यो भने त्यो हुन सक्दैन भन्ने हो अर्को कुरा चाहिँ,
0: मतलब नथी लगाउने केही संयन्त्र हुन्छ मुलुकमाथि घात गर्ने केही
1: त्यो चाहिन्छ, त्यो चाहिन्छ, त्यो बिन त त्यो बिना त दिनु मिलेन, त त्यो कुरा त्यो प्रोभिजन गर्ने हो भने डराउनु पर्दैन भन्ने लाग्छ, किन जनताले चुनेको मान्छे हो त्यति धेरै डराउने किन।
0: अब यहाँ सवाल के रह्यो भने नि, जुन तपाईँहरूलाई मेरो अलिक चित्त बुझ्दो जवाफ नआए जस्तो लागेर फेरि मैले रिपिट गरेँ दोहोऱ्याएँ,
1: हजुर
0: जुन तहको विद्रोह थियो, जुन खालको परिवर्तन सायद एक्सपेक्ट थियो मानिसहरू, त्यो यसो सम्झनुहोस् त भदौ 23-26 बिचको घटनाक्रम, तर अहिले तपाईँहरू त्यो विद्रोहको ज्वालालाई जुन ढङ्गले दबाउँदै दबाउँदै सामान्यीकरण गरिरहनु भएको छ नि, यसले त पुरापुर त्यो उथल पुथल गर्यो भन्ने त सन्देश जाँदैन। तपलक्क खड्गप्रसाद ओलीको ठाउँमा सुशीला कार्की आइन्, सुशीला कार्कीको ठाउँमा बालेन्द्र शाह आए, भोलि अर्को बहादुर आउँछ, अर्को पछि प्रसाद आउँछ, यो त सामान्य खालको उही जस्ता तस्तै अनुहार फेरियो, बोतल उही छ, रक्सी फेरियो भन्छ, त्यस्तो पो देखियो त, यो त
1: देखिया छैन हामीले हेर्दाखेरिमा त्यस्तो देखिया छैन। अहिलेको केही चरणको एउटा त छानबिनको कुराबाट, छानबिन प्रतिवेदनको कार्यान्वयनको कुरा एउटा छ, जुन 23 कुरा आयो होइन, मतलब 23 कुरा आयो, त्यो क्रमशः अगाडि बढ्ने विषय एउटा त्यो नै भइहाल्यो होइन। त्यस कारणले अर्को कुरा मैले भने, हामीले कानुन बमोजिमै गर्ने हो भने त राज्य सञ्चालनको प्रक्रिया भने त कानुन नियम बमोजिमै चल्नु पर्यो नि त। अब अर्को कुरा भनेको
2: पुरानो ढंगले चल्दा त राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन हेर्दा त तपाईका पार्टीका नेताजी सांसदहरू धेरै जान्छन् नि त खड्ग प्रसाद ओली र रमेश लेखक मात्रै जाँदैनन् नि त काङ्ग्रेस कमिटीका मात्रै जाँदैनन् प्रहरी मात्रै जाँदैन ती पनि जाने रहेछन्
1: यो पनि कार्यान्वयन हुँदै जाला हेर्दै जाउँला यसलाई पनि तर एउटै कुरा चाहिँ हामीले कम्प्रोमाइज नगर्ने विषय के हो भने हिजो जुन सोचले अथवा जुन अवस्थामा जेनजीहरूले आन्दोलन गरेको थियो रगत बगायो र यो ठूलो क्षति सहनु पर्यो यसलाई बिर्सेर हामी एउटा काम पनि गर्दैनौँ सुन्नु भएको छ अहिलेसम्म भन्नु सरकार सञ्चालन गरेर आइसके पछाडि हामीले जुन स्पिडमा काम गरिरहेको छ जुन स्पिडमा काम गरेको छ त्यसलाई एकचोटि हेर्नुभयो भने पुरानोको गतिसँग यसलाई तुलना गर्न सक्नुहुन्न यो माथि छ एउटा यद्यपि हामीले अझै सुधार गर्नुपर्छ भन्ने हामीलाई थाहा छ कहाँ कहाँ कमजोरी भइरहेछ हामीलाई थाहा छ कहाँ स्पिड पुगेको छैन त्यो पनि थाहा छ कहाँ स्पिड पुगेको छैन त्यो पनि थाहा छ त्यसलाई हामी करेक्सन गर्दै लैजाने हो करेक्सन गर्छौँ एउटा दोस्रो कुरा जहाँसम्म बेइमान गर्ने मान्छेहरू भ्रष्टाचार गर्ने मान्छेहरू खोजी कारवाही ठोक्ने कुरामा हामी पछाडि पर्दैनौँ यो क्रमशः जान्छ नियम कानुन बमोजिमै हुने हो तर त्यो स्पिडमा जुन स्पिड जुन सोचाइले आन्दोलन भयो त्यसलाई हामी बिर्सिँदैनौँ त्यो अनुसारको शासन व्यवस्था कायम गर्नको लागि अथवा सुशासन कायम गर्नका निमित्त हामी त्यो ढङ्गले काम गर्छौँ
2: राज्यका यिनै संरचनाबाट यिनै अख्तियारबाट यिनै तपाईँका विभिन्न राज्यका अङ्ग प्रत्यङ्गबाट अनि यही खालको संवैधानिक अङ्गहरू कुरा गरिरहेको छु यिनैहरूबाट सम्भव छ नाम लिन मैले कसरी
1: ठिक छ हजुरले भन्नुभएको कुरा म सहमत छु यसमा सम्भव छ भन्ने कुराहरू यही हो कतिपय कुराहरू हामीले चाहेर हुन नसकेका कुराहरू पनि कयौं कुराहरू छन् किनभने सरकार एक्लैले गर्ने होइन सरकारका विभिन्न अङ्गहरू छन् त्यो सबै फङ्सन गर्नु पर्यो त्यो सबै फङ्सनमा जानु पर्यो त्यो नगरिराखेका अप्ठ्याराहरू केही छन् नै तर यो क्रमशः सुधार हुँदै जान्छ यो पनि क्रमशः सुधार हुँदै आउँछ तर एउटा कुरा मैले भनौँ हामी सबैभन्दा ठुलो कुरा चाहिँ हामी आफू कस्तो छौँ भन्ने चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हामी ठिक लाइनमा हिँडेका छौँ कि छैनौँ त्यो महत्त्वपूर्ण कुरा हाम्रो रिकल रिजेक्ट को कुरा यहाँलाई थाहा छ हामीलाई रिकल र रिजेक्टको केही अभ्यासहरू पनि भइरहेकै छ मैले गल्ती गरेँ भने म क्षम्य छैन अहिले म सरकारमा भएर पनि म क्षम्य छैन मन्त्री हुँदा पनि क्षम्य छैन यो किन गरेको भन्दाखेरिमा हामी कहीँ कतै खुट्टा लडबडायौँ भने हिजो जुन हिसाबले आन्दोलन भएको थियो त्यो मागहरू आज हामी सम्बोधन गर्न सक्दैनौँ त्यस कारणले पहिलो कुरा चाहिँ हामी ठिक ठाउँमा छौँ कि छैनौँ भन्ने हामी ठिक ठाउँमा छौँ ठिक ठाउँमै टेकिरहेछौँ हामी ठिक तरिकाले हामी हिँड्छौँ तर हिँड्ने गर्ने कुरामा कहीँ कहीँ चाहिँ हाम्रो स्पिड ब्रेक विभिन्न अङ्गहरू नचल्नको कारणले गर्दा हामीले सोचे हिसाबले त्यो अङ्गहरूले काम नगर्नको कारणले गर्दाखेरिमा कहीँ अप्ठ्यारा हामीलाई छ
2: राइट टु रिजेक्ट र राइट टु रिकल त संविधानले त्यस्तो व्यवस्था गरेका छैन नि
1: पार्टीभित्रको अभ्यासहरू हामीले
2: पार्टीभित्रको
1: अभ्यासहरू गरेर
2: संविधान अनुसार चल्ने भने होइन तपाईँहरूले
1: संविधान अनुसार चल्छ पार्टी पार्टीको हिसाबले पनि चल्छ पार्टीले चल्ने त पार्टीको विधान छ पार्टीको हिसाबले चल्छ
2: अनि यो यदि बालेन्द्र शाहको तर्फबाट चित्त बुझ्दो काम भएन भने उनी गलत दिन्छन्
1: त्यो त बालेन्द्रलाई अलगै नियम लाग्ने अर्को मन्त्रीलाई अलगै नियम लाग्ने
2: त्यो हो र अहिले त नियम अलग अलग आएछ त रवि लामी छाने बालेन्द्र शाहसँगलाई त अलगै जस्तो देखिन्छ
1: प्रश्न सोध्ने छ हैसियत हामीसँग
2: होइन त्यो एनिमल फार्मको मैले सम्झाएको तपाईँलाई
1: होइन त्यसमा हजुरले चिन्ता गर्नै पर्दैन
2: त्यो मेरो होइन कि तपाईँहरू सिद्धिने हो कि तपाईँहरू पनि केही फरक नदेखिने हो कि काङ्ग्रेस र कम्युनिस्ट भन्दा भन्न खोजे
1: हामी आन्तरिक रूपमा पनि ठुलै प्रश्नहरू गर्छौँ आन्तरिक रूपमा पनि समीक्षा हुन्छ नभएको कुराहरू भन्छौँ हामी त्यसमा केही क्वेसन छैन हामी भन्छौँ
2: तपाईँ संसदीय सुनवाई समितिको सभापति कैयौंले के प्रश्न उठाइरहेका छन् भने यो संसदीय सुनवाई समिति भनेको चाहिँ बिरालो बाँधेर श्राद्ध गर्ने जस्तो हो यो नथिङ न त ती सांसदको त्यो हैसियत छ त्यो कसैलाई त्यो जसलाई ल्याएर सुनिन्छ नि अथवा बयान लिन्छ तपाईँको बारेमा यो यो यो प्रश्न उठिहाल्छ के भन्ने न त ती त्यो ढङ्गको त्यो हैसियतमा त्यो सांसदहरू छन् न त यसले कुनै त्यस्ता पात्रलाई जसलाई जसमाथि प्रश्न उठेको छ त्यसलाई रिजेक्ट गरेर ए तिमी योग्य छैनौ तिम्रो यो समस्या रहेछ भनेर उनलाई विस्थापन गरेको छ यो बेतुक हो र व्यवहारिक पनि भएन र राज्यका प्रमुख तीनअङ्ग कार्यपालिका व्यवस्थापिका न्यायपालिका र संवैधानिक निकायहरूलाई त्यो नथी लगाउने यो प्रयोजन पनि ठिक भएन. अर्थात् यो पृथक ढंगको मैले दुईवटा प्रश्न गरेँ. एक त संसदीय सुनवाई समितिको त्यो हैसियतै छैन, सरी है, तपाईँ सभापतिसँग म प्रश्न उठाए, त्यो संसदीय सुनवाई समितिको हैसियतै छैन, सांसद त यस्ता छन् के गर्छन् यिनले ज्ञानै छैन भन्ने एक प्रश्न मान्छेले गरेका छन् विगतदेखि भने, मैले अहिलेको मात्रै भने होइन, एकातर्फ त्यो. दोस्रो, कहाँ त्यो संवैधानिक निकायलाई संसदको मातहत ल्याउने अनि त्यो न्यायाधीशलाई, प्रधान न्यायाधीशहरूलाई अथवा विभिन्न ढंगले जिम्मेवारीमा जाने त्यो स्वतन्त्र ढंगले काम गर्नुपर्ने मानिसलाई संसदको मातहत ल्याउने कहाँ हुन्छ त्यसरी भनेर प्रश्न गर्ने पनि छन्. सुनौ त
1: यो चाहिँ अब संसदीय अभ्यासको एउटा अङ्ग रहेछ, यो पहिलादेखि चलिआएको,
2: यसको आवश्यकता छ.
1: मैले पनि मलाई नि लाग्छ बेला बेलामा यो प्रश्न मनि सभापति भइसकेपछि गरिरहेको विषय नै हो, यसको आवश्यकता छ कि छैन, छ भने यसको औचित्य के हो भन्ने मलाई पनि लाग्छ, मैले पनि प्रश्न गरेकै हो. अब विशेष म आएर जति अध्ययन गरेँ, अब जति सिफारिस भएर आएको मध्ये रिजेक्ट भएको केसहरू एकदमै कम रहेछ, एउटा कुरा छ, यो एकदमै कम छ.
2: खास छैन, पार्टी हेडक्वार्टरले चाहिँ आदेश गर्छ, मेरो खल्तीको मान्छे हो अथवा मैले मालपानी लिएर पठाएको हो त्यसलाई केही नगर्नु भनेपछि हस हजुर भन्नु दिइहाल्ने अगाडि,
1: एउटा त्यो रहेछ. दोस्रो कुरा चाहिँ अब मैले हेर्दाखेरिमा जरुरी छ कि छैन भनेर हेऱ्यो भने चाहिँ मलाई ठिकै लागेको चाहिँ विषय के हो भने नि, जुन सुनवाई समितिको प्रक्रियाभित्र मान्छे छिर्नुपर्ने हुन्छ त्यहाँ छनौट गर्दा पनि ध्यान दिनुपर्ने विषय एउटा रह्यो. जसले सिफारिस गर्ने हो, सिफारिस गर्ने निकायले पनि यो व्यक्ति ठिक छ कि छैन भनेर हेर्ने ठाउँ चाहिँ एउटा त्यो हो, त्यहाँ पनि हेरिन्छ. दोस्रो कुरा यहाँ पनि हेरिन्छ. अहिले हामीले के गर्यौँ भने आएपछि, म आइसके पछाडि चाहिँ साँच्चै पहिला छान्ने मान्छेले के गराएको छ त, हामीले आयोगमा मान्छे पठायौँ, न्यायालयमा मान्छे पठायौँ, अझ धेरै एम्बेसीमा मान्छे पठायौँ. यति धेरै गुनासो एम्बेसी बाहिर जाने, हाम्रो त विशेष गरिकन खाडी मुलुकहरूबाट चाहिँ नि जो मान्छे रोजगारको लागि गइरहेछ उनीहरूबाट यति धेरै गुनासो छ, उहाँले के गर्नुभएको छ भनेर पहिलाको कार्ययोजनाहरू पनि हेरे. त्यही एउटा बुझाउनका लागि एउटा कार्ययोजना बनाउने, बुझाउने, त्यो लिनेले पनि बिर्स्यो, त्यो दिनेले पनि बिर्स्यो, त्यो सबै त्यो हिसाबले चलाएको छ. अहिले आउँदा चाहिँ मैले पुरानो कार्ययोजनाहरू पनि रिभ्यू गरेँ, त्यो पनि हेरेँ, गुनासोहरू पनि सुने, सबै गर्दाखेरिमा चाहिँ हामीले विशेष गरिकन अलिकति कार्यविधिमा केही चेन्ज लिएर आउँ भनेर, त्यसलाई अलिकति भनौँ न जस्टिफायबल बनाऊ, यो समिति साँच्चै जरुरी हो कि होइन, जरुरी हो भने यसलाई चाहिँ नि हामीले औचित्यपूर्ण बनाउन पनि जरुरी छ भन्ने हिसाबमा हामीले कार्यविधिको 29 नम्बर बुँदामा हामीले के कुरा थप्यौँ भन्दाखेरिमा, यद्यपि अस्ति मात्रै एउटा हाम्रो सामान्य प्रधान न्यायाधीशजीको चाहिँ नि सुनवाई भयो, के सहमति गराएछौँ भन्दाखेरिमा उहाँले चौमासिक रूपमा, कम्तीमा चौमासिक रूपमा आफूले गरेको कामहरू आफ्नो वेबसाइटबाट सार्वजनिक गर्छु भन्नुभएको छ. प्रगति उहाँले कार्ययोजना बुझाउनु भएको छ, त्यो कार्ययोजना बुझाइसके पछाडि पत्रकारहरूले क्वेसन गर्न सक्ने हुनु हो, त्यहाँ अपलोड भएपछि
2: के के काम गरे
1: गर्न सक्ने हुनु हो, त्यो प्रश्न गर्ने ठाउँ बनाएको छौँ हामीले, एउटा कुरा. त्यसमा बहस चाहिँ सुनवाई समितिलाई रिपोर्ट गर्ने हो त उहाँले भन्नुभयो, होइन हामीलाई गर्नु परेन तर जनतालाई गर्नु पर्यो, जे काम गर्छु भनेर गएको हो त्यो काम गर्नु पर्यो, जुन नतिजा ल्याउँछु भने हो त्यो नतिजा ल्याउनु पर्यो, ल्याउन सकिएन भने के कारणले ल्याउन सकिएन त्यो पनि भन्नु पर्यो भन्ने जुन हिसाबमा हामीले छलफल गऱ्यौँ त्यो नयाँ कुरा थपेका छौँ, र अब यो सबैलाई त्यो लागू हुन्छ.
2: हस् एकदम धन्यवाद.
1: हस् धन्यवाद यहाँलाई यो अवसरको लागि.
2: हुनुहुन्थ्यो बोध नारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, धादिङ दुईबाट निर्वाचित सांसद तथा संसदीय सुनवाई समितिको सभापति. समसामयिक विषय केन्द्रित गरेको संवाद. म सत्यमर सुप्रिम मित्रलाई कार्यक्रमबाट विदा दिनुहोस्. नमस्कार.
3: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोडाही दाङमा.
4: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
5: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा.
3: अन्य विशेष विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेल द्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 0825 63 218।
9: मध्य पश्चिम जाँच चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। चालू आर्थिक वर्ष 2082-83 को पहिलो 11 महीनामा 1438 युवाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। यो संख्या विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको मात्रै हो। यस बाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको संख्या अझै धेरै छ। बोर्डका अनुसार मृतक परिवारका सदस्यले बोर्डको कल्याणकारी कोषबाट प्रति व्यक्ति 10 लाख रूपियाँ पाउने व्यवस्था छ। यो आर्थिक वर्षको मात्र बोर्डको कल्याणकारी कोषको 14 करोड़ 38 लाख रूपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन्। पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टी बिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको हो। यो सँगै यो आर्थिक वर्षभित्र रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अंगभंग भएका 960 श्रमिकले 7 करोड़ 60 लाख रूपियाँ आर्थिक सहायता पाएको बोर्डले जनाएको छ। बोर्डका अनुसार आर्थिक वर्ष 2065-66 साउनदेखि चालू आर्थिक वर्षको जेठसम्म 16,300 जनाले ज्यान गुमाएका छन्। यो अवधिमा साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढ़ी नेपालीले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्षको 11 महिनामा 7,22,841 जना वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। विशेष अदालतले राहदानी छपाईको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरोटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियालसहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरोटीमा छाड्न आदेश गरेको हो। महानिर्देशक अरियालसँग 5 लाख रूपियाँ धरोटी माग गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्यूटर इन्जिनियर विपिन प्रसाईसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी नेपालका प्रतिनिधि मनिन्द्र राज मल्ललाई 5 लाख रूपियाँ माग गरेको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा 43,290 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। हालसम्म 12,155 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको प्रदेश स्थित कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाका अनुसार सम्भावित धान खेती हुने क्षेत्रफलको करिब 28.215% रोपाई सम्पन्न भइसकेको छ। सबैभन्दा बढ़ी जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% रूपाई सम्पन्न भएको उहाँले जानकारी दिनुभएको छ। निर्देशक रोकाएका अनुसार कालीकोटमा 48%, सल्यानमा 43%, रूकुम पश्चिममा 35%, जाजरकोटमा 20%, दैलेखमा 12, सुर्खेतमा 6% मात्र रोपाई भएको छ। उहाँले सिंचाईको अभाव र अभाव तथा मनसुनी वर्षा ढिलो शुरू हुँदा रोपाईले अपेक्षित गति लिन नसकेको बताउनुभयो। नेपालमा 41,31,000 कृषक परिवार मध्ये 27,65,000 परिवार धान खेतीमा आबद्ध रहेको निर्देशक रोकायाले बताउनुभयो। कुल खेतीयोग्य जमीनको 54% क्षेत्रमा धान खेती हुने गरेको छ। र आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भोलि कोशी मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र वाचट्याङसित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आर्यघट्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ। यस्तै पर्सी पनि पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गृगान, बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। अवस्थ बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी चाहै नाइस
0: अड्गुरी
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
4: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
5: फोन नम्बर 082-563-479
4: मोबाइल नम्बर 98-494-67-487

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो.
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू.
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने, कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ. आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा.
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार.
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
3: फोन नम्बर 0825916077,
2: मोबाइल नम्बर 98578343. परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली.
4: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ. नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्.
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ.
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड.
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
6: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस.
5: हुल्लासले बनाउँदैछ परिवार एक साथ.
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर.
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ. सम्पर्क फोन नम्बर 0825908447, 0825908447.
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका.
9: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर. आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु.
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी.
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले.
10: ल ल काका, गइहाले म.
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला.
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887741।
12: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
13: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
11: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
13: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
14: साथी, मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
16: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 082-62-23, 98-78-18-617 र 98-78-35-643।

0: अरूको हाँसो उडाउन खोज्दा आफ्नै हाँसो उड्यो यार केटा हो। अबदेखि अरूको नराम्रो सोच्दिन यार, तिम्रो पनि नसोच यार।
1: निशुल्क स्वास्थ्य बीमा शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि
2: प्रोडक्टहरू लेड फ्री युवी

0: कुराकानी गर्छौं होला जस्तो लागिरहेछ कि एउटा असारे गीत सुन्ने हो कि जस्तो लाग्छ असारको बेला होइन आज असारको 16 गते हो अनि हिजो चाहिँ त्यहाँ राजु परियारको जन्मदिन परेको थियो सबैले जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाँलाई शुभेच्छा प्रकट गर्नुभएको थियो अनि आज चाहिँ लोकप्रिय दोहोरी गायक बद्री पङ्गेनीको जन्मदिन परेको छ है हामी बद्री पङ्गेनी दाईलाई पनि जन्मदिनको शुभकामना दिन्छौ बद्री पङ्गेनी दाईले यति मजासँग हिजो छमछमी त्यहाँका स्थानलाई नचाउनु भयो झ्याप्पैमा यस्तो नाच्नुभयो साथीहरू बद्री दाई तपाईँलाई पनि म धन्यवाद दिन चाहन्छु र आज अर्का एकजना समाजसेवी युवा नेता नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य घनश्याम गौतमको पनि जन्मदिन परेको छ हामी घनश्याम गौतम भाइलाई पनि जन्मदिनको शुभकामना दिन्छौं र हिजो संसारकै नेपालले गरेको कार्यक्रम सफल बनाउन दुर्गा सापकोटा र घनश्याम गौतमको प्रमुख हात थियो त्यहाँ हामी धन्यवाद व्यक्त गर्न चाहन्छौं सँगसँगै खेत उपलब्ध गराउने हाम्रो रघुनाथ आचार्यबा त्यस्तै गरी कृषक रूपा चौलागाई त्यस्तै गरी त्यहाँ चाहिँ हामीलाई हरि चौलागाई लगायतले उल्लेखनीय साथ दिनुभएको थियो यसका लागि पनि आभार छ टेलिफोन लिने हो र होइन गीतै सुनाउ भन्नुभएको छ ढिला नगरौं एउटा गीत यहाँको लागि
1: गाउँका सिमी भूमि चारै नारायण भूमि दर्शन पशुपतिको असारको सोह्र

0: सुरु गरे तर मार्ने होइन यी लाठेहरू के हेरेर बस्छन् भने झिकन घाँसे जुवारी
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई छेत्र हाने जस्तो छ म भन्छु ल पख ल यसको जवाफ मलाई आइसक्यो।

0: बाबाजी को कीर्ति लगाएको प्रीति छोड़े जान मन छारा।
1: साँच्चिकै भन्नुपर्दा यस्ता मौलिक असारी भाकाहरूले हामीलाई एक किसिमको उत्साह जगाइदिन्छ अनि जोश भरिदिन्छ र त्यो उत्साहसँगै केही गरौं भन्ने एउटा हुटुटी चाहिँ जगाइदिन्छ। यो असाध्यै मौलिक लोकभाका असार 16 हामीले यहाँलाई सुनाइसकेका छौं। असारको बेला छ अनि यस्ता खालका गीतहरू नसुन्दै गर्दाखेरि चाहिँ कता कता खल्लोपनको महसुस हुन्छ र हामी विशेष गरी समय सापेक्षित भएर पनि अगाडि बढ्छौं र समय सापेक्षित भएर अगाडि बढ्दै गर्दा यी यस्ता लोभलाग्दा गीतहरू पर्व विशेष बनेर आउँछन् होइन अनि मनलाई आनन्दित तुलाइदिन्छन् र विगतका वर्षहरूमा पनि राजेश ढकाल सरु गौतमहरूले ल्याउनुभएका गीतले एक किसिमको आम श्रोता दर्शकको मन जितेको थियो र यो भाका नयाँ आएको छ यसले पनि मन जितिसक्छ जित्छ भन्नेमा विश्वास छु म लिन्छु म र यतिखेर यो घाँसे जुवारीको रूपमा आएको छ असार 16 र विशेष गरी यसमा शब्द संगीत रहेको छ राजेश ढकालको सरोज लामिछाने सरु गौतम कोपिला तामाङ वाइबा अनि राजेश ढकालको आवाज मिलन श्रेष्ठले भिडियोको निर्देशन गर्नुभएको छ सरोज लामिछाने सरु गौतम कोपिला तामाङ वाइबा पशुपति दाहाल रामेश्वर ढुङ्गाना सन्तोषी ढुङ्गाना सूरज नेपाल रोशन नेपाल दीपक नेपालको अभिनय यो गीतमा रहेको जानकारी पनि म यहाँलाई गराउन चाहन्छु र हिजो संचारकर्मी नेपालले आयोजना गरेको रोपाई उत्सवमा असाध्यै मिठा मिठा गीतहरू गाएर हामीलाई एक किसिमको आफ्नोपन दिनुभएकोमा अपनत्व दिनुभएकोमा हामी फेरि पनि यो टीमलाई नमन व्यक्त गर्न चाहन्छौ। सरोज लामिछानेको गीतमा यति धेरै नाच्नुभयो राजेशले गाउनु भएको अनि सरोज र सरूले गाउनु भएको घाँसे गीतमा यो जुहारी गीतमा यति धेरै साथीहरूले मजा लिनुभयो होइन असार 15 साँच्चीकै काठमाडौँमा यति मजाले मनाउनुभयो यसको लागि म नमन व्यक्त गर्न चाहन्छु र यो गीतलाई पूर्ण सफलताको शुभकामना। तपाईँ घाँसे गीत मन पराउनुहुन्छ असार साउनको बेलामा यी यस्ता भाका नसुनी हुँदैन नहेरी हुँदैन तपाईँले हेर्नुहुन्छ तपाईँका घर परिवार र आफ्ना छोरा छोरीहरूलाई यस्ता गीतहरू चाहिँ देखाउनुहोला ताकि यी यस्ता खालका गीतहरू देखाउँदै गर्दा सुनाउँदै गर्दा हाम्रो मौलिक संस्कृति यस्तो रहेछ खेत रोप्ने बेलामा यसरी गीत गाउने रहेछ भन्ने कुराहरू चाहिँ अहिलेका पुस्तालाई थाहा हुन्छ त्यसैले पनि मैले यी कुराहरू मेरा साथीहरूलाई जानकारी गराइरहेको छु। मेचीदेखि महाकालीसम्मका साथीहरू इन्द्रणी सुनिरहनु भएको छ आज मंगलबार विशेष गरी कुराकानी यहाँसँग गर्ने बसाई हो हामी कुराकानी गर्दै यस्ता मौलिक गीतहरूको संरक्षणका लागि चाहिँ कलाकार अनि स्रष्टा सर्जक संचारकर्मी आम श्रोताले कस्तो खालका भूमिका खेल्न सक्छन् र पहिलाको तुलनामा अहिले आएका यी मौलिक लोकभाकाहरूले अथवा असारे गीतहरूले कतिको प्रभाव पारिरहेका छन् तपाईँले सोचे अनुसार खोजे अनुसारका गीतहरू आएका छन् कि छैनन् कलाकारलाई केही सुझाव छन् भने पनि इन्द्रणी मार्फत तपाईँले व्यक्त गर्न सक्नुहुन्छ त्यसैले हामीले स्टुडियोको नम्बर खुल्ला गर्यौं तपाईँ आउन सक्नुहुन्छ भन्दै फेरि पनि एउटा गीत राख्ने हो भन्नुभएको छ हामी यतिखेर रामचन्द्र काफ्रेलाई सम्झिँदैछौ हो भन्नुभएको छ भर्खरै बजारमा आएको छ रामचन्द्र काफ्रेको गीत म सुनाउँदैछु

0: देशैभरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला सुनिरहनु भएको छ। म चन्द्रमणि गौतम तपाईसँग रहेको छु, तपाईँको रेडियो सेट सेटमा रहेको छु, तपाईँका मोबाइल फोन फोनमा रहेको छु होइन, अनि विभिन्न माध्यमहरूबाट मजाले इन्द्रणी सुन्दै र हेर्दै गर्दा रमाइलोपनको आभास यहाँले गर्नुभएको छ भन्ने विश्वास लिएको छु। मेरा प्यारा प्यारा साथीहरू, मलाई विश्वास छ रेडियो नजिक रहेर इन्द्रणीको बसाईलाई सुन्दै गर्दा साँच्चीकै आज शहर बजारमा हुनुहुन्छ अथवा परदेशतिर हुनुहुन्छ अनि यस्ता खालका गीतहरू सुन्दै गर्दा तपाई घरदेशमै भएको आभास गर्नुभएको होला जस्तो लाग्छ। अब घरदेशमा हुने साथीहरूले त रोपाई पनि मनाइरहनु भएको छ, रोपाई पनि गरिरहनु भएको होला। कति ठाउँमा पानी परेको छ, कति ठाउँमा परेको छैन, कति ठाउँमा रोपाई सकिएका छन्, कति ठाउँमा रोपाई बाँकी नै छन्, अनि रोपाई गर्नको लागि मजाले होइन, अब तपाईँ गाउँ बस्तीतिर त अर्म पर्मका कुराहरू हुन्छन् होइन, अनि अहिलेको अर्म अथवा पर्म चाहिँ पालैसँग तिर्ने अर्म पर्म यसरी गर्दै गर्दा पनि रमाइलो हुन्छ। त्यसरी नै तपाईँले आफ्ना दिनहरूलाई व्यतीत गरिरहनु भएको छ। भर्खरै हामीले असारे पानी साउने झरी बोलको यो गीत अहिले भर्खरै बजारमा आएको छ। हाम्रो आफ्नो संस्कृति तथा पारम्परिक मौलिक बाजाहरूको सम्वर्धन र जगेर्ना गर्ने हेतुले यी यस्ता खालका गीतहरू बजारमा आइरहेका छन् र विशेष गरी यसमा आफ्नै मौलिक बाजाहरू प्रयोग गरिएका छन् र आफ्नो एउटा चाहिँ मौलिक संस्कृतिप्रति गर्व गर्ने ठाउँ चाहिँ यस्ता खालका गीतहरूले पनि दिन्छन् र हिलोसँगको हाम्रो माया खेतको हरियाली र किसानको अथक परिश्रमलाई समर्पित गरेर असार पन्ध्रको रमाइलोलाई थप रमाइलो गर्नको लागि यो नयाँ प्रस्तुति असारे पानी साउने झरी बजारमा आएको छ, जहाँ दीपक प्रधानको शब्द, सहन प्रधानको संगीत, गायक रामचन्द्र काफ्लेको आवाज अनि मनिषा मीना नेपाली, सहन र विशालको यो आवाज छ, यसमा चाहिँ सामूहिक आवाज रहेको छ। विशाल गुरूङ मेरो प्रिय मित्र, उहाँको संगीत संयोजन छ अनि विशाल गुरूङले नै मास्टरिङ र मिक्सिङ गर्नुभएको छ। सज्जल कणेलले रेकर्ड गर्नुभएको गीतलाई द रिबेल साउन्डले बजारमा ल्याएको छ अनि द रिबेल क्रिएसनले श्रव्य तयार पारेको जानकारी गराउँछु। पञ्चे बाजा, नरसिंहा, धिमे, भुस्या होइन, सारङ्गी, बाँसुरी लगायतका बेस इलेक्ट्रिक गिटार विशालले असाध्य राम्रो बजाउनुहुन्छ अनि सहन प्रधानले रिदम खेल्नु भएको छ अनि हाम्रो समीर जैरूले पञ्चे बाजा सेट तयार पार्नु भएको छ, दिनेश परियाले नरसिंहा बजाएर चाहिँ आनन्द दिनुभएको छ अनि लक्ष्मी प्रसाद डंगोलले धिमे र भुस्या बजाउनु भएको छ, हेमन्त रसाइलीले सारङ्गी, गोपाल घतानीले बाँसुरी, यो पनि म जानकारी गराउँछु यो गीतमा तयार भएका अनि विशेष गरी सामाजिक सञ्जाल मार्फत पनि सबैले मन पराउनु भएको छ र सबै साथीहरूको अथक प्रयासबाट एउटा राम्रो गीत रामचन्द्र काफ्लेको बजारमा आएको छ। यो गीतलाई माया गर्नको लागि मेरा प्यारा मनहरूमाझ म यतिखेर विनम्र अनुरोध गर्न चाहन्छु अनि भिडियो मार्फत मजाले द रिबेल मार्फत नै यो गीत आएको छ, रिबेल इन्टरटेनमेन्ट मार्फत आएको छ, हेर्नुहोला है एकपटक, म यो आग्रह गर्न चाहन्छु अनि रामचन्द्रजीलाई पनि आभार व्यक्त गर्न चाहन्छु यति राम्रा गीतहरू ल्याउनु भएको छ। हुन त तपाईँका हरेक गीतहरू आम श्रोता दर्शकमा जत्तिकै लोकप्रिय छन्, अझ जुनो रिजाल काफ्लेसँग गाउनुभएका गीतहरू, अझ भनौं पर्व विशेष तीजका गीतहरू पनि आउँछन् र पहिला पहिलाका गीतहरू रामचन्द्रले गाउनु भए यति मिठा सुमधुर छन्, यसका लागि पनि नमन छ। र हिजो सञ्चारकै नेपालद्वारा आयोजित रोपाई उत्सवमा रामचन्द्र काफ्ले पनि सहभागिता जनाउने कुरा थियो, तर समय अभाव र विशेष कारणवश नै रामचन्द्रजी आउनु भएन। खैर, हाम्रो तर्फबाट हामीलाई आउँछौ भन्ने आश्वासन दिनुभएकोमा हामी धन्यवाद पनि भन्न चाहन्छौ र अब के गरौं, एउटा टेलिफोन लिउ जस्तो लाग्यो है। नमस्कार।
1: हरियो डाँडा माथि हलो जुते साथी हो हो तारे हो हो मले हो, हरियो डाँडा माथि हलो जुते साथी हो हो तारे हो हो माले हो, पत पत चौ चौ चौ लोरीबा ला ला ला एकदम यो कत लागेको हो ला हेत्रो पनि मेला अलि हिलो हो पत पत पत छौ छौ छौ छौ छौ हो रिबा काले झुले बाले छौ छौ छौ कुन कुन कुन हेलो नमस्कार हजुर।
0: आहा, साँच्चीकै खेतमै भाजस्तो पो बनाइदिनु भयो हामीलाई एकैछिन।
1: हजुर
0: गाउँ बस्तीमा अनि मालेर पहेँले गोरु नारेर मजासँग अनि फेरि माले गोरु चाहिँ छेउछेउ ताक्ने पहेँले चाहिँ भित्रभित्र ताक्ने होइन अनि भनेको ठाउँमा ट्र्याकमा ल्याउनलाई समय लाग्ने ओहो कस्तो रमाइलो मजासँग चाहिँ एउटा गीतसँगै प्रस्तुत हुनुभयो यसको लागि आभार व्यक्त गर्न चाहन्छु हामी किसानकै सन्तान हौ होइन आज पनि गाउँ बस्तीमा हाम्रा चाहिँ किसानी दाजुभाइहरूले मजासँग यो असारको मेलोलाई भ्याइरहनु भएको छ मानव रोप्ने मुरी फलाउने समयमा हामी छौं साक्षिकै भन्नुपर्दा यो महिना यादगारमय रहन्छ सबैका लागि चाहे त्यो आर्थिक हिसाबले क्लोजिङ किन नहोस् चाहे किसानका लागि खेत रोप्न किन नहोस् होइन सबै कुराहरूले चाहिँ भरिपूर्ण रहेको हुन्छ र विशेष महत्व पनि असारले बोकेको छ ल एकदम असारको शुभकामना को बोल्नुभयो कहाँबाट शुभ नाम पाऊ
1: म दृष्टिबिन भुवन नेपाली बोल्छु यता आर्मीसीबाट सर
0: आरएनएसीमा हुनुहुन्छ अहिले रोडमै हुनुहुन्छ
1: होइन म यता पेटीमा आडा लाएर अहिलेदेखि फोन आउने थियो फोन त उठेथ्यो तर तपाईँ कुराकानी गरिरहनु भयो सुनिरहेर कानमा
0: त्यही त होइन तपाईँहरूको पनि नेपाली गीत संगीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका छ कति दृष्टिबिन दाजुभाइ दिदीबहिनीहरूले नेपाली गीत संगीतको चाहिँ प्रचार प्रसारदेखि यसको मौलिकतालाई जगेर्ना गर्नको लागि यसको रक्षार्थका लागि विभिन्न ठाउँहरूमा बसेर आम दर्शक श्रोताहरूलाई गीत सुनाइरहनुहुन्छ कि म पनि बेला बेलामा तपाईँहरू जस्ता साथीहरूले गाइरहनु भएका गीतहरू सुन्छु होइन छेउमा गएर बस्छु अनि उहाँहरूसँग कुराकानी गर्छु अनि म यो है भन्दाखेरि धेरै हाम्रा दृष्टिबिन साथीहरूले चाहिँ रेडियो सुन्नुहुँदो रहेछ कि
1: हजुर अनि एकदम आउने आसाममा थियो सर पानी ठुलो एकदम मुसलधारे पानी परेर आउनै सकिन सर
0: ए आउने सोचै थियो हिजो है मेलामा
1: एकदम आउने सोच थियो सर
0: जे होस् भव्य रूपले रूपाई उत्सव सम्पन्न गर्नुभयो दाजुभाइ दिदीबहिनीहरूले खुसी लाग्यो तपाईँहरूले माया गर्ने साथीहरूको साथ छ हजुर
1: पहिलो वर्षमा चाहिँ आएको थिएँ यसपालि पनि आउने सोच थियो सर रमाइलो भएको कारणले पानी परेर आउनै सक्दैन सर
0: ठिक छ अब अर्को वर्ष फेरि सँगै होला नि है
1: नमारी बाँकी कालैले साँच्चै भेटाउला नि सर
0: पनि अब आज हामीले विषयवस्तु राखेका थियौं विशेष गरी अहिले असारको बेला छ पहिला पहिला जस्तो असारी गीतहरू अलिक कम मात्रामा आउन थाले किन यस्तो भयो होला तपाईँहरूलाई के लाग्छ कस्ता खालका गीतहरू चाहिँ बढी रुचाउनुहुन्छ अनि असारको बेलामा आउने असारे गीतहरू लोप हुँदै गएका छन् यो संरक्षणका लागि के गर्नु पर्ला कलाकारको भूमिका के होला तपाईँ हामी जस्ता श्रोता संचारकर्मीहरूले के गर्नु पर्ला के जस्तो लाग्छ तपाईँलाई
1: पहिलाका गीत संगीतहरू माया प्रेमका थिए भने अहिले आएको एकदम अघि सरोज लामी छाने अनि अरू अरू साथीहरूले गाउनु भएको थियो नि त्यो गीत मलाई एकदम मौलिक लाग्यो एकदम मन पर्यो यस्तै यस्तै गीतहरू निकाल्न पर्यो भन्ने मेरो धारणा छ
0: ल धन्यवाद छ यतिखेर सरोज लामी छाने जो हाम्रै सहकर्मी हुनुहुन्छ तपाईँले इन्द्रेणीको शनिबारको बसाईमा सरोजलाई पाउनुहुन्छ उहाँसँग पनि यस्तै टेलिफोन लाग्यो भने गफ गर्नुहोला अनि राजेश ढकाल कपिला वाइवा सरु गौतमहरूले साँच्चीकै पछिल्लो समय घाँसे गीतहरू यति राम्रा लिएर आउनु भएको छ कि
1: धेरै कलाकारहरू हुनुहुँदो रहेछ एकदम राम्रो गाउनु भयो एकदम खुसी लाग्यो मनैदेखि गर्व गरेको छु मैले
0: हस् धन्यवाद पक्कै पनि उहाँहरू सुन्दै हुनुहुन्छ भने तपाईँलाई धन्यवाद दिइरहनु भएको होला जस्तो लाग्छ
1: म एउटा कुरो भन्न चाहे सर
0: भन्नुहोस्
1: हिजो लोकदोरी गायक राजु परियार दाईको जन्मदिन रहेछ ढिलै भए पनि जन्मदिनको लाखौं लाख शुभकामना उन्नति प्रगति होस् सुस्वास्थ्य दीर्घायु होस् भन्न चाहे अनि हाम्रो बद्री सर बद्री पङ्गिनी उहाँलाई पनि जन्मदिनको लाखौं लाख शुभकामना अनि घनश्याम सर भन्नुभएको थियो उहाँलाई पनि जन्मदिनको लाखौं लाख शुभकामना यो डिस्ट्रिब्युन हिँड्दा डुल्दा फेस नलागोस् नहुँदा केस नझरोस् उन्नति प्रगति होस् सुस्वास्थ्य दीर्घायु होस् भन्न चाहन्छु आगामी वर्षमा फोन लाग्यो भने भेट्ने वार्ता गर्दै आजलाई छुट्टीमा है त बधाई सर
0: धन्यवाद छ नमस्कार छ हेर्नुहोस् त कति माया गर्नुहुन्छ रेडियोलाई अब चाहिँ भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं र आज बद्री पङ्गेनीको जन्मदिन हो दाईलाई हामी शुभकामना व्यक्त गर्न चाहन्छौ हामी संचारकर्मीहरूलाई अगाडि बढाउन हिजो प्रतिष्ठानको अध्यक्ष भएदेखि नै असाध्यै महत्वपूर्ण भूमिका खेल्ने र संचारकर्मीहरू हामी एकअर्काका परिपूरक हौं भन्ने मनमा राख्ने उनै चर्चित गायक बद्री पङ्गेनी जसले जनताका गीत गाए जसले माया प्रेमका गीत गाए उकाली ओह्रालीका गीतहरू गाए र अहिले पनि जब अर्म पर्म अथवा विभिन्न खालका मेला महोत्सवहरू हुन्छ ती ठाउँहरूमा म पुग्छु है भन्ने र संसारकै नेपालले आयोजना गर्ने हरेक वर्षको रोपाई उत्सवमा चाहिँ जहाँबाट पनि आइपुग्ने बद्री पङ्गेनी हिजै दाइले म जहिले पनि आउँछु संसारकर्मीहरूको असार पन्ध्र भन्ने बित्तिकै मलाई बोलाउँछन् कि बोलाउँदैन यो पाइलो भन्न बस्छु म त नबोलाए पनि अब त आउने हो भनी भन्नुहुन्छ दाइलाई एकदम आभार व्यक्त गर्न चाहन्छु म संस्थाको अध्यक्षको हिसाबले पनि दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र दाईको एउटा पुरानो भाका ससुरालीमा बोलको यो गीत दाईलाई जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै यो गीत उहाँलाई नै समर्पित गर्दै इन्द्रेणीको श्रृंखलाबाट हामी इन्द्रेणी युनिट आजको लागि बिदा हुन्छौ।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश दुङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला।
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
4: बाङ्गा टिङ्गा दाँत मिलाउने
6: शल्यक्रिया गरेर दाँत निकाल्ने
4: खाली ठाउँमा दाँत भर्ने
6: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
4: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 0825903 50 र सम्पर्क मोबाइल नम्बर 98578443123।
7: होइन भाइला
8: लखर लखर कहाँ हिँडिस
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका गइहाले म।
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887141।
11: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपालमा 5 वर्ष मुनिका बाल बालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको हो। मन्त्रालयले 753 स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाको पोषण अवस्था परीक्षण गरिएको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित भएका छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। राष्ट्रिय पोषण लेखाजोखा अभियानका अनुसार मधेसमा 38,948 बाल बालिकामा तीव्र कुपोषण र 8,338 बाल बालिकामा गम्भीर तीव्र कुपोषण पहिचान भएको छ। मधेसपछि लुम्बिनी प्रदेश दोस्रो बढ़ी प्रभावित प्रदेश बनेको छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1,438 युवाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। यो संख्या विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको मात्रै हो। यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको संख्या अझै धेरै छ। बोर्डका अनुसार मृतक परिवारका सदस्यले बोर्डको कल्याणकारी कोषबाट प्रति व्यक्ति 10,00,000 रूपियाँ पाउने व्यवस्था छ। यो आर्थिक वर्षको मात्र बोर्डको कल्याणकारी कोषको 14,38,00,000 रूपियाँ मृतक श्रमिकका परिवारका सदस्यले आर्थिक सहायता लिएका छन्। पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टी बिनै वैदेशिक रोजगारीमा पठाउँदा ठूलो संख्यामा नेपाली श्रमिकको मृत्यु हुने गरेको छ। यसै गरी यो आर्थिक वर्षभित्र रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले अंगभंग भएका 960 श्रमिकले 7,60,00,000 रूपियाँ आर्थिक सहायता पाएको बोर्डले बताएको छ। यस अवधिमा साउदी अरब, कतार र मलेसियामा सबैभन्दा बढ़ी नेपालीले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्षको 11 महिनामा 7,22,841 जना वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। कर्णाली प्रदेशका 10 जिल्लामा 43,290 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। हालसम्म 12,155 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको प्रदेश स्थित कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाएका अनुसार सम्भावित धान खेती हुने क्षेत्रफलको करिब 28.15% रोपाई सम्पन्न भइसकेको छ। सबैभन्दा बढ़ी जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% रोपाई सम्पन्न भएको उहाँले जानकारी दिनुभएको छ। निर्देशक रोकाएका अनुसार कालीकोटमा 48, सल्यानमा 43, रूकुम पश्चिममा 35, जाजरकोटमा 20, दैलेखमा 12% र सुर्खेतमा 6% रोपाई सम्पन्न भएको छ। र आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन वा चट्याङसहित मुसलधारी वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ। यस्तै पर्से पनि पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारी पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अप्नाउन आग्रह गरेको छ। अवस्था बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: राज कस्तो राम्रो जुत्ता लगाएको मेडम जंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ जंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक जंगालीबाट किनेर हेर न
2: लौ त म जंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
1: सम्पर्क नम्बर 9847268773
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर
9: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
9: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
11: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
4: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
6: सम्पर्क फोन नम्बर 082-65-63-027
4: 98-41-67-46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
12: भर्ना खुल्यो
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
13: शान्त तथा पारिवारिक वातावरण भएको
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
13: तिहार सुसारको राम्रो व्यवस्था भएको
12: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
13: घरको जस्तै माया पाउने
14: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
15: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
14: सम्पर्क फोन नम्बर 082-65-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com

0: 6.9 inch standard display, AI powered camera, 2 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule, tapai ko man jitcha barambar.
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
2: छालामा दागहरू आउने कपाल झर्ने
1: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
1: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
1: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
1: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
1: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916077
1: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498-87741।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला मध्याह्नको 12 बजेको छ।

नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा अहिले ठूलो वर्षा भइरहेको छ। यसै गरी यी प्रदेशको पहाड़ी क्षेत्रमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीको बलिया, बर्दियाको ताराताल, मानपुर, बाँकेको बेलभार, नेपालगंज लगायतका क्षेत्रमा ठूलो पानी परिरहेको हो। ठूलो पानी परेका क्षेत्रका मुख्य नदी महाकाली, मोहना र राप्तीले सतर्कता तह पार गरेका छन्। आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। यसैबीच आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी, पश्चिम रूपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीको बहाव उल्लेख्य रूपमा बढ़ने र पश्चिम बाढ़ी आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भएर बहने धेरै जसो साना नदीमा बहाव बढ़नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा पनि बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ। यसै गरी पर्सी पनि यी क्षेत्रका साना नदीमा बहाव आकस्मिक बढ़न सक्ने अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि ठूलो पानी परेका र पर्न सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण अहिलेसम्म 40,000 भन्दा धेरै हाँस तथा कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि बर्ड फ्लू संक्रमणका कारण कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ। बनेपा नगरपालिका वड़ा नम्बर 6 र 13, पनौती नगरपालिकाको वड़ा नम्बर 7, 8 र 9 का केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाड़ी र अन्य खुला ठाउँमा जथाभावी फाल्ने प्रवृत्तिका कारण पनि काग तथा अन्य चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनुभयो। विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ़दै गएको हो। ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायो सेक्युरिटीका मापदण्ड कड़ाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्ने परे सुरक्षाको उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसार पसार गर्दा पूर्ण सरसफाईका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो। काठमाडौँ उपत्यका सहित देशका अरू विभिन्न ठाउँमा पनि बर्ड फ्लू संक्रमण देखिएको छ। आज सुन चाँदीको भाव घटेको छ। हिजो सोमबार पनि सुन चाँदीको भाव घटेको थियो। आज सुन तोलामा 4,500 रूपियाँले घटेर तोलाको 2,77,900 रूपियाँमा झरेको हो। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले घटेर तोलाको 2,82,400 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,285 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,310 रूपियाँमा कारोबार भएको थियो भने अस्ति आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध, भारतबाट नेपाल ल्याइँदै गरेको 20 लाख रूपियाँ भन्दा धेरै मूल्यका अवैध आइफोन बरामद लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा, आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम र बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध छ। कान्ति लोकपथ अन्तर्गत हेटौँडा काठमाण्डौ सड़क खण्डको विभिन्न भागमा गएको पहिरोका कारण आज बिहानदेखि सड़क अवरूद्ध भएको हो। मकवानपुरको बकैया गाउँपालिका 12 ठिगन क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ बन्द भएको हो। तर पहिरो पछ्याउने काम भइरहँदा कान्ति लोकपथकै भीमफेदी गाउँपालिका 8 भर्याङ डाँडामा फेरि अर्को पहिरो खसेपछि त्यहाँ पनि सड़क अवरूद्ध भएको हो। पहिरोको कारण सड़क अवरूद्ध भएपछि हेटौँडा काठमाण्डौ चल्ने गाड़ी रोकिएका छन्। यसै गरी दार्चुलाको पनिबाद क्षेत्र तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भएको छ। गैराती परेको पानीले पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका गाड़ी रोकिएका छन्। पहिरो पछ्याएर सड़क खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रूपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको झण्डै 20,50,000 रूपियाँ बराबरको आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मजगावाबाट खटिएको प्रहरी टोलीले कोटहिमाई गाउँपालिका 5 बेनी नगरमा नेपालतर्फ आउँदै गरेको यूपी 56DX8838 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ। एप्पल कम्पनीका विभिन्न मोडलका 35 थान आइफोन बरामद गरी मोटरसाइकल सहित आवश्यक कार्यवाहीको लागि भैरवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारको दोहामा भेटवार्ताका लागि प्रस्ताव गरेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत ट्रम्पले इरानले दोहामा आजका लागि वार्ताको प्रस्ताव गरेको उल्लेख गरे पनि थप विवरण खुलाउनु भएको छैन। तर इरानले भने ट्रम्पको यो दावीलाई खण्डन गरी अस्वीकार गरेको बीबीसीले जनाएको छ। इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत तत्काल कुनै वार्ता नहुने जनाएको छ। इरान र अमेरिकी प्राविधिक टोली बीच भेटघाट हुने भनी आएको रिपोर्टको इरानले खण्डन गरेको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बरकाईले निकट भविष्यमा यस्तो कुनै पनि वार्ताको सम्भावना नरहेको उल्लेख गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्ड्स मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16मा पुग्यो। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल 1-1 गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ डच टोली चुक्यो। त्यसअघि नेदरल्याण्ड्सले खेलको 72 मिनटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो। तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए। आज बिहान भएको अर्को खेलमा 4 पटकको विश्व विजेता जर्मनी पनि पेनाल्टी सुट आउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे आइवरी कोस्ट र नर्वे तथा भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन बीच खेल हुँदैछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा, आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम, बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट, समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण बढ़्यो, आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो, तोलाको 2,77,900 रूपियाँमा कारोबार। इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी, इरानद्वारा भने खण्डन। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स पेनाल्टी सुट आउटमा पराजित, मोरक्को अन्तिम 16मा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छ।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825607334 र 0825601038।
13: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
15: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
5: डाक्टरद्वारा दिइने सेवाहरू
3: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
5: बिना टाका प्रभावकारी उपचार,
15: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
15: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
5: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
14: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 9848728913, 9848826163 र 9905912871।
3: खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
16: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।

0: बजाज एक्सचेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम शहीद गेट गुराही दान।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151 98-478-33-133 र 98-686-37-244।
4: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को भर्ना संबंधी सूचना।
5: स्थापना को पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
4: सम्पर्क फोन नम्बर 082-562-601। सम्पर्क मोबाइल नम्बर 98-578-35-990 98-578-31-684 र 98-578-30-277।
5: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
6: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
5: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
7: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
4: बिरामी जाँच्ने मिति यही असार 20 गते शनिबार।
8: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
9: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

क्याम क्रिस्टिन चायमा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5784-54 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

0: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568054 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।
1: पत्थर है वो मुझे रोक टोक।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टेक यू टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जडेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलईडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
5: बन्जार इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जार इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 0825674552
4: 0825674552 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: मध्य पश्चिम ट्रान्ज यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। महेन्द्र बहुमुखी क्याम्पस दाङको कम्प्यूटर साइन्स एसोसिएशन सीएसए को आयोजनामा तथा पीकेआईके क्लब र एडब्ल्यूएस बिल्डर ग्रुप त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हालै तीन दिने इन्ट्रोडक्शन टू क्लाउड सर्भिस विद एडब्ल्यूएस विषयक अनलाइन कार्यशाला सम्पन्न भएको छ। विद्यार्थीहरूलाई क्लाउड कम्प्यूटिङ तथा एडब्ल्यूएस सम्बन्धी आधारभूत र व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशाला गुगल मिट मार्फत सञ्चालन गरिएको थियो। कार्यक्रममा 8 कलेज तथा शैक्षिक संस्थाका 60 भन्दा बढ़ी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यशालामा क्लाउड कम्प्यूटिङका आधारभूत अवधारणा, एडब्ल्यूएस सेवाहरू, क्लाउड आर्किटेक्चर, डिप्लोयमेन्ट तथा व्यावहारिक अभ्यासका विषयक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यशालामा सहभागी विद्यार्थीहरूले आधुनिक क्लाउड प्रविधि तथा यसको प्रयोगबारे महत्वपूर्ण ज्ञान हासिल गरेका थिए। कार्यक्रममा कम्प्यूटर साइन्स एसोसिएशन सीएसए का पूर्व अध्यक्ष सागर रामा रुद्री तथा जगदीश ओली विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले सूचना प्रविधि क्षेत्रमा क्लाउड कम्प्यूटिङको महत्व, विद्यार्थीहरूका लागि यस्ता सिपमूलक कार्यक्रमहरूको आवश्यकता तथा भविष्यका अवसरहरूबारे आफ्ना धारणा राख्नु भएको थियो। कार्यक्रममा प्रशिक्षक तथा विज्ञहरूले क्लाउड प्रविधिको वर्तमान अवस्था, यसको बढ़दो प्रयोग तथा भविष्यका सम्भावना बारे जानकारी गराएका थिए। सहभागीहरूले एडब्ल्यूएस प्लेटफर्मको प्रयोग तथा क्लाउड सेवाहरूको कार्यप्रणाली बारे व्यावहारिक अनुभव समेत प्राप्त गरेका थिए। कम्प्यूटर साइन्स एसोसिएशन सीएसए का अध्यक्ष निर्देशक तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको प्राविधिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास आयोजकले व्यक्त गरेका छन्। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा सड़क अनुशासन पालना नगर्ने 1592 सवारी साधनलाई कार्यवाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारी साधन कार्यवाही गर्दा 20,24,561 राजस्व संकलन गरेको छ। कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले विगत 24 घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने 73 जना, राइड सेयरिङ गर्ने 87 जना, रातो बत्ती पालना नगर्ने 74 जना, तीव्र गतिमा चलाउने 78 जना, लेन अनुशासन पालना नगर्ने 47 जनालाई कार्यवाही गरिएको जानकारी दिनुभयो। यस्तै गाडीमा कालो सिसाको प्रयोग गर्ने 87 जना, नो हर्नमा 56 जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने 32 जना र अन्य कसुरमा 1058 जनालाई कार्यवाही गरेको प्रवक्ता सुवेदीले बताउनु भएको छ। पछिल्लो समय काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारी साधनलाई तीव्र रूपमा कार्यवाही गर्दै आएको छ। भक्तपुरको ताइचिन चिउरा हिजो दही चिउरा खाने दिन 40 टन बिक्री भएको छ। काठमाडौँ उपत्यका भित्रका तीन जिल्लाका विभिन्न शहर र काभ्रेमा हिजो असार 15 लागि चिउरा व्यवसायीले 40 टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिनुभयो। दहीसँग ताइचिन चिउरा स्वादिलो हुने मान्यता अनुरूप वर्षौंदेखि चिउराका पाराखीले ताइचिन चिउरा नै रोज्ने गर्दछन्। भक्तपुरमा झण्डै 25 चिउरा मिलबाट दैनिक 25 टन ताइचिन चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो। चिउराका लागि चैते धानको साथै चितौन, नुवाकोट, भक्तपुर, काभ्रेबाट सिजन अनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको संघले जनाएको छ। र नेपालका अति जोखिम युक्त हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीलाई जलवायु उत्थानशील बनाउन अन्तर्राष्ट्रिय अनुकूलन कोर्स बोर्डले नेपालका लागि 10 मिलियन अमेरिकी डलर करिब 1,33,00,00,000 बराबरको अनुदान परियोजना स्वीकृत गरेको छ। वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम WFP को साझेदारीमा सञ्चालन हुने यस परियोजनाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका 5 विकट जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने देखिन्छन्। समुदायमा आधारित अनुकूलन मार्फत नेपालका संकट
सन्न समुदायको खाद्य प्रणालीको उत्थानशीलता सुधार शीर्षकको परियोजना सञ्चालन गरिनेछ। यो अनुदान नेपालले अनुकूलन कोष अन्तर्गत आफ्नो राष्ट्रिय सीमा अनुसार प्राप्त गरेको हो। परियोजनाको वित्तीय व्यवस्थापन नेपाल सरकारकै बजेट तथा सरकारी कोष प्रणाली मार्फत गरिने वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका अधिकृत सुमन सुवेदीले जानकारी दिनुभयो। उहाँले यो परियोजना नेपालको जलवायु अनुकूलन क्षेत्रमा एउटा महत्वपूर्ण कोष ढुंगा भन्दै अनुकूलन कोष बोर्डबाट स्वीकृत 10 मिलियन डलरको परियोजना प्राप्त गर्न विश्व खाद्य कार्यक्रमले बहुपक्षीय मान्यता प्राप्त निकायका रूपमा सहयोग गरेको बताउनुभयो। विश्व खाद्य कार्यक्रम साझेदारी निकायका रूपमा रहनेछ भने परियोजनाको पूर्ण कार्यान्वयन नेपाल सरकारले गर्नेछ। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यो परियोजना नेपाल सरकारकै बजेट तथा सरकारी कोष प्रणाली मार्फत सञ्चालन हुनेछ, जसले राष्ट्रिय स्वामित्व र जवाफदेहितालाई थप सुदृढ बनाउनेछ। परियोजना आगामी 6 वर्षसम्म सञ्चालन हुनेछ। यसले कर्णाली प्रदेशका हुम्ला, कालीकोट र मुगु तथा सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा जिल्लाका 11 स्थानीय तहलाई समेट्नेछ। प्राकृतिक स्रोत र परम्परागत कृषिमा निर्भर 60,000 भन्दा बढ़ी जोखिमयुक्त घरधुरी यस परियोजनाबाट लाभान्वित हुने देखिन्छन्। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क मोबाइल 98477977
7: र 98578 3689।

0: AI-powered camera, 2 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik bishesha harule, tapai ko man jitcha barambar.
1: भर्ना खुल्यो
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
6: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
6: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी
2: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर।
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर
2: हाम्रा सेवाहरू
3: एक लिटर र बीस लिटर जारको व्यवस्था,
2: अर्डर अनुसार खाली बोतलको उत्पादन,
3: बीस लिटर जारमा होम डेलिभरी सेवा।
2: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
3: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
4: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
4: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही सोह्र सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: Amazon mo dati. Sikari yun. Sikari. Pure dialect malay chahiyo.
1: BFX सिनेमाज कुराही दश नारायण पुरसौडी कुलादाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: एक जबरदस्त कहानी है।
3: और टाइटल क्या है फिल्म का?
2: वेलकम टू द जंगल।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
5: हमें जाने तो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते हैं।
6: तेरी शक्ल कहीं देखी हुई है।
5: आप फ्लॉप फिल्म में भी देखते हो?
7: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
8: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले
8: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्। सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली, जिसस रोड, घोराही दाङ। फोन नम्बर 0825607788। सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 9818240072।
10: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। नेपाल विद्यार्थी संघ बंगलाचुली गाउँपालिका कार्य समितिले गाउँपालिका भित्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न माग गर्दै गाउँपालिका अध्यक्ष समस्ते ध्यानाकर्षण पत्र बुझाएको छ। नेवी संघले बंगलाचुलीबाट हरेक वर्ष करिब 100 जना विद्यार्थी गुणस्तरीय शिक्षाको खोजीमा गोराही, तुलसीपुर, लमही लगायत अन्य स्थानमा अध्ययन गर्न गाउँपालिका छोड्न बाध्य हुने गरेको जनाएको छ। यसले अभिभावकमाथि थप आर्थिक भार पर्ने, विद्यार्थीले मानसिक तथा सामाजिक कठिनाई भोग्नुपर्ने तथा गाउँपालिकाको शैक्षिक वातावरण कमजोर बन्दै गएको संघको भनाई छ। नेवी संघको अध्यक्ष जीवन अधिकारीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखी गाउँपालिका भित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सृजना गर्नुपर्ने माग गरिएको छ। साथै विद्यालयमा दक्ष तथा विषयगत शिक्षकको पर्याप्त व्यवस्था, आधुनिक विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि मैत्री शिक्षण, नियमित अनुगमन तथा आवश्यक भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिन आग्रह गरिएको छ। नेवी संघले गाउँपालिका समक्ष गुणस्तरीय शिक्षाको सुनिश्चितता, शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन, शैक्षिक गुणस्तर सुधारका लागि दीर्घकालीन योजना कार्यान्वयन तथा विद्यार्थी बाहिर अध्ययन गर्न बाध्य हुने अवस्थाको अन्त्य गर्न माग गरेको छ। ध्यानाकर्षण पत्रमा बंगलाचुलीका विद्यार्थीले आफ्नै गाउँपालिकामा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै यस विषयमा शीघ्र निर्णय र प्रभावकारी पहल गर्न आग्रह गरिएको छ। मंगलबार बिहानैदेखि भएको निरन्तर वर्षाका कारण नेपालगंजका अधिकांश स्थानमा जलमग्न भएका छन्। ढल तथा नालाहरूको नियमित सरसफाई नहुँदा फोहोरले नाला भरिएर पानीको निकास बन्द भएपछि पहिलो वर्षामै नगर जलमग्न भएको स्थानीयवासीले जनाएका छन्। मंगलबार बिहान करिब 5 बजेदेखि शुरू भएको वर्षा दिउँसोसम्म निरन्तर भइरहेकाले नेपालगंजका अधिकांश भाग जलमग्न भएको न्यूरोडका दीपक थापाले बताउनुभयो। पानीको निकास थुनिदा घरबारी टोल न्यूरोडको सेतु बिक चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती बसपार्क क्षेत्र, धम्बुजी एकलैनी टोल, बिलासापुर, कोरियनपुर र भिरकुटी नगरका अधिकांश क्षेत्रमा पानी भरिएर ती क्षेत्र जलमग्न भएका छन्। नगरका अधिकांश भागमा नालाहरू निर्माण गरेर ढल निकासको व्यवस्था गरिए पनि ती नालाको नियमित सरसफाई नगरिँदा नाला थुनिएपछि नगरमा पानी जमेको नागरिक सरकार मंचका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। नगरका अधिकांश ठाउँमा पानी भरिएर जलमग्न भएपछि स्थानीय बासिन्दाले आवागमनमा कठिनाई भएको छ। नाला र ढल निर्माण गरिए पनि सरसफाईमा ध्यान नदिएकाले नै हरेक वर्ष सानो वर्षामा पनि डुबानको समस्या आउने गरेको न्यूरोडका व्यवसायी अमर अन्सारीले बताउनुभयो। उहाँले न्यूरोडका धेरै पसलमा वर्षाको पानी छिरेर विभिन्न सामग्रीमा क्षति पुगेको जानकारी समेत दिनुभएको छ। पुँजीगत बजेटको सुस्त कार्यान्वयनले यस वर्ष समेत निरन्तरता पाएको छ। सरकारले आर्थिक वर्ष 2082-83 लागि ल्याएको बजेट कार्यान्वयनको पछिल्लो तथ्याङ्कले यो अवस्था देखाएको हो। महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार असार 15 गतेसम्म कुल विनियोजित बजेटको 35.12% मात्रै बजेट खर्च हुन सकेको हो। चालू आर्थिक वर्षका लागि सरकारले 4,07,88,80,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो। यसमध्ये यो अवधिसम्म 1,43,23,04,00,000 रूपियाँ खर्च भएको छ। सोही अवधिमा चालू बजेट र वित्तीय व्यवस्थाका लागि छुट्याइएको बजेटको क्रमशः 81.09% र 83.41% रहेको छ। चालू वर्षमा सरकारले चालू खर्च बापत 11,80,98,00,000 र वित्तीय व्यवस्था बापत 3,75,24,20,00,000 खर्चको लक्ष्य लिएको थियो। यसमध्ये चालूतर्फ 9,57,67,99,00,000 रूपियाँ र वित्तीय व्यवस्थापनतर्फ
तीन खर्ब 12 अर्ब 900 करोड़ 23 लाख रूपियाँ खर्च भएको छ। पछिल्लो अनुमानमा सरकारले कुल विनियोजित पूँजीगत बजेट मध्ये 2 खर्ब 51 अर्ब 39 करोड़ 90 लाख रूपियाँ मात्रै खर्च हुने अनुमान गरेको छ। यो कुल बजेटको 61.63% खर्च हो। असार 15 भएको संशोधित अनुमान भन्दा 1 खर्ब 8 अर्ब 16 करोड़ 86 लाख रूपियाँ कम देखिएको हो। र महेन्द्र बहुमुखी क्याम्पस दाङको कम्प्युटर साइन्स एसोसिएशन सीएसए को आयोजना तथा पीकेआईके क्लब र एडब्ल्यूएस बिल्डर्स ग्रुप त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हालै 3 दिने इन्ट्रोडक्शन टू क्लाउड सर्भिस विद एडब्ल्यूएस विषयक अनलाइन कार्यशाला सम्पन्न भएको छ। विद्यार्थीहरूलाई क्लाउड कम्प्युटिङ तथा एडब्ल्यूएस सम्बन्धी आधारभूत र व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशाला गुगल मिट मार्फत सञ्चालन गरिएको थियो। कार्यक्रममा 8 कलेज तथा शैक्षिक संस्थाका 60 भन्दा बढ़ी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यशालामा क्लाउड कम्प्युटिङका आधारभूत अवधारणा, एडब्ल्यूएस सेवाहरू, क्लाउड आर्किटेक्चर डिप्लोयमेन्ट तथा व्यावहारिक अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यशालामा सहभागी विद्यार्थीहरूले आधुनिक क्लाउड प्रविधि तथा यसको प्रयोगबारे महत्वपूर्ण ज्ञान हासिल गरेका थिए। कार्यक्रममा कम्प्युटर साइन्स एसोसिएशन सीएसएका पूर्व अध्यक्ष सागर रामा रुद्री तथा जगदीश ओली विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले सूचना प्रविधि क्षेत्रका क्लाउड कम्प्युटिङको महत्व, विद्यार्थीहरूका लागि यस्ता सिपमूलक कार्यक्रमहरूको आवश्यकता तथा भविष्यका अवसरहरूबारे आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रममा प्रशिक्षक तथा विज्ञहरूले क्लाउड प्रविधिको वर्तमान अवस्था, यसको बढ़दो प्रयोग तथा भविष्यका सम्भावना बारे जानकारी गराएका थिए। सहभागीहरूले एडब्ल्यूएस प्लेटफर्मको प्रयोग तथा क्लाउड सेवाहरूको कार्यप्रणाली बारे व्यावहारिक अनुभव समेत प्राप्त गरेका थिए। कम्प्युटर साइन्स एसोसिएशन सीएसएका अध्यक्ष निर्देशक तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउनका साथै उनीहरूको प्राविधिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास आयोजकले व्यक्त गरेका छन्। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: यता नब्बे थुप्लो चार मेगा आर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
2: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-204,
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
4: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
6: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
5: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
6: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
5: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
6: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
7: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
8: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
7: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
9: शुद्ध महका लागि कहाँ जाने त?
10: ल, घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
9: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
11: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक।
2: सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
2: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-562-5309 र मोबाइल
2: 98-5309।
3: दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्मा द्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा।
4: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
3: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
6: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
6: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने,
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
6: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
7: छालामा दागहरू आउने, कपाल झर्ने,
6: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
7: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
6: बारम्बार गर्भपतन भएमा,
7: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
6: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
6: बिना कारण शरीरको तौल घटेमा,
7: ढाड दुखेमा, कम्मर दुखेमा,
6: गाउट तथा युरिक एसिडको समस्या,
7: बारम्बार आँखा रातो भएमा,
6: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
6: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
7: लामो समयदेखि छाला कडा भएमा,
6: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
7: युवा अवस्थामा पक्षघात भएमा,
6: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
6: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
7: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
6: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: फोन नम्बर 082-591-670,
6: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
8: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली को राई दांग बिरामी भए गोर्खा हस्पिटल दांग फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जरान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: होइन कसलाई के भयो
8: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
7: कहाँ नेपालगञ्ज दौड्न लागेको हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
8: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
7: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसी बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
8: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका 2 सदस्यको नाम हटाउँदै रासपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बाँसतोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम, उम्मेद्वारी दर्ताका कागजातहरू तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको हो जनाएको छ। देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको, सबैभन्दा बढ़ी पानी पश्चिम तराईका जिल्लाहरूमा परेको छ। वर्षाका कारण विशेष गरी बाँके, बर्दिया र कैलाली भएर बग्ने साना नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। महाशाखाका अनुसार कैलालीको बलिया, बर्दियाको रारा ताराताल र मानपुर, बाँकेको बेलभार तथा नेपालगंज लगायत क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ। यसका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि वर्षा भइरहेको छ। लगातारको वर्षासँगै विशेष गरी बाँके, बर्दिया र कैलाली भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढ़दो क्रममा रहेकाले बाढ़ीबाट सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ। नदीको बहाव अझ बढ़न सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएको हो। संस्थाको अन्तर्राष्ट्रिय शाख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षण कर्मी एवं वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइन स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइडलाई सदस्यमा मनोनित गर्नुभएको हो। कोषको संचालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरू मध्ये लर्ड क्यामोस विलियम स्टोनर र एरिक डाइनस्टन नेपालको संरक्षण इतिहाससँग जोड़िएका व्यक्तित्व हुनुहुन्छ। कोषको अध्यक्षमा भने मन्त्री चौधरीलाई नै जिम्मेवारी दिइएको छ। 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा संसदको महत्वबारे आफ्नो धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अरियालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका 3 अंग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय, कार्यगत एकता तथा समान गति आवश्यक रहेको बताउनुभयो। त्यसै गरी कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि फर्कने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व, प्रभावकारी र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556493333 4935555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म 8 महिनामा रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ। राजस्व चुहावट नियन्त्रण अभियान अन्तर्गत तीन निकायको संयुक्त प्रयासबाट 3,51,76,420 रूपियाँ बराबरका अवैध सामग्री बरामद गरिएको हो। भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैरेका अनुसार भन्सार कार्यालयले 15, प्रहरी कार्यालयले 19 र सशस्त्र प्रहरी बल नम्बर 20 गुल्मले 23 पटक विभिन्न ठाउँमा छापा तथा जाँच गरेको हो। बरामद गरेका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोशाक, रोल कपड़ा, कफी बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोट लगायतका सामग्री रहेका छन्। बरामद सामग्रीमध्ये 80% भन्दा बढ़ीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ। जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज त्यहाँ नगरपालिका सहित 7 गाउँपालिका गरी 8 पालिकालाई एकै कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै पालिकाका बालबालिकाहरूलाई पूर्ण रूपमा खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो। अब विदेशको खबर, अमेरिकाको एउटा अदालतले चिनिया व्यापारी गो बनगवेलाई 30 वर्षको जेल सजाय सुनाएको छ। $1 अर्ब ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ। गो कुनै समय चीनका सबैभन्दा धनी व्यापारी मध्ये एक थिए। घर जग्गा व्यवसाय गर्दै आएका उनी सन् 2017 चीनबाट भागेर अमेरिका पुगेका थिए। अमेरिकामा गो चिनिया कम्युनिष्ट पार्टी सीसीपीको आलोचकका रूपमा देखा परेका थिए, तर पछि उनी संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहरिए। सजाय सुनाउँदै न्यूयोर्क अदालतकी न्यायाधीश एनालिसा टोरेसले गोलेन चीनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई शिकार बनाएको र उनीहरूको पैसा आफ्नो विलासी जीवनशैली धान्नका लागि प्रयोग गरेको बताउनुभयो। चिनिया व्यापारी गोले सन् 2018 2023 अवधिमा लगानी र क्रिप्टोकरेन्सी आयोजनाहरू सञ्चालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट $1 अर्ब भन्दा धेरै रकम उठाएका आरोप लागेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइवरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। आइवरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइवरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 14:45 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। यस्तै बिहान 17:00 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै यी दुई देशबीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकामा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजय भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेलकै अर्को प्रसंगमा मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उनीहरूको साथबाट झण्डै 35,000 अमेरिकी डलर जफत गरिएको तथा 6,40,000 डलर भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले बताउनु भएको खबरमा उल्लेख छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो, कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे, ध्रुव कुमार थापा र पूजा बास्तोला निर्वाचित। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 विज्ञ सदस्य मनोनित, वनमन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा, बाँकी बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। चिनिया व्यापारी ग्यो वनगेलाई अमेरिकामा 30 वर्षको जेल सजाय, संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ।

0: 94 मेगाहर्ज में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएर यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सम्राज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा
10: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार
10: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा
9: अन्य विशेषज्ञ सेवाहरू
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
9: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
13: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
13: महिनावारीमा समस्या महिनावारी रोकिनु
5: समस्या
13: पाठे घरमा समस्या पाठे घर खस्नेको समस्या
5: पाठे घरमा मासु पलाउने
13: निसन्तान महिलाको चेक जाँच
5: स्तन क्यान्सर पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
11: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095012871
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
14: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
5: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
5: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
5: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
16: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
15: युरिक एसिड, बाँच भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
16: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्डा हुने,
15: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड,
16: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

त्यसको लागि लड्दा लड्दै मैले आफ्नो मायालुलाई पनि बिर्सेछु। धेरै कुरी छिन् उनले मलाई, तर समय नहो, समयसँगै बग्दै जाँदा उनको अरूसँग नै बिहे भएछ। के गर्ने भाग्यमा नि यस्तो लेखेको रहेछ, यो जन्ममा हामी एकअर्काको हुन नसके पनि अर्को जन्ममा अवश्य

0: नमस्ते दाइ हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते
2: नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98477977
8: र 98578 3689।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
16: मध्य पश्चिम चाङच्याक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 11 बैठक भोलि दिउँसो 1 बजे बस्ने भएको छ। सभामुखको निर्देशन अनुसार तय भएको बैठकमा राजस्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयक सम्बन्धी कार्यसूची रहेका छन्। बैठकमा प्रदेश सभा सदस्यहरूले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ। छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। यसै गरी मन्त्री कार्कीले विनियोजन विधेयक प्रदेश सभामा औपचारिक रूपमा पेश गर्ने कार्यसूची पनि तय भएको छ। बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले थारू समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश गर्ने समेत कार्यसूचीमा उल्लेख गरिएको छ। 10 विद्यार्थी संगठनहरूले दलीय विद्यार्थी संगठनका संरचना हटाउने त्रिवीको निर्णयको विरोध जनाएका छन्। विज्ञप्ति निकालेर 10 विद्यार्थी संगठनले विद्यार्थीको अधिकारमाथि हस्तक्षेप भएको बताएका हुन्। सरकार अनुदान आयोग र त्रिभुवन विश्वविद्यालय प्रशासनलाई चेतावनी दिन चाहन्छ। आफ्नो निरंकुश स्वेच्छाचारी तथा न्यायालयको अवज्ञा गर्ने निर्णय तत्काल फिर्ता गरियोस्। विद्यार्थी अधिकारमाथिको हस्तक्षेप, न्यायालयको अपहेलना र लोकतान्त्रिक मूल्य मान्यतामाथिको प्रहार कुनै हालतमा स्वीकार्य हुने छैन विज्ञप्तिमा भनिएको छ। सर्वोच्च अदालतको 28 वैशाख 2083 अल्पकालीन अन्तरिम आदेशको अपहेलना भएको ठहर विद्यार्थी संगठनको छ। दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्देशन जारी गर्नु न्यायिक मर्यादा, संवैधानिक व्यवस्था तथा लोकतान्त्रिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप गरेको छ। विज्ञप्तिमा भनिएको छ, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गरेर सरकारको निर्णय अनुसार संगठनका संरचना हटाउन भनेको थियो। त्यसको विरोधमा विद्यार्थी संगठन उत्रिएका हुन्। सरकारले 60 दिनभित्र विद्यालय र विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई 90 दिन स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो। कुरियर व्यवसायहरूले कुरियर सेवालाई पनि अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन्। आज हुलाक सेवा विभागले काठमाडौँमा आयोजना गरेको उच्च स्तरीय संवाद कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिलराज भट्टराईले उक्त माग गर्नुभएको हो। उहाँले आफूहरूलाई संचार मन्त्रालय अन्तर्गत राखिएको हो कि उद्योग मन्त्रालय अन्तर्गत हो भन्ने विषयमा पनि स्पष्ट हुने गरी कानूनी व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भएको छ। उहाँले आफूलाई हुलाक सेवा जस्तै अत्यावश्यक सेवा हो भन्ने कुरालाई मनन गरेर सरकारले तत्काल कुरियर सेवा पनि त्यसमा वर्गीकरण गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ थियो। उहाँले नेपालको निर्यात क्षेत्रमा 60% भन्दा बढ़ी काम गरेको कुरियर सेवालाई भन्सारमा काम गर्नका लागि उचित व्यवस्था समेत नभएको गुनासो पनि गर्नुभयो। अध्यक्ष भट्टराईले सरकारले आफूहरूको मागको सुनवाई नगरेको भन्दै सरकारको आलोचना पनि गर्नुभएको थियो। उहाँले कुरियर सेवा पनि हुलाक सेवा जस्तै अत्यावश्यक सेवामा वर्गीकरण गरेर यसलाई 24 घण्टा आवत जावत गर्न दिनुपर्ने भन्दै अति संवेदनशील भ्याक्सिनहरू, अति संवेदनशील सामान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरियर पठाउने ल्याउने गरेको र यसले निर्यातमा पनि धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। अध्यक्ष भट्टराईले कुरियर सेवा संवेदनशील सेवा पनि भएकाले यस्ता सामग्रीहरूको आवत जावत 24 घण्टा हुने व्यवस्था गर्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। र नेपाल विद्यार्थी संघ नेभी संघ बंगलाचुली गाउँपालिकाका कार्य समितिले गाउँपालिकाभित्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न माग गर्दै गाउँपालिका अध्यक्ष समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। नेभी संघले बंगलाचुलीबाट हरेक वर्ष करिब 100 जना विद्यार्थी गुणस्तरीय शिक्षाको खोजीमा घोराही, तुलसीपुर, लमही लगायत अन्य स्थानमा अध्ययन गर्न पालिका छोड्न बाध्य हुने गरेको जनाएको छ। यसले अभिभावकमाथि थप आर्थिक भार पर्ने, विद्यार्थीले मानसिक तथा सामाजिक कठिनाई भोग्नुपर्ने तथा गाउँपालिकाको शैक्षिक वातावरण कमजोर बन्दै गएको संघको भनाइरहेको छ। नेवी संघका अध्यक्ष जीवन अधिकारीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखी गाउँपालिका भित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग गरिएको छ। साथै विद्यालयमा दक्ष तथा विषयगत शिक्षकको पर्याप्त व्यवस्था, आधुनिक विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि मैत्री शिक्षण, नियमित अनुगमन तथा आवश्यक भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिन आग्रह गरिएको छ। नेवी संघले गाउँपालिका समक्ष गुणस्तरीय शिक्षाको सुनिश्चितता, शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन, शैक्षिक गुणस्तर सुधारका लागि दीर्घकालीन योजना कार्यान्वयन तथा विद्यार्थी बाहिर अध्ययन गर्न बाध्य हुने अवस्थाको अन्त्य गर्न माग गरेको छ। ध्यानाकर्षण पत्रमा बंगलाचुलीका विद्यार्थीले आफ्नै गाउँपालिकामा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै यस विषयमा शीघ्र निर्णय र प्रभावकारी पहल गर्न आग्रह गरिएको छ। हस्त अपराह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौनिच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858738060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
3: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
4: एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
5: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
5: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
5: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खाने पानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
5: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
3: सम्पर्क फोन नम्बर 082-562-204,
4: सम्पर्क मोबाइल नम्बर 9858-30672 र 9869-64-848।
5: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
3: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
7: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर।
8: स्वर्गद्वारी ड्रिंकिंग वाटर
9: हाम्रा सेवाहरू
8: एक लिटर र बीस लिटर जारको व्यवस्था
9: अर्डर अनुसार खाली बोतलको उत्पादन
8: बीस लिटर जारमा होम डेलिभरी सेवा
9: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
8: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक गोराईमा
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान
10: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
14: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
13: हुलासले बनाउँदैछ परिवार एक साथ

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीले सधैँ जिस्रे रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
7: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
7: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081536086
7: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
9: मध्य पश्चिम च्याङ च्याक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जेक पाँच बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिकराम चौधरी हार्दिक स्वागत बा। सरस्वती माध्यमिक विद्यालय काठेखोलमा ज्येष्ठ नागरिक अन्तरपुस्ता ज्ञान सिप तथा अनुभव हस्तान्तरण कार्यक्रम आज सम्पन्न हो रहल। लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजनामा हुइल कार्यक्रममा सरकारवाला सहित कक्षा 9 औ 10 का विद्यार्थीको सहभागिता हुइल रह। सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङका प्रशासन अधिकृत रूद्रमणि खरेक उपसभापतित्व एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कुमारानन्द अधिकारीका बरपौनामा कार्यक्रम हुइल रह। कार्यक्रममा गोराई उपमहानगरपालिका वडा नम्बर 15 का प्रतिनिधि कृष्णा राणा, विद्यालय व्यवस्थापन समितिका सदस्य रेखा बस्नेत, विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश डाङ्गी, कार्यालयका इन्जिनियर विजय बास्तोला, पूर्ण प्रसाद रिजाल लगायतका आपन आपन धारणा धरल रह। कार्यक्रममा उपस्थित फरक फरक पुस्ताका व्यक्तिगत अनुभव साटासाट करल रह। पुस्ता पुस्ता बीचको सम्बन्ध सुमधुर हुई निसेकलसे समाज अस्वस्थ हुइना धारणा सहभागी खनक रहिन्। कार्यक्रममा सहभागीका तर्फसे कक्षा 10 का छात्रा वर्षा कंवर ओ 9 कक्षाका छात्र किशन नेपालीसे कार्यक्रममा सिखलक धारणा धरल रह। कार्यक्रमका प्रशिक्षकमा नेपाल संस्कृत विश्वविद्यालयका उप प्राध्यापक दुर्गालाल केसी रहल रह। कार्यक्रममा बाल अधिकार, बाल कर्तव्य तथा ज्येष्ठ नागरिक प्रतिको जिम्मेवारी, बाल अधिकार प्रति नेपालको संविधान ओ कानूनमा हुलक व्यवस्था लगायतका विषयमा जानकारी करागिल रह। महेन्द्र बहुमुखी क्याम्पस दाङको कम्प्यूटर साइन्स आयोजनामा तथा पीकेआईके क्लब ओ एडब्ल्यूएस युल्डर ग्रुप त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हालै 3 दिने इन्ट्रोडक्शन टु क्लाउड सर्भिस विथ एडब्ल्यूएस विषयको अनलाइन कार्यशाला सम्पन्न हो रहल। विद्यार्थीको नक्ला क्लाउड कम्प्युटिङ तथा एडब्ल्यूएस सम्बन्धी आधारभूत ओ व्यावहारिक ज्ञान प्रदान गर्न उद्देश्यसे आयोजना कर्गिलक उक्त कार्यशाला गुगल मिट मार्फत सञ्चालन कर्गिल रह। कार्यक्रममा 8 कलेज तथा शैक्षिक संस्थाका 60 से धेर विद्यार्थीको सहभागिता रहल रह। कार्यशालामा क्लाउड कम्प्युटिङका आधारभूत अवधारणा, एडब्ल्यूएस सेवा, क्लाउड आर्किटेक्चर डिप्लोयमेन्ट तथा व्यावहारिक अभ्यासको विषयमा प्रशिक्षण प्रदान करगिल रह। कार्यशालामा सहभागी विद्यार्थीले आधुनिक क्लाउड प्रविधि तथा एकर प्रयोगबारे महत्वपूर्ण ज्ञान हासिल करल रह। कार्यक्रममा कम्प्यूटर साइन्स एसोसिएशनका पूर्व अध्यक्ष सागर रामारुद्री तथा जगदीश ओली विशेष अतिथिको रूपमा उपस्थित रहल रह। उहाँसे सूचना प्रविधि क्षेत्रमा क्लाउड कम्प्युटिङका महत्व, विद्यार्थीको लागि असिनशिपमूलक कार्यक्रमको आवश्यकता तथा भविष्यको अवस्था बारे आफ्नो धारणा धरल रह। नेपाल विद्यार्थी संघ नेबीसंघ बंगलाचुली गाउँपालिकाको कार्य समिति गाउँपालिका भित्र गुणस्तरीय शिक्षा सुनिश्चित गर मागकर्ती गाउँपालिकाका अध्यक्ष समक्ष ध्यानाकर्षण पत्र बुझा राख्ल। नेबीसंघले बंगलाचुलीसे हरेक वर्ष करिब 100 जना विद्यार्थी गुणस्तरीय शिक्षाको खोजीमा घोराही, तुलसीपुर, लमही लगायत अन्य स्थानमा अध्ययन गर गाउँपालिका छोरा बाध्य हुना कर्लक जना राखल। यसले अभिभावक उपर थप आर्थिक भार पर्ना, विद्यार्थीसे मानसिक तथा सामाजिक कठिनाई भग पर्ना तथा गाउँपालिकाको शैक्षिक वातावरण कमजोर बन्ती गेलक संघका हेवाटिन। नेपी संघका अध्यक्ष जीवन अधिकारीसे हस्ताक्षर कर्लक ध्यानाकर्षण पत्रमा स्थानीय सरकारसे शिक्षा उच्च प्राथमिकतामा धैकन गाउँपालिका भित्रका गुणस्तरीय शिक्षा प्रदान गर्न वातावरण सृजना गर पर्ना माग कर्गिल बा। उस्ताको विद्यालयमा दक्ष तथा विषयगत शिक्षकका पर्याप्त व्यवस्था, आधुनिक विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि मैत्री शिक्षण, नियमित अनुगमन तथा आवश्यक भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिए आग्रह करगिल बा। नेबीसंघले गाउँपालिका समक्ष गुणस्तरीय शिक्षाका सुनिश्चितता, शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन, शैक्षिक गुणस्तर सुधारका लागि दीर्घकालीन योजना कार्यान्वयन तथा विद्यार्थी बाहर अध्ययन गर बाध्य हुने अवस्थाको अन्त्य गर माग गरिराखल। ध्यानाकर्षण पत्रमा बंगलाचुलीका विद्यार्थीले आफ्नो गाउँपालिकामा गुणस्तरीय शिक्षा प्राप्त गर्न वातावरण निर्माण गर्न स्थानीय सरकारको दायित्व हुलक उल्लेख गर्दै यी विषयमा शीघ्र निर्णय ओ प्रभावकारी पहल गर आग्रह करगिल बा।
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत एघारौं काल दिनकुन एक बजे वैष्णव होरहल सभामुखको निर्देशन अनुसार तय हुलक बैठकमा राजस्व तथा व्ययक वार्षिक अनुमान उपर्क सैद्धान्तिक छलफलसे विधेयक सम्बन्धी कार्यसूचीसम्म रहलबाट बैठकमा प्रदेशसभा सदस्यको नक्से आगामी आर्थिक वर्षको राजस्व ओ व्ययक वार्षिक अनुमान उपर सैद्धान्तिक छलफलमा भाग लिन कार्यक्रममा छलफलको क्रममा उठ्ना प्रश्नको जवाब लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिन कार्यक्रम दलक प्रदेशसभा सचिवालय जना राखल उसनाक मन्त्री कार्कीले विनियोजन विधेयक प्रदेशसभामा औपचारिक रूपमा पेश गर्न कार्यसूची फेतय गरहल बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल सेनासे थारू समुदायका प्रथा जनित परम्परा सम्बन्धी विधेयक समितिमा उठिना प्रस्ताव पेश गर्न समेत कार्यसूचीमा रहलबा। विठा ताजुक थारूवासक मध्यपश्चिम खबर अत्रह कालसन जाफे थारूवासक मध्यपश्चिम खबर सुन सिक्ने बाटी अखस खबर मसे समाचार कक्ष कसकु संग्रहणसँग मैं शालिक राम चौधरी विदा हिटु रिरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
9: र 98 5 78 30 6 8 9।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9805912871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 9857771546

0: बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916670
2: मोबाइल नम्बर 98578343123
4: परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्र में विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: जाँदा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान, बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर दाङ। सम्पर्क फोन नम्बर 082-5561-6683 र सम्पर्क मोबाइल नम्बर 98-4795-3577।

0: स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
1: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
5: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
7: भर्ना खुल्यो।
8: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
7: हाम्रा विशेषताहरू
8: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
7: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
8: शान्त तथा पारिवारिक वातावरण भएको,
7: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
8: तिहार सुशासन राम्रो व्यवस्था भएको,
7: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
8: घरको जस्तै माया पाउने,
9: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
10: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
9: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183।
11: खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: होइन, कसलाई के भयो?
14: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
13: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
14: ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
13: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 वटा आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
14: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोग को चेक जांच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
16: छाती दम निमोनिया खोकी छेरो
15: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
16: मधुमेह सुगर मृगौला रोग पिसाब
15: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
16: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
15: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
15: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
16: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
15: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
16: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक खोराहीदाङमा
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
18: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 082-590-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
20: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
21: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
20: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
21: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
20: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34-910
20: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
22: होइन माइला लखर लखर कहाँ हिँडिस
20: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
22: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
20: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
20: ल ल काका गइहाले म
21: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
20: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
21: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
23: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको मिति 2083/3/16 गतिको निर्णय अनुसार अम्बिकेश्वरी मन्दिर परिसरमा आप 2083/84 लागि फोटोग्राफी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीबाट तपसिल अनुसार सिलबन्दी टेन्डर निवेदन पूर्ण आह्वान गरिन्छ
0: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म निवेदन दिइसक्नु पर्नेछ। निवेदन फारम मन्दिर सचिवालयले उपलब्ध गराउनेछ।
23: निवेदनका साथ नेपाल सरकारको सम्बन्धित निकायमा फर्म दर्ता गरेको प्रमाण, कर दर्ता गरेको प्रमाण र प्रोप्राइटरको नागरिकता प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ।
0: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म आएका निवेदकहरू र मन्दिर समितिको सहमतिमा मिति र समय तय गरी टेन्डर खोलिनेछ।
23: न्यूनतम बोल कबोल रकम रु 10,00,000 कायम गरिएको छ। गोप्य बोल कबोलमा सबैभन्दा बढी रकम हाल्ने फर्मसँग आवश्यक सम्झौता गरी उक्त फर्मलाई टेन्डर प्रदान गरिनेछ।
0: सचिव दामोदर भूषाल,
23: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समिति, घोराही उपमहानगरपालिका।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान्ज चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा विद्यार्थीहरूको लागि 3 दिने क्लाउड कम्प्युटिङ कार्यशाला सम्पन्न। आधुनिक क्लाउड प्रविधि तथा यसको प्रयोगमा विद्यार्थीको चासो।
1: छिल्लीकोट क्षेत्रमा पितृ स्मृतिमा धर्मशाला र शिवालय मन्दिर निर्माण। घोराहीमा ज्येष्ठ नागरिक अन्तरपुस्ता ज्ञान सिप तथा अनुभव हस्तान्तरण।
0: बजेटपछि बस्न नसकेको लुम्बिनी प्रदेश सभा बैठक भोलिदेखि शुरू हुने। नेपाली कांग्रेस देउबा पक्षको भेला लमहीमा सम्पन्न।
1: र बाख्रा पालन कृषकका लागि राम्रो आमदानीको स्रोत बन्दै।
0: अब खबर विस्तारमा।
1: धार्मिक तथा पर्यटकीय महत्व बोकेको तुलसीपुर उपमहानगरपालिका 19 स्थित छिल्लीकोट क्षेत्रमा पितृ स्मृतिमा धर्मशाला र शिवालय मन्दिर निर्माण गरिएको छ। तुलसीपुर 19 हाडिमीका ईश्वर पोखरेल र मुन्नादेवी पोखरेल परिवारले आफ्नो दिवंगत बुवा जागेश्वर ब्राह्मण, आमा खिमादेवी, दिदी यमुना एवं भाई हेमन्त पोखरेलको सम्झनामा धर्मशाला र शिवालय मन्दिर निर्माण गर्नुभएको हो। कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुलले छिल्लीकोट क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा नयाँ संरचनाले पर्यटन तथा भक्तजनलाई सहयोग पुग्ने बताउनुभयो। निर्माणकर्ता ईश्वर पोखरेलले आफ्नो बुबा जागेश्वर ब्राह्मणको तपस्थलीका रूपमा रहेको छिल्लीकोट क्षेत्रमा उहाँको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले धर्मशाला र शिवालय निर्माण गरिएको बताउनुभयो। उहाँले निर्माण गरिएका संरचनाको संरक्षण र उचित व्यवस्थापन भए आगामी दिनमा यस क्षेत्रको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्मित संरचना निर्माणकर्ता ईश्वर र मुन्नादेवी पोखरेल दम्पतिले तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्का, ओडा नम्बर 19 का ओडा अध्यक्ष प्रेमनाथ योगी र कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो। हस्तान्तरण कार्यक्रममा नगर प्रमुख खड्काले छिल्लीकोट क्षेत्रको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व संरक्षण गर्न उपमहानगरपालिकाले निरन्तर काम गर्दै आएको बताउनुभयो। उहाँले सरकारी तथा निजी क्षेत्रबाट निर्माण भएका सम्पदाको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले छिल्लीकोट क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जानकारी दिँदै त्यस क्षेत्रको थप सुरक्षाका लागि उपमहानगरपालिकाको तर्फबाट सीसीटीभी जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर प्रमुख खड्काले पालिकाभित्र रहेका धार्मिक तथा ऐतिहासिक सम्पदा संरक्षणका लागि नीति निर्माण गरी कार्यान्वयनमा लैजाने बताउनु भएको छ।
0: महेन्द्र बहुमुखी क्याम्पस दाङको कम्प्युटर साइन्स एसोसिएशन सीएसएस को आयोजना तथा पीकेआईके क्लब र एडब्ल्यूएस ब्युडर ग्रुप त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हालै 3 दिने इन्ट्रोडक्शन टु क्लाउड सर्भिस विथ अ डब्ल्यूएस विषयक अनलाइन कार्यशाला सम्पन्न भएको छ। विद्यार्थीहरूलाई क्लाउड कम्प्युटिङ तथा एडब्ल्यूएस सम्बन्धी आधारभूत र व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशाला गुगल मिट मार्फत सञ्चालन गरिएको थियो। कार्यक्रममा 8 कलेज तथा शैक्षिक संस्थाका 60 भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यशालामा क्लाउड कम्प्युटिङका आधारभूत अवधारणा, एडब्ल्यूएस सेवाहरू, क्लाउड आर्किटेक्चर, डिप्लोयमेन्ट तथा व्यावहारिक अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यशालामा व्यावहारिक अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यशालामा सहभागी विद्यार्थीहरूले आधुनिक क्लाउड प्रविधि तथा यसको प्रयोगबारे महत्वपूर्ण ज्ञान हासिल गरेका थिए। कार्यक्रममा कम्प्युटर साइन्स एसोसिएशन सीएएस का पूर्व अध्यक्ष सागर रामा रुद्री तथा जगदीश ओली विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले सूचना प्रविधि क्षेत्रमा क्लाउड कम्प्युटिङको महत्व, विद्यार्थीहरूका लागि यस्ता सिपमूलक कार्यक्रमहरूको आवश्यकता तथा भविष्यका अवसरहरूबारे आफ्ना धारणा राख्नु भएको थियो। कार्यक्रममा प्रशिक्षक तथा विज्ञहरूले क्लाउड प्रविधिको वर्तमान अवस्था, यसको बढ़दो प्रयोग तथा भविष्यका सम्भावना बारे जानकारी गराएका थिए। सहभागीहरूले एडब्ल्यूएस प्लेटफर्मको प्रयोग तथा क्लाउड सेवाहरूको प्रणाली बारे व्यावहारिक अनुभव समेत प्राप्त गरेका थिए। कम्प्यूटर साइन्स एसोसिएशन सीएएस का अध्यक्ष निर्देशक तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउनुका साथै उनीहरूको प्राविधिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास आयोजकले व्यक्त गरेका छन्।
1: सरस्वती माध्यमिक विद्यालय काठेकोलमा ज्येष्ठ नागरिक अन्तर पुस्ता ज्ञान सिप तथा अनुभव हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजनामा भएको कार्यक्रममा सरकारवाला सहित कक्षा 9 र 10 का विद्यार्थीको सहभागी रहेको थियो। सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको प्रशासन अधिकृत रुद्रमणि खरेको सभापतित्व एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका लुम्बिनी प्रदेश का अध्यक्ष खुमानन्द अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा घराही उपमहानगरपालिका वडा नम्बर 15 का प्रतिनिधि कृष्ण राणा, विद्यालय व्यवस्थापन समितिका सदस्य रेखा बस्नेत, विद्यालयका निमित्त प्राध्यापक प्रकाश डागी, कार्यालयका इन्जिनियर विजय बास्तला, पूर्ण प्रसाद रिजाल लगायतकाले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा उपस्थित फरक फरक पुस्ताका व्यक्तिगत अनुभव साटासाट गरेका थिए। पुस्ता पुस्ता बीचको सम्बन्ध सुमधुर हुन नसके समाज नै अव्यस्त हुने धारणा सहभागीले राखेका छन्। कार्यक्रममा सहभागीका तर्फबाट कक्षा 10 की छात्रा वर्षा कौर र कक्षा 9 की छात्र किशन नेपालीले कार्यक्रममा सिकेको धारणा राख्नु भएको थियो। कार्यक्रमको प्रशिक्षकमा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक दुर्गालाल केसी हुनुहुन्थ्यो। कार्यक्रममा बाल अधिकार, बाल कर्तव्य र ज्येष्ठ नागरिक प्रतिको जिम्मेवारी, बाल अधिकार प्रति नेपालको संविधान र कानूनमा भएको व्यवस्था लगायतका विषयमा जानकारी गराइएको थियो।
0: राप्ती गाउँपालिकामा पालिका स्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगितामा 2 वर्ष उमेर समूहका बाल बालिकाको पोषण अवस्था मूल्यांकन गरिएको थियो। प्रतियोगितामा वडा नम्बर 2 का रिदम कुमार प्रथम, वडा नम्बर 5 की विविशा केसी द्वितीय र वडा नम्बर 3 की सायरा चौधरी तृतीय हुनुभएको छ। उत्कृष्ट बाल बालिकालाई क्रमशः 3,000, 5,000 रूपियाँ प्रदान गरी सम्मान गरिएको थियो। प्रतियोगितामा स्वास्थ्य संस्थाबाट नियमित रूपमा तौल तथा उचाइ मापन गरिएको अवस्था, उमेर अनुसारको तौल, पूर्ण खोपको अवस्था, सरसफाई तथा समग्र पोषण स्थिति लगायतका सूचकका आधारमा उत्कृष्ट बाल बालिका छनौट गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले बाल बालिकाको उचित पोषण र स्वास्थ्यमा परिवार तथा समुदाय दुवैको महत्वपूर्ण भूमिका रहने बताउँदै कुपोषण न्यूनीकरणका लागि सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले अभिभावकलाई बाल बालिकाको पोषण अवस्थाप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो। बाल बालिकाको पोषण अवस्थाबारे अभिभावकलाई सचेत बनाउने, स्वस्थ र सक्षम बाल बालिका निर्माणमा टेवा पुर्याउने तथा कुपोषण मुक्त समाज निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको पोषण फोकल पर्सन धनबहादुर बुढा छेत्रीले जानकारी दिनुभयो।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। नेपालमा बाख्रा पालन आमदानीको राम्रो स्रोत बन्दै गएको छ। कम लगानीमा शुरू गर्न सकिने यो व्यवसायले धेरै किसानको जीवनस्तर सुधार गरेको छ। आजभोलि किसानहरूले परम्परागत भन्दा पनि आधुनिक तरिकाले बाख्रा पालन गर्ने गरेका छन्। दाङमा पनि धेरै किसानहरूले व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आइरहेका छन्। एक रिपोर्ट।
2: बाख्रा पालन धेरैका लागि आर्थिक उपार्जनको राम्रो व्यवसाय हो। अहिले मानिसहरू परम्परागत भन्दा आधुनिक तरिकाले बाख्रा पालन गर्ने गरेका छन्। वैदेशिक रोजगारीबाट फर्किएपछि देशमै केही गर्नुपर्छ भन्ने सोच बनाएर 5 वर्षदेखि घराई उपमहानगरपालिका 6 बस्ने रूपबहादुर बुढाले पनि बीएम बाख्रा फर्मबाट व्यावसायिक रूपमै बाख्रा पालन गर्दै आउनुभएको छ। बोयर, जमुना पारी र स्थानीय खरी जातका बाख्रा पाल्दै आउनुभएका बुढाले स्वास्थ्य र दाना पानी नै यसको मुख्य समस्या रहेको बताउनुहुन्छ।
3: मेन कुरो अब यसको यिनीहरूको स्वास्थ्यको हो। खासमा उपचार चाहिँ टाइममा कि त आफै प्राविधिक रूपमा चाहिँ दक्ष हुनु पर्यो। अब यिनीहरूको भेटनरी सम्बन्धी अब ज्ञान नभएको, खानपिन मात्रै राम्रो खुवाएर नहुँदैछ कि फेरि कहिले कहीँ बचाउन सकिँदैन, त्यो हो समस्या। अर्को समस्या चाहिँ कस्तो भनेपछि दानाको कुरा गर्दाखेरि पहिले मैले सुरु गर्दाखेरि चाहिँ 30-31 रुपियाँ किलो मकै पाइन्थ्यो कि आज भोलि चाहिँ 50 रुपियाँ किलो भन्दा माथि पुगिसक्यो।
2: वैदेशिक रोजगारी पछि नेपाल फर्किसकेपछि आर्थिक उपार्जनको बाटो नहुने भन्दै बुद्ध बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएका मनबहादुर बुढाले अनुदानमा पैसा भन्दा सरकारले किसानको अवस्था हेरी औषधि तथा पशु प्राविधिकको व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ।
4: पशुपालकलाई चाहिँ सबैभन्दा दानामा अथवा औषधिमा अनुदान दियो भने हामी खुसी हुन्छौँ। त्यो पनि उसले पशुपालन कति धेरै गरेका छ त्यसको संख्या चाहिँ निर्धारण गरेर उसलाई कति चाहिँ दिनुपर्ने हो, सरकारले हामीले पैसा नदियोस् तर सरकारले आफै लिएर दियोस् त्यो चिज दियो भने हामी त्यसमा खुसी हुन्छौँ। प्राविधिकहरू पठाइदिने अनि औषधि उपचार गरिदिने त्यति भए पुग्छ।
2: सरकारले किसानहरूको लागि बेला बेलामा अनुदान दिने गरे पनि वास्तविक किसानसम्म नपुग्ने गरेको किसानको गुनासो छ। अनुदानका लागि कुनै दल या पार्टी विशेष नहुँदासम्म अनुदान नपाइने उनीहरूको भनाइ छ। त्यस्तै बीमा कार्यक्रम पनि निकै झन्झटिलो भएको गुनासो गर्नुहुन्छ बीएनबी बाख्रा फर्मका किसान डम्बर बहादुर बाठा।
5: सरकारी अनुदान ल्याउनलाई निकै गाह्रो छ। पहिलो कुरा सोच लाग्नु पर्यो, तिनजना अगाडिसम्म छैन कि त नेताकै पछाडि लाग्नु पर्यो, झोला बोक्नु टाइमै छैन, म जे छु त्यसैमा सन्तुष्टि। शुरूआत गर्नै नसकेको मान्छेलाई अनुदान दिउँ भन्ने भावना राख्छ। बिमा गरेर त्यो कुनै फाइदा पनि छैन। पहिला एक दुईपल्ट मैले बिमा गरेँ, एउटा 6000 बाख्रा बिमा भएको थियो, त्यो 6000 भुक्तानी गर्नलाई मलाई 1 वर्ष लाग्यो। अर्को कुरो बिमा गर्यो भनेपछि बाख्रा पाल्ने होइन बाख्रा मार्ने कार्यक्रम पो उठो रहेछ। स्याहार सुसार नगर्ने, मरेपछि फाइदा पैसा आइहाल्छ भावना हुन्छ। वास्तविक बाख्रा पाल्ने मान्छेले बिमा गर्नु आवश्यक छैन।
2: यसरी बाख्रा पालनले देशमै रोजगारी सिर्जना गर्दै किसानको जीवन निर्वाह गरिरहेको छ। तर सरकारले भने किसानहरूका लागि खासै प्रभावकारी कार्यक्रम ल्याएको देखिँदैन, जसले गर्दा किसानले व्यवसायबाट आइपर्ने समस्याका कारण आर्थिक भार थाम्न नसकेर पुनः विदेश पलायन हुने अवस्थाको खतरा रहेको छ।
1: अब बाँकी समाचार। नेपाल विद्यार्थी संघ बंगलाचली गाउँपालिका कार्य समितिले गाउँपालिका भित्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न माग गर्दै गाउँपालिका अध्यक्ष समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। नेवी संघले बंगलाचुलीबाट हरेक वर्ष करिब 100 जना विद्यार्थी गुणस्तरीय शिक्षाको खोजीमा घोराही, तुलसीपुर, लमही लगायत अन्य स्थानमा अध्ययन गर्न गाउँपालिका छोड्न बाध्य हुने गरेको जनाएको छ। यसले अभिभावकमाथि थप आर्थिक भार पर्ने, विद्यार्थीले मानसिक तथा सामाजिक कठिनाई भोग्नुपर्ने तथा गाउँपालिकाको शैक्षिक वातावरण कमजोर बन्दै गएको संघको भनाइरहेको छ। नेवी संघका अध्यक्ष जीवन अधिकारीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखी गाउँपालिका भित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग गरिएको छ। साथै विद्यालयमा दक्ष तथा विषयगत शिक्षकको पर्याप्त व्यवस्था, आधुनिक विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि, मैत्री शिक्षण, नियमित अनुगमन तथा आवश्यक भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिन आग्रह गरिएको छ। नेवी संघले गाउँपालिका समक्ष गुणस्तरीय शिक्षाको सुनिश्चितता, शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन, शैक्षिक गुणस्तर सुधारका लागि दीर्घकालीन योजना कार्यान्वयन तथा विद्यार्थी बाहिर अध्ययन गर्न बाध्य हुने अवस्थाको अन्त्य गर्न माग गरेको छ। ध्यानाकर्षण पत्रमा बंगलाचुलीका विद्यार्थीले आफ्नै गाउँपालिकामा गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण निर्माण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै यस विषयमा शीघ्र निर्णय र प्रभावकारी पहल गर्न आग्रह गरिएको छ।
2: लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 11 बैठक भोलि दिउँसो 1 बजे बस्ने भएको छ। सभामुखको निर्देशन अनुसार तय भएको बैठकमा राजस्व तथा व्ययको आर्थिक वार्षिक अनुगमनमाथिको सैद्धान्तिक छलफलदेखि विधेयक सम्बन्धी कार्यसूचीसम्म रहेका छन्। बैठकमा प्रदेश सभाको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ। छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाब लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यसै गरी मन्त्री कार्कीले विनियोजन विधेयक प्रदेशसभामा औपचारिक रूपमा पेश गर्ने कार्यसूची पनि तय भएको छ। बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाले थारू समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश गर्ने समेत कार्यसूचीमा रहेको छ।
1: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षीय वृहत भेला लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लमहीमा आयोजना गरिएको छ। भेला पार्टी संगठन शुद्धिकरण आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा समन्वय विस्तार गर्ने उद्देश्य सहित आयोजना गरिएको जनाइएको छ। पार्टीको 14 महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा उति बेलाका सह महामन्त्री किशोर सिंह रोठरको प्रमुख आतिथ्यमा भेलाको उद्घाटन गरिएको थियो। प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरूको सहभागितामा आयोजना गरिएको उक्त भेलामा संगठनात्मक गतिविधि, पार्टीभित्रको एकता र आगामी निर्वाचन लक्षित तयारीबारे विस्तृत छलफल गरिएको सहभागी एक नेताले जानकारी दिनुभएको छ। पार्टीभित्र एकता अपरिहार्य रहेको, फुटेर होइन जुटेर जानुपर्छ भन्नेमा जोड़ दिएको जनाइएको छ।
0: साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपाली कैदीहरूलाई माफी दिएको छ। रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई आम माफी दिएको हो। नेपाल सरकार परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ। नेपाल सरकारले साउदी अरबको यस सहृदय कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतिविम्बको रूपमा लिएको छ। रियाद स्थित साउदी दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई सो माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्किने मन्त्रालयले जनाएको छ।
1: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 4 कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि मन्त्रालयले कानूनी प्रक्रिया अघि बढ़ाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिजा डीभी लिएको पाइएको छ। निजामती सेवा ऐन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउनु पर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्तबुझ्दो आधार र प्रमाण सहित सफाई पेश गर्न भनिएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। जर्मनीमा एक व्यक्तिले आफ्नी श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका कारण घटना भएको जर्मनीको प्रहरीले जनाएको छ। पारिवारिक विवादले घटना भएको र 4 महिला र 2 पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी हुन्। गोली चल्दा 3 शिशु र 3 आमा कार्यालयभित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। प्रहरीले गोली चलाउने 45 पुरूषसहित 3 पक्राउ गरेको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। फिफा विश्वकप फुटबलको नट आउट चरणमा नेदरल्याण्ड्स मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्याण्ड्ससँग पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16 पुग्यो। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल एक गोल बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ डच टोली चुक्यो। त्यसअघि नेदरल्याण्ड्सले खेलको 72 मिनटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो, तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए। आजै बिहान भएको खेलमा 4 विश्व विजेता जर्मनी पनि पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ।
0: मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 8.4 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे पनि सापेक्ष आर्द्रता 83% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा विद्यार्थीहरूको लागि 3 दिने क्लाउड कम्प्युटिङ कार्यशाला सम्पन्न। आधुनिक क्लाउड प्रविधि तथा यसको प्रयोगमा विद्यार्थीको चासो।
1: छिल्लीकोट क्षेत्रमा पितृ स्मृतिमा धर्मशाला र शिवालय मन्दिर निर्माण। घोराहीमा ज्येष्ठ नागरिक अन्तर पुस्ता ज्ञानशिप तथा अनुभव हस्तान्तरण।
0: बजेटपछि बस्न नसकेको लुम्बिनी प्रदेश सभा बैठक भोलिदेखि शुरू हुने। नेपाली कांग्रेस देउबा पक्षको भेला लमहीमा सम्पन्न।
1: र बाख्रा पालन कृषकका लागि राम्रो आमदानीको स्रोत बन्दै।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिकाराम चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिदै म देवा भुसाल
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: एक जबरदस्त कहानी है।
6: टाइटल क्या है तुम्हारा?
5: वेलकम टू द जंगल।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
5: हमें जाने दो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते हैं।
8: तेरी शक्ल कहीं देखी हुई है?
5: आप फ्लॉप फिल्म में भी देखते हो?
9: हम ही जन्मजात नहीं, शिकारी हूँ, शिकारी पूरे दैलेख मलाई चाहिए।
10: बीएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौरी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
10: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आजा हुलास बासमती राइस जिरा मसिनो राइस
13: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: सीता के भयो तिमीलाई? गुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन। अब त आफै मरिसक्यो। के कुरा गर्छु तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
16: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
18: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदान बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
19: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
18: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने,
19: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
18: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
19: छालामा दागहरू आउने, कपाल झर्ने,
18: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
19: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
18: बारम्बार गर्भ पतन भएमा
19: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
18: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
19: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
18: बिना कारण शरीरको तौल घटेमा
19: ढाड दुखेमा कम्मर दुखेमा
18: गाउट तथा युरिक एसिडको समस्या
19: बारम्बार आँखा रातो भएमा
18: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
19: बारम्बार लामो समयसम्म ज्वरो आएमा
18: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
19: लामो समयदेखि छाला कडा भएमा
18: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
19: युवा अवस्थामा पक्षघात भएमा
18: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
19: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
18: कम उमेरमा हृदयघात मुटु रोग भएमा
19: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
18: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
19: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
19: फोन नम्बर 0825916770
18: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
19: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
19: सम्पर्क फोन नम्बर 0825562601 सम्पर्क मोबाइल नम्बर 98578353990 98578313684 र 98578332770
6: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र परमेश्वर श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: 94 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
2: वरिष्ठ हार्ट जोर्न तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
3: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
2: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोरिङ सम्बन्धी अपरेशन सेवा।
4: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा, साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
1: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5563-218।
7: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
8: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
7: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
8: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
9: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जाँच।
11: सम्पर्क मोबाइल नम्बर 9822-9964।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
14: उपचार हुने रोगहरू:
13: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
14: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
14: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
13: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9866-61-694।
15: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
16: बिमा गराउन जाँदैछु।
15: बिमा किन गर्नु पर्यो सर? बिमा
16: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
15: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
16: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
15: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
16: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बीमा शुल्क समयमै तिर्ने अन्यथा बीमालेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
11: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
16: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
11: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
17: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
18: नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857771546।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
6: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
6: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
6: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
6: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
3: सम्पर्क फोन नम्बर 0825602004।
5: सम्पर्क मोबाइल नम्बर 9857730672 र 9699964848।
7: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिभिक्त जनशक्ति र सफल भविष्यको आधार।
2: डाक्टर आउने बारे सूचना:
8: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
8: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ। बिरामी जाँच्ने मिति 8/20 शनिबार।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9182890028। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
3: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9558734910।
3: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर उत्सव ट्रावल सँगै सटेको घोराई 15 सहित गेट दान
11: होइन भाइला लखर लखर कहाँ हिँडिस
12: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
11: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
12: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
12: ल ल काका गइहाले म
13: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
14: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
13: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राजसपामा केन्द्रीय समितिमा पहिलो पटक महिलाको बहुमत। राजनीतिमा नयाँ सन्देश दिएको महिला नेताहरूको भनाई, अन्य पार्टीले पनि सिक्नुपर्ने बाध्यता।
1: महिलाका लागि गरेको छ त्यो चाहिँ राजसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामी लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
0: पीआर र डीवी लिएर विदेश बसेका चार सरकारी कर्मचारी कार्यवाहीको दायरामा। एमाले उपाध्यक्ष पौडेलको रिटमा सम्पत्ति शुद्धिकरण मुद्दाको फाइल झिकाउने सर्वोच्चको आदेश। यस वर्षको मनसून देशैभर फैलियो। मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना। पहिरो सबैभन्दा बढ़ी चुनौती। कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द। यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण
2: देशैभर फैलियो। मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना। पहिरो सबैभन्दा बढ़ी चुनौती। कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द। यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने। फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे भिड्दै।
3: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ। विवाहको उमेर नपुगी गर्भवती हुने, सन्तान जन्माएर अल्पत्र पार्ने, वयस्क पुरूषसँग बिहेतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन्। अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
4: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन 3 देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार असार 6 कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो। मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशीमा पानी परिरहेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ। पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिम पनि बढ़न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो।
5: अब रातिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ यसो अधिकांश बादलबाट छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली प्राप्ती स्थान तथा कर्णालीको हिमाली भएका थोरै स्थानहरूमा 1-27 वर्षा हिमपात सम्भावना छ। यसको पहाड़ी र तराईबाट केही स्थानमा 1-27 मध्यमसम्म वर्षा हुने सम्भावना छ। रातिको हपमा त्यस्तै कर्णाली लुम्बिनी र सुटी पश्चिम प्रदेश पहाड़ी र तराई भएका भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। मधेस तथा बागमती प्रदेशका पहाड़ी भूभागका एक स्थानमा भने भारी वर्षा सम्भव हुने सम्भावना छ।
4: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन्। पछिल्लो 24 घण्टामा मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ खेतीबाड़ी र जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
6: पानी चाहिँ परिराखेको छ, तर अब पानी पनि जस्तो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन्, भनेको जनधनको क्षति त्यति धेरै छैन, भनेको हाम्रो जनधन पहिला जति घटनाहरू घटे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति छ र त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
4: शंखुवासभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युतविहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो।
7: यो चाहिँ यो शंखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाको गाउँपालिकामा यही 18 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो जग्गा जमिन भएको माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ चिरा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। यसमा चाहिँ यो नेवाटार, तल्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, ह्योङला, चेपचुक्का, याङसिङ, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ चाहिँ बढी प्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनमा किरा परेको कारणले गर्दाखेरि यो तल्लो छेम्पोङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। त्यो हाइड्रोपावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो अनि कस्तो अवस्था छ त्यो हाइड्रोपावरमा क्षति भएको कारणले बिजुली अवरुद्ध बन्ने कुरो थाहा भइसकेको छ र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुराहरू त्यो क्लियर भइसकेको छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ। भोलि खबरी हामी मुभ हुँदैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
4: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाण्डु सड़क खण्डमा आज र भोलि रातिको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातिको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र काली गण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ़नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीवी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरानबीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्यलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:00 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने 7:15 मेक्सिको र इक्वेडर खेल्दैछन्।
0: रासोपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
8: महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोषेढुङ्गाको रूपमा स्थापित गर्नुपर्छ नेपाली राजनीतिमा।
0: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्ट सँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
10: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
9: अनुहार हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
9: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
9: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत भरिने,
9: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
9: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
11: साथै
10: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: आइतर भने छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
5: पश्चिमाको सम्मान समानताको अभियान
6: कार्यक्रम साझा आवाज सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन् अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो
8: नेपालको संविधानले महिलाको कम्ती

0: सिलसिलामा भोट मागेको देखेको छु।
1: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
2: रासपाको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा, राजनीतिक सहभागिता क्षेत्रमा त्यो स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
1: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 205 82 जना निर्वाचित भएका छन्, जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भुसाल।
3: पदाधिकारीमा उहाँहरू पनि 2 हो के रे, कमिटीमा 50% हो चाहिँ राम्रो। अब मनोनित गर्ने कमिटी बाँकी छ, 99 कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
1: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
4: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्यो भन्दा माथि राज्यपालले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारण यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
1: 21 शताब्दीमा पनि महिलामाथि प्रतिशतात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर रासपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
5: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ यो महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ, आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
1: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ, तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ्दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। रासपाले केन्द्रीय समितिमा 51 निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो, त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
7: पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
6: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
9: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
9: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
8: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा,
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार।

0: विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
1: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
2: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
3: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
4: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
3: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दल फोन नम्बर 0825-62023 98478-1817 98478-3643।
5: भर्ना सम्बन्धी सूचना
2: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
5: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
3: सम्पर्क फोन नम्बर 0825-63-133 मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
6: गर्ने भनेर किसानले म कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन, त्यसको लागि चाहिँ के छ सम्पर्क गर्नलाई? जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
7: हामी जल तथा मौसम विज्ञान विभाग र नार्कै सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौँ र पूर्वानुमान बनाइसकेर चाहिँ नार्कको जुन सहकर्मीहरूसँग हामी बस्छौँ, बैठक बस्छौँ, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौँ।
6: जस्तो त्यहाँनिर एउटा हटलाइन नम्बर छ, सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर त्यो 1135 अथवा
7: कृषिकै लागि भनेर चाहिँ यो शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन, त्यो चाहिँ नाकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ। तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 1155 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 1155 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
6: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ?
7: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदरभन्दा कम पानी परेको पर्नेछ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सरदरभन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्नुपर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
6: त्यो कुरा जोड्दै जानेछौँ। एलनिनो भन्नु भएको छ अघिदेखि, कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेको छ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई।
7: पक्कै पनि एलनिनो अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन। यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन होइन, जस्तै हामीले जुन हावापानी आकलन गरेका छौँ त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ, अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ 2-5 महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौँ। प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्। जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग होइन, पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ। सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो 5-7 वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। 5-7 वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरुतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
6: मुक्ति काफ्रेज्यूले कमेन्ट गर्नुभएको छ, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोची र गैडाकोटमा पनि पानी पर्छ तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन
7: हुन्छ। यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ। जस्तो स्थानीय वायुकै कुरा गरौँ जुन अहिले मनसुन भन्दा अगाडिको समय छ त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइडमा चाहिँ पानी पर्ने तर त्योभन्दा पछाडि हामी लिवार साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने सुक्खा हुने हुन्छ होइन त्यो टाकुराको त्यो काम पनि हुन्छ। र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बङ्गालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो। जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ होइन र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभए अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ। त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमै पनि धेरै पानी पर्ने कम पानी पर्ने हुन्छ। र यो त हाम्रो विशेषता नै हो कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ जहाँ चाहिँ आकाश पातलको फरक छ। जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ। भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो 1-2 किलोमिटर होइन 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ त्यो हामीले देखेको छौँ।
8: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
9: आजदेखि देशभर वर्षायाम अर्थात मनसून सक्रिय भएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिकाबीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार। शुभरात्री।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी। मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर संघ आशावादी।
0: दृष्टिविहीनहरू 9 दिनदेखि माइतीगरमा धरनामा। कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न स्थानीय प्रशासनको आग्रह।
1: भक्तपुरबाट ल्याइएको रायोको सागमा अत्यधिक विषादी भएको पुष्टि। 45% भन्दा बढ़ी भएमा उपभोगका लागि अयोग्य हुने।
0: पाकिस्तानका अस्पतालहरू बन्द गरेर चिकित्सकहरू सड़कमा, उपचार नपाउँदा हजारौं बिरामी मर्कामा।
1: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै महिला क्रिकेटमा वेस्ट इण्डिज टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाल राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको 1.5 महिनामा राष्ट्र ब्याङ्कले मौद्रिक नीति ल्याउने गरेको छ। ब्याङ्कका डेपुटी गवर्नर किरण पौडेलले मौद्रिक नीति तर्जुमा गर्दा आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वबीच सन्तुलन कायम गरिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले आज काठमाडौँमा आयोजना गरेको आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले सरकारले प्रस्तुत गरेको बजेटसँग तादम्यता मिल्ने गरी मौद्रिक नीति ल्याउने बताउनु भएको हो। डेपुटी गवर्नर पौडेलले उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउँदै अन्य आर्थिक सूचकहरूलाई वाञ्छनीय सीमाभित्र राख्नु राष्ट्र ब्याङ्कको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।
3: ग्रोथ हाई ग्रोथको टार्गेट छ, ट्यान्डममा जानुपर्नेछ, त्यसलाई सपोर्ट पनि गर्नुपर्नेछ र सँगसँगै अरू सीमाहरूलाई पनि वाञ्छनीय सीमामै राख्नुपर्नेछ, अरू इन्डिकेटर्सहरूलाई पनि। त्यो भएर सोही बमोजिम राष्ट्र ब्याङ्कले आफ्नो मौद्रिक नीति तर्जुमा गर्ने नै छ। यसका आफ्नै टार्गेट्सहरू छन्, एङ्कर्सहरू छन् र अघि अनौसरले भन्नुभएको चाहिँ ट्रान्समिसन मेकानिजम पनि छन्। हामीले ती सबैलाई ध्यानमा राखि नै हाल्छौँ।
0: बजारमा मौद्रिक नीतिप्रति ठूलो अपेक्षा रहेको उल्लेख गर्दै उहाँले ती अपेक्षालाई सही दिशामा डोराउनु चुनौतीपूर्ण रहेको बताउनुभयो। सही कार्यक्रममा नेपाल ब्याङ्कर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ब्याङ्कहरूले धेरै पैसा कमाए भनेर नकारात्मक भाष्य सिर्जना गर्नुभन्दा लगानीको सुनिश्चितताको रूपमा हेरिदिन आग्रह गर्नुभयो।
4: ब्याङ्क पनि हामी पनि केही हिसाबले चाहिँ कुनै नाफा नै कमाउने भन्ने हिसाबले चाहिँ खोलिएकै संस्थाहरू हुन्। हालाकि कम्प्लायन्स र गभर्नेन्समा कुनै पनि प्रकारको कम्प्रोमाइज चाहिँ ब्याङ्क अथवा वित्तीय संस्थाहरूले गर्नु हुँदैन, किनभने त्यहाँ पिपुलको जनताको निश्चित छ। सो त्यो क्यालकुलेसनको चरणमा चाहिँ परिमार्जित नियमहरूले चाहिँ ब्याङ्कको प्रफिटेबिलिटीलाई चाहिँ स्क्युज गराएको छ र केही एउटा रिजनेबल टाइपको रिटर्न त दिँदै गर्दाखेरि चाहिँ इकोनोमीलाई नै सपोर्ट हुने हो। यो कुरा चाहिँ हामीले यसपल्टको मौद्रिक नीतिमा अलिकति क्यालकुलेसनहरूमा चाहिँ अलिक परिमार्जन गरिदिनुपर्छ भन्ने हिसाबले हामीले ल्याएको छ।
1: आज 68 संसद दिवस मनाइएको छ। हरेक वर्ष असार 16 गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ। नेपालमा 2016 साल असार 16 गते संसदको पहिलो बैठक बसेको थियो। 68 संसद दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोल प्रसाद अटियालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख 3 अंगबीच एकता र गतिशीलता आवश्यक रहेको बताउनु भएको छ। उहाँले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारले निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गर्नुभयो।
5: सुशासन कायम गर्ने विषयमा भ्रष्टाचारको अन्त्य गरेर कमसेकम अब चाहिँ नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो हामी फर्किनु पर्छ भनेर संसारभरि आफ्ना पीड़ामा बसिरहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनु पर्छ। यहाँहरूले यस्तो कार्यक्रममा मात्रै होइन, हामीले बोलाएर मात्रै होइन, यहाँलाई त्यो अधिकार छ, यहाँलाई त्यो कर्तव्य पनि छ र यहाँहरूको त्यो जिम्मेवारी पनि हो कि हामीहरूलाई यहाँहरूले खोज्नु पनि पर्छ।
1: सोही कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले लोकतन्त्रको सुदृढीकरण केवल निर्वाचनबाट मात्र सम्भव नहुने बताउनु भएको छ। अध्यक्ष दाहालले लोकतन्त्रको वास्तविक शक्ति राज्यका संस्थाहरूको प्रभावकारिता, पारदर्शिता र उत्तरदायित्वमा निहित हुने उल्लेख गर्नुभयो। अध्यक्ष दाहालले बदलिदो परिवेश अनुसार संसदीय गतिविधि नियमावलीलाई अनुसन्धानमा आधारित, जनमुखी र परिणाममुखी बनाउनु पर्नेमा उहाँको जोड़ थियो, तर अहिले त्यसो हुन नसकेको उहाँको भनाइ छ।
6: हामीले आफैप्रति निर्मम भएर प्रश्न सोध्नुपर्छ कि के संसदबाट समयमै आवश्यक ऐन कानून निर्माण हुन सकेका छन्, के कार्यपालिका संसदप्रति उत्तरदायी भएको छ, के माननीय सदस्यहरूले उठाएका जनताका समस्याहरू सम्बोधन भएका छन्। यी यस्तै प्रश्नहरूको गम्भीर ढंगले समीक्षा गर्दै त्यसबाट सिकेर अगाडि बढ्नु नै संसदको परिपक्वताको परिचय हो।
1: राष्ट्रिय सभा अध्यक्ष दाहालले प्रधानमन्त्री बालिन्द्र शाहले संसदको फेस नगरेको तर्फ संकेत गर्नुभएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
7: प्रक्रियाहरूका बारेमा चाहिँ कार्यव्यवस्था बैठक हुन्छ, अरू के बैठकहरू हुन्छ, हाम्रा चाहिँ अनौपचारिक कति बैठकहरू हुन्छ, ती बैठकहरूमा हामीले सुल्झाउन सकिन्छ, दलहरू छलफल गरेर टुङ्ग्याउन सकिन्छ। तर जब संसदको बैठकमा बस्छौ, जनताका मुद्दामा छलफल गरौं, किनभने जनताले तिरेको करबाट हामी एक त राज्यको कोष सञ्चालन, अब त्यही कोषबाट हामी चलिरहेका छौँ एउटा पात्र, अर्को कुरा जनताले चाहिँ हाम्रो आवाज त्यहाँ संसदमा बोल्न जानुभएको छ भनेर उहाँहरूले त्यसरी ग्रहण गर्नुभएको हुन्छ। एक मिनट पाएको समय पनि हामी जनताका मुद्दाका बारेमा बहस गर्नमा केन्द्रित गरौं न।
1: यस्तै प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आन्देम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताउनु भएको छ। जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई संकटमा पार्न नहुनेमा जोड़ दिँदै उहाँले नेतृत्वको आफ्नै अकर्मण्यता र सोचको अपरिपक्वताका कारण शासकीय स्वरूपमाथि प्रश्न उठाउन थालेको टिप्पणी गर्नुभयो।
8: हाम्रो शासकीय स्वरूपमाथि खन्याउन थाल्यो। हामीले नजानेको अभ्यासै नगरिकन त्यसका प्रति प्रश्न उठाउन थाल्यौं, त्यो राम्रो कुरो हुँदैन। त्यसले गर्दाखेरि आज हामीहरूले जनताहरूलाई थपक्कै महसुस गर्ने ठाउँमा पुर्याउनका निम्ति जसरी शासकीय स्वरूपको सातवटा प्रदेशको हामीहरूले परिकल्पना गरेका छौं, तीन तहको स्थानीय तहको हामीले परिकल्पना गरेका छौं, यो परिकल्पनामा कुनै लहर, कुनै आवेग, कुनै चाहिँ उत्तेजना यस्ता कुराहरूले त्यो जनताको रगतबाट साटेर ल्याएको त्यो निष्कर्ष जो ऐतिहासिक छ त्यसलाई अडिनलाईको बन्दी बनाउनु हुँदैन, त्यसका प्रति क्वेशन मार्क उठाउनु हुँदैन।
0: भारतीय सीमावर्ती क्षेत्र नवलप्रासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग गर्दै काठमाडौँको माइतीगर मण्डलामा आइपुगेका छन्। भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोक्सरण गरिरहेको जग्गाको लालपूर्जा वितरण हुनुपर्ने तीन सूत्रीय माग राखेर सुस्ता बचाव अभियानले आज धरना शुरू गरेको छ। उनीहरूले विभिन्न प्लेकार्डका साथै हातमा नेपाली झण्डा बोकेर धरनामा बसेका छन्। लामो समयदेखि नदी बहाव परिवर्तनका कारण आफ्नो उर्वर खेतीयोग्य जमीन भारतीय सीमा सुरक्षा बलको अतिक्रमण परेको तर आफ्नै देशको सरकारले लाल पूर्जा नदिँदा सुरक्षा विहीन बनेको उनीहरूको गुनासो छ। नागरिकता र भूमि अधिकारको माग गर्दै सरकारलाई घचघचाउन काठमाडौँ आइपुगेको पनि उनीहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे संसदमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि भारतीयहरूबाट आफूहरू थप पिल्न थालेको उनीहरूको गुनासो छ।
1: सरकारले गरी खान नदिएको भन्दै विरोध गरिरहेका दृष्टिविहीनले आज पनि माइतीगर मण्डलामा धरना दिएका छन्। उनीहरू लगातार 9 दिनदेखि माइतीगर मण्डलामा धरनामा बसेका हुन्। सरकारले सड़कपेटी मठ मन्दिर चोक लगायतका क्षेत्रमा बसेर गरीखाना समेत नदिएको सड़कपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताउनुभयो, नगर प्रहरीले धरपकड़ गर्ने जबरजस्ती हटाउने गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूले बताएका छन्। सरकारले व्यवस्था गरेको भन्दै आक्रोशित बनेका उनीहरूले आफूहरूलाई गरीखाना दिनुपर्ने या वैकल्पिक व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
0: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीले सड़कमै विरोध प्रदर्शन गरे। माइतीगर मण्डलामै उनीहरूले सामूहिक रूपमा प्रदर्शन गरेका हुन्। पुरानो अव्यवहारिक र विद्यार्थीको भविष्यमाथि गम्भीर असर पुर्याउने परीक्षा प्रणाली तथा ब्याच ड्रप नियम विरूद्ध उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीले हातमा विभिन्न प्ले कार्ड, मागपत्र र विरोध बोकेका थिए। विद्यार्थीले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसम्मत र वैज्ञानिक बनाउनु पर्ने अडान उनीहरूले राखेका छन्।
1: सरकारले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरी विदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा डिबी लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति दिन वा शोका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रहे निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूसँग स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयका अनुसार निजामती सेवा ऐन 2049 बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउनुपर्ने अवस्था देखिएकाले 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ।
0: नेपाल परिवेशमा आज राति केही स्थानमा भारी वर्षाको सम्भावना लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
9: गुणस्तरीय प्लम्बिङको
10: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन
12: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: मौसम पूर्वानुमान महाशाखाले आज राति देशका गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। यसै मनसून देशभरि नै फैलिसकेको महाशाखाका मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। हाल मनसून सुदूरपश्चिममा पनि पुगिसकेको र आजदेखि यो प्रणाली अझ बढ़ी सक्रिय भई देशभरि मनसून थप सक्रिय हुने मौसमविद महर्जनले बताउनुभयो।
0: बजेटका विषयमा सत्तारूढ़ असन्तुष्ट सांसद बीचको विवाद समाधान हुन नसक्दा कोशी प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आज दिउँसो 1 बजेका लागि तय गरिएको प्रदेशसभाको 9 अधिवेशनको 16 बैठक स्थगित गरी आगामी असार 18 गते बिहिबारका लागि तोकिएको छ। यसअघि असार 11 गते बिहिबारका लागि निर्धारण गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरेर आजसम्म सारिएको थियो, तर बजेटमा देखिएको राजनैतिक असमझदारी कायम रहेकाले सरकारकै आग्रहमा सभामुखले बैठक पुनः दुई दिन पछाडि पुर्याएको प्रदेश सभा सचिवालयका सचिव सुदर्शन खड्काद्वारा जारी सूचनामा उल्लेख छ।
1: आर्थिक वर्षका लागि कानूनले तोकेको समयसीमाभित्र बजेट ल्याउन नसक्ने पुरानै प्रवृत्तिलाई धरान उपमहानगरपालिकाले यस पटक पनि निरन्तरता दियो। तोकिएको समयसीमा नागेको छ दिन बितिसक्दा पनि बजेट ल्याउन नसकेको हो। बजेट निर्माण र योजना बाँडफाँडको विषयलाई लिएर जनप्रतिनिधिहरूबीच आपसी सहमति जुट्न नसक्दा बजेट प्रभावित भएको हो। यसअघि हर्क साम्पाङ मेयर हुँदा पनि बजेट ढिला पेश भएको थियो। बजेटका विषयमा व्यापक छलफल भइरहेको उपमहानगरले जनाएको छ। आन्तरिक तयारी नपुगेकाले बजेट ल्याउन ढिला भएको उपमहानगरका कार्यवाहक प्रमुख आइन्द्र विक्रम बेगाले बताउनुभयो। अघिल्लो वर्ष पनि बजेट दुई तीन महिना ढिला भएको कुरा उहाँले स्वीकार गर्नुभयो। अबको दुई चार दिनभित्रमा बजेट ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ।
9: अघिल्लो वर्ष पनि एक डेढ महिना
13: हजुर आन्तरिक रूपमा भन्नाले अहिलेसम्म आउँछ होला
0: जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथ हेटुडा काठमाडौँ सडक खण्डमा रातको समयमा यात्रा नगर्न नगराउन आग्रह गरेको छ। मकवानपुरका प्रमुख जिल्लाधिकारी वसन्त राज अधिकारीले आज जारी गरेको सूचनामा आज र भोलि बेलुकी पाँच बजेदेखि पर्सि बिहान पाँच बजेसम्म कान्ति लोकपथ हेटुडा काठमाडौँ सडक खण्ड हुँदै कुनै पनि प्रकारका यात्रा नगर्न नगराउन भन्नुभएको नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी गरेको सूचना अनुसार भोलि र पर्सि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने, पहाड़ी तथा हिमाली क्षेत्रमा पहिरो, सड़क अवरोध, गिग्रान बहाव, बाढ़ी र नदीमा जलसतह बढ़ने सम्भावना छ।
1: विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने भएको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागि र त्यसका लागि विज्ञसँग सुझाव संकलन गर्न लागि हो। शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले आज आयोजना गरेको विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन सरकार वालाको दृष्टिकोण र सुझाव विषयक अन्तर्क्रिया कार्यक्रममा कार्यदलका संयोजक डाक्टर बालचन्द्र लुइटेलले कार्ययोजना अनुसार मुख्य 12 विषयगत क्षेत्र र समिति गठन गरी व्यापक सुझाव संकलन गरिने बताउनुभयो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको गत वैशाख 11 गते शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको 98 बैठकले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेशनका डीन प्राध्यापक डाक्टर लुइटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
0: कुरियर व्यवसायीहरूले कुरियर सेवालाई पनि अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन्। हुलाक सेवा विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राज भट्टराईले अहिलेसम्मका सरकारले आफूहरूको मागको सुनवाई नगरेको भन्दै गुनासो गर्नुभयो। अध्यक्ष भट्टराईले कुरियर कुन मन्त्रालय अन्तर्गत हो भन्ने कानूनी व्यवस्था समेत नभएको बताउनुभयो।
14: कोरोना टाइममा हाम्रो पासको समस्या पर्यो, संचार मन्त्रालयमा गयो होइन तिमीहरू उद्योगतिर जाऊ, उद्योगमा जाऊ, उद्योगमा गयो भने होइन तपाईँहरू उद्योग होइन तपाईँहरू संचार जाऊ भनेको यस्तो किसिमको छ। र यो अत्यावश्यक सेवा कुरियर सेवा पनि जस्तै हुलाक जस्तै कुरियर सेवा पनि अत्यावश्यक सेवामा चाहिँ वर्गीकरण गरेर यसलाई चाहिँ 24 घण्टा आवत जावत गर्न जान दिनुपर्दछ, किनभने हामीले अति संवेदनशील भ्याक्सिनहरू भए अति महत्वपूर्ण सामानहरू चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चाहिँ कुरियर गर्दछौँ, पठाउने ल्याउने गर्छौँ।
0: कुरियर सेवा हाल हुलाक एन अन्तर्गत छ। उहाँले नेपालको निर्यात क्षेत्रमा 60% भन्दा बढ़ी काम गरेको कुरियर सेवालाई भन्सारमा काम गर्नका लागि उचित व्यवस्था नभएको पनि सुनाउनुभयो। अध्यक्ष भट्टराईले कुरियर सेवा संवेदनशील सेवा भएकाले यस्ता सामग्रीको आवत जावत 24 घण्टा हुने गरी व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनुभयो।
14: हामीलाई त्यहाँ दूषित भयो एयरपोर्टमा, हाम्रो सामान जानेहरू त्यसमा चाहिँ भन्सारको यही छुट्टै छ, त्यहाँको नागरिक उड्डयनको छुट्टै छ र त्यहाँ लिने जस्तो एउटा कुरियरबाट तपाईँ गयो जानु ढोला छेउला त्यो नपर्ला तर कुरियरबाट तपाईँ कुनै सामान पठाउनु पर्यो निर्यात गर्नु पर्यो 7 रुपियाँ 33 पैसा चाहिँ तपाईँको प्रति किलो नागरिक उड्डयन प्राधिकरणले त्यो गोदाम प्रयोग गरेर बाबत दिन्छ भने चाहिँ यो एक त सिधा जनतासँग सरोकार भएको विषय हो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
15: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
16: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
15: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
16: एकपटक दङ्गालीबाट किनेर हेर न
15: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
17: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
16: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
18: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
19: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
16: प्रोप्राइटर सोमराज रैदास
20: सम्पर्क फोन नम्बर 0825567775
16: सम्पर्क नम्बर 98478673।
17: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
21: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
22: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065223।
0: शपथ कार्यक्रम तय भएको राष्ट्रपतिले जनाएको छ। राष्ट्रपतिको पहिलो महाधिवेशन 4-7 गते भएर 12 गतेसम्म चलेको थियो। उक्त महाधिवेशनबाट 79 सदस्य निर्वाचित भएका छन्। बाँकी 51 जना भने सभापतिद्वारा मनोनयन हुनेछन्। राष्ट्रपतिले आजै केन्द्रीय कार्य समितिका सदस्यहरूको सूची समेत सच्याएको छ। जितेकाहरू पनि पराजितको सूचीमा परेपछि उजुरी परेको थियो। भुवन केसीको अध्यक्षतामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले क्लस्टर मिलाउने क्रममा त्रुटि भएको भन्दै निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको हो। सूची सच्याएसँगै 2 जनाको नाम हेरफेर भएको छ। सच्याएर सार्वजनिक भएको सूचीमा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ। उनीहरूको स्थानमा ध्रुव कुमार थापा मगर र पूजा बास्तोलालाई केन्द्रीय सदस्य बनाइएको छ।
23: काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भएको पुष्टि भएको छ। गत हप्ता मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको काउली धादिङको गजुरीबाट ल्याइएका लौका र सल्यानबाट ल्याइएको आलुमा पनि विषादीको मात्रा अत्यधिक भेटिएको थियो। आज बिहान भक्तपुरबाट ल्याइएको सागमा अर्गानो फस्फेट नामक विषादीको मात्रा 80.0160% भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटेकी नायब प्राविधिक सहायक अस्मिता आसपारेले जानकारी दिनुभयो। वहाँका अनुसार केन्द्रीय कृषि प्रयोगशालाबाट कालीमाटी तरकारी बजारका 12 पसलको 12 थरी तरकारीमा विषादी अवशेष परीक्षण गरिएको थियो। प्रयोगशालाले कार्बोमेट अर्गानोफस्फेट समूह कीटनाशक विषादीहरूको परीक्षण गरेको छ, जसको रोकावट प्रतिशत दर 35% कम हुँदा उपभोग योग्य तथा 35-45% भएमा केही दिन राखेर उपभोग गर्न मिल्ने मानिन्छ। तर कार्बोमेट र अर्गानोफस्फेट समूहका विषादीहरूको मात्र 45% भन्दा बढ़ी भेटिएको अवस्थामा त्यस्तो तरकारी उपभोगका लागि अयोग्य हुने भएकाले विसर्जन अर्थात नष्ट गर्नुपर्ने मापदण्ड छ।
0: जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज एक नगरपालिका सहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहलाई कार्यक्रमको बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो।
23: धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकै खेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। केन्द्रको तथ्याङ्क अनुसार विगत तीन वर्षको तुलनामा मकै खेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो। जिल्लामा गत वर्षको तुलनामा 68,000 मेट्रिक टन मकैको उत्पादन घटेको हो।
0: आज पनि शेयर बजार परिसूचक नेप्से ओह्रालो लागेको छ। नेप्से परिसूचक 24.63 अंकले ओह्रालो लागेर 2600 बिन्दुमा सीमित भएको छ। आज कुल 365 कम्पनीको शेयर 3.25 अर्ब रूपियाँमा खरिद बिक्री भयो।
23: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। महिला सहकर्मीमाथि भएको यसै आक्रमणको विरोधमा डाक्टरहरूले जारी गरेको विरोध प्रदर्शनका कारण सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा हजारौं बिरामीहरू पीड़ित भएका छन्। लामो समयसम्म ओपीडी सेवाहरू बन्द हुँदा धेरै नागरिकहरू नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएको जनाइएको छ भने अधिकांश महिला बालबालिका तथा वृद्ध वृद्धाहरू प्रभावित भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएशन पीएमए क्वेटा जोन र यंग डाक्टर एसोसिएशन वाईडीएको संयुक्त नेतृत्वमा भएको विरोध प्रदर्शन 21 दिनमा प्रवेश गरेको छ। आपतकालीन सेवाहरू अपरेशन थिएटर र डायलिसिस युनिटहरू संचालनमा रहेका भए पनि परामर्श तथा फलोअपका लागि आएका हजारौं बिरामीहरू चिकित्सा सेवा बिना घर फर्कन बाध्य भएका छन्। विज्ञप्ति जारी गर्दै पीएमए क्वेटा जोनले यस्तै आक्रमणको अनुसन्धान गर्न सरकार असफल भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार।
3: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरण अन्तिम 16 अन्तर्गत आज राति दुई खेल हुँदैछन्। राति 11:15 शुरू हुने आजको पहिलो खेलमा नर्वे र आइबरी कोस्ट तथा राति 3:00 स्वीडेन र साविकको उपविजेता फ्रान्स भिड्नेछन्। नर्वे र आइवरी फुटबल इतिहासमै पहिलो पटक आमने सामने हुन लागेका हुन्। समूह चरणमा आइवरी कोस्ट समूह ई र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा आइपुगेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि स्टार स्ट्राइकर एर्लिङ हालान्ड उच्च लयमा छन्। समूह चरणका तीन खेलमा 4 गोल गरिसकेका हालान्ड गोल्डेन बुटको दौड़मा रहेकाले यो खेलमा आइवरी कोस्टमाथि नर्वे हावी हुन सक्ने अनुमान गरिएको छ। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफको तेस्रो स्थानमा रहँदै नकआउट चरणमा आइपुगेको हो। हेड टू हेड इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म 23 पटक प्रतिस्पर्धा भएको छ, जसमा फ्रान्सले 12 खेल जितेको छ भने 6 खेल स्वीडेनको पक्षमा गएको छ र 5 खेल बराबरीमा टुङ्गिएका छन्। सन् 2020 पछि पहिलो पटक भिड्न लागेका यी दुई टोली मध्ये फ्रान्स बलियो देखिन्छ। जारी विश्वकपमा उच्च लयमा रहेका फ्रान्सेली कप्तान केलियन एम्बाप्पेले समूह चरणका सबै खेलमा गोल गर्दै कुल 4 गोल गरिसकेका छन्। भोलि बिहान 7:15 शुरू हुने अर्को खेलमा विश्वकप आयोजक मेक्सिको र इक्वेडर भिड्ने तालिका छ। यसपटकको विश्वकप आयोजक मेक्सिको समूह ए को विजेता र इक्वेडर समूह ई को तेस्रो स्थानमा रहँदै नकआउट पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच यो दोस्रो भेट हो। यसअघि सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 पराजित गरेको थियो। समग्रमा भएका 29 भेटमध्ये मेक्सिकोले 17 खेल जित्दा इक्वेडरले मात्र 4 खेल जितेको छ भने 8 खेल बराबरीमा सकिएका छन्। हालसम्म 4 टोलीले अन्तिम 16 स्थान पक्का गरिसकेका छन्। पाराग्वे क्यानाडा मोरक्को र ब्राजिल अन्तिम 16 पुगिसकेका छन् भने राउण्ड अफ 32 बाँकी खेलहरूबाट थप 12 टोलीहरूको टुङ्गो लाग्न बाँकी छ। आज बिहान नेदरल्याण्डसलाई हराएर मोरक्को र गैराती जापानलाई हराएर ब्राजिल अन्तिम 16 पुगेको हो। यसै गरी पाराग्वेले 4 पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 हराएको थियो। हालसम्म तय भइसकेको समीकरण अनुसार अन्तिम 16 पहिलो भिडन्तमा क्यानाडा र मोरक्को आमने सामने हुने निश्चित भइसकेको छ।
23: आईसीसी महिला टी ट्वेन्टी विश्वकप को पहिलो सेमी फाइनल खेल में अहिले अस्ट्रेलिया र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा भइरहेको छ। ओभल स्टेडियम में अस्ट्रेलिया टस जिते पहिले फिल्डिंग गर्न निर्णय लिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिज ले ताजा अवस्था में 15.5 ओवर को खेल सकिदा 6 विकेट को क्षति में 83 रन बनाएर खेलिरहेको छ। अस्ट्रेलिया समूह एक को विजेता र वेस्ट इण्डिज समूह दुई को उपविजेता बन्दै सेमी फाइनल पुगेका हुन्। अस्ट्रेलिया जारी विश्वकपमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजना वेस्ट इण्डिज पनि अस्ट्रेलियालाई हराएर फाइनल यात्रा तय गर्ने योजनामा हुनेछ। अर्को सेमी फाइनलमा पर्से इंग्ल्याण्ड र साउथ अफ्रिका बीच खेल हुनेछ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
23: बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी। मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर संघ आशावादी।
0: दृष्टिबीनहरू 9 दिनदेखि माइतीगर मण्डलामा धरनामा। नागरिकता र लाल पूर्जा माग्दै काठमाडौँ आइपुगेका सुस्तावासी पनि सड़कमै।
23: आज राति देशका केही स्थानमा भारी वर्षाको सम्भावना। कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न स्थानीय प्रशासनका आग्रह।
0: पाकिस्तानमा अस्पताल बन्द गरेर चिकित्सक सड़कमा, उपचार नपाउँदा हजारौं बिरामी मर्कामा।
23: र विश्वकप फुटबलमा आज दुई खेल हुँदै महिला क्रिकेटमा वेस्ट इण्डिज टस हारेर ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। भुवन विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत माफ गर्नुहोला। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसी छु।
5: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवा: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दान। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
21: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
17: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा
0: आउँदै हुनुहुन्छ।
1: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
0: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
1: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
0: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
1: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
12: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
22: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
1: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
24: बाङ्गा टिङ्गा दाँत मिलाउने,
1: शल्यक्रिया गरेर दाँत निकाल्ने,
24: खाली ठाउँमा दाँत भर्ने,
1: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
24: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
25: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
21: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: अन्य सेवाहरू:
12: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
29: खुशीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
31: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस,
25: र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
31: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
31: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
31: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498987141।

0: एनबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सीमा सुरक्षा सहितका विषय लिएर सुष्टावासी काठमाडौँमा आधारभूत अधिकारको माग,
1: एक नम्बरमा नागरिकता दिनु पर्यो, दुईमा राजपूर्जा दिनु पर्यो, तीनमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो सहकार बढाइदिनु पर्यो, नेपाल हो कि भारत हो।
0: संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको हो।

0: स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बस्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेथले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरू अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाओ अभियान र सुस्ता बचाओ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ़ बनाउनुपर्ने, नागरिकता विहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
2: पर्यो 2 नम्बरमा राजपूर्जा दिनु पर्यो, 3 नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधन बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो कि हो, सबै नजिक भिन छैन, त्यही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो के पर्छ नि, तेरो नागरिकता छ त तेरो राजपूर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, राजपूर्जा देखाऊ भन्छ, त्यसकारण हामीले चाहियो।
1: यद्यपि उक्त आन्दोलनमा स्वस्थ बचाओ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
3: राष्ट्र सभामा बोल्न पर्दाखेरि प्रधानमन्त्रीजी स्वयं बोल्नु पर्दो रहेछ, उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउन पर्दा पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समय को लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृह मन्त्री अनि परराष्ट्र मन्त्री यो तीनटा अब विभागीय मन्त्रीले पनि भेट्न पर्यो हाम्रो सोच हो।
1: दश गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
4: अब सीमा

0: शब्दमा त त्यहाँ 10,000 छैन, 10,000 नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्ता हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा 10,000 नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि 10,000 गाड्न पर्यो, सरकारले गर्न पर्यो, स्थानीय तह परदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
1: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाइ छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
2: वंशज दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छैन। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नागरिकता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान छ हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
1: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय, नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
3: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ। किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो। त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने, कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो। अहिले मात्रै होइन, पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र युरोबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो जस्तो
4: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्परागत रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
3: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका जोस्ता भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नै हो। अब संसद जनताले दिएर पठाएको शक्ति, त्यसलाई जुन खालको उपेक्षा रहेपछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
1: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
3: हामी कहाँ धेरै धेरै संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्ष बाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि, त्यसलाई उपेक्षै गर्न खोजेपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
4: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्ये केही कुरा, कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन्, पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
3: अब यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ, त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ त्यसका एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ, त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
4: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व दायित्व कसको त त्यसो भए?
3: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
4: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, 8-9 पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
3: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसेकम लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
4: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ़ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ?
3: सिक्दै अगाडि बढ़ने कुरा हो, हामीले यसलाई चाहिँ विस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ, तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्ररी चिनाउँदैन, त्यसरी हामी त्यो गरेर सबै गम्भीर हुनुपर्छ।
1: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टारमरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउण्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टारमरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउण्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
5: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधा भन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिकराम चौधरीको नमस्कार। धार्मिक तथा पर्यटकीय महत्व बोकेको तुलसीपुर उपमहानगरपालिका 19 स्थित सिल्लीकोट क्षेत्रमा पित्र स्मृतिमा धर्मशाला र शिवालय मन्दिर निर्माण गरिएको छ। तुलसीपुर 19 हाडीमेका ईश्वर पोखरेल र मुन्ना देवी पोखरेल परिवारले आफ्ना दिवंगत बुवा जागेश्वर ब्राह्मण, आमा खिमा देवी, दिदी यमुना एवं भाई हेमन्त पोखरेलको सम्झनामा धर्मशाला र शिवालय मन्दिर निर्माण गर्नुभएको हो। पकारीका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले सिल्लीकोट क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा नयाँ संरचनाले पर्यटक तथा भक्तजनलाई सहयोग पुग्ने बताउनुभयो। निर्माणकर्ता ईश्वर पोखरेलले आफ्ना बुबा जागेश्वर ब्राह्मणको तपस्थलीका रूपमा रहेको सिल्लीकोट क्षेत्रमा उहाँको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले धर्मशाला र शिवालय निर्माण गरिएको बताउनुभयो। उहाँले निर्माण गरिएका संरचनाको संरक्षण र उचित व्यवस्थापन भए आगामी दिनमा यस क्षेत्रको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्मित संरचना निर्माणकर्ता ईश्वर र मुन्ना देवी पोखरेल दम्पतिले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, वडा नम्बर 19 का वडा अध्यक्ष प्रेमनाथ योगी र कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो। महेन्द्र बहुमुखी क्याम्पस दाङको कम्प्यूटर साइन्स एसोसिएशनको आयोजनामा तथा पीकेआईके क्लब र एडब्ल्यूएस बिल्डर ग्रुप त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हालै 3 दिने इन्ट्रोडक्शन टु क्लाउड सर्भिस विथ एडब्ल्यूएस विषयको अनलाइन कार्यशाला सम्पन्न भएको छ। विद्यार्थीलाई क्लाउड कम्प्यूटिङ तथा एडब्ल्यूएस सम्बन्धी आधारभूत र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशाला गुगल मिट मार्फत सञ्चालन गरिएको थियो। कार्यक्रममा 8 कलेज र शैक्षिक संस्थाका 60 भन्दा बढ़ी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यशालामा क्लाउड कम्प्यूटिङका आधारभूत अवधारणा, एडब्ल्यूएस सेवाहरू, क्लाउड आर्किटेक्चर, डिप्लोमेन्ट तथा व्यवहारिक अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यशालामा सहभागी विद्यार्थीहरूले आधुनिक क्लाउड प्रविधि तथा यसको प्रयोगबारे महत्वपूर्ण ज्ञान हासिल गरेका थिए। कार्यक्रममा कम्प्यूटर साइन्स एसोसिएशनका पूर्व अध्यक्ष सागर रामा रुद्री तथा जगदीश ओली विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले सूचना प्रविधि क्षेत्रमा क्लाउड कम्प्यूटिङको महत्व, विद्यार्थीका लागि यस्ता सिपमूलक कार्यक्रमहरूको आवश्यकता तथा भविष्यका अवसरहरूबारे आफ्ना धारणा राख्नु भएको थियो। कार्यक्रममा प्रशिक्षक तथा विज्ञहरूले क्लाउड प्रविधिको वर्तमान अवस्था, यसको बढ़दो प्रयोग तथा भविष्यका सम्भावनाबारे जानकारी गराएका थिए। सहभागीहरूले एडब्ल्यूएस प्लेटफर्मको प्रयोग तथा क्लाउड सेवाहरूको कार्यप्रणाली बारे व्यावहारिक अनुभव समेत प्राप्त गरेका थिए। कम्प्यूटर साइन्स एसोसिएशनका अध्यक्ष निर्देशक तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउनका साथै उनीहरूको प्राविधिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास आयोजकले व्यक्त गरेका छन्। सरस्वती माध्यमिक विद्यालय काठेकोलमा ज्येष्ठ नागरिक अन्तरपुस्ता ज्ञान सिप तथा अनुभव हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजनामा भएको कार्यक्रममा सरकारवाला सहित कक्षा 9 र 10 का विद्यार्थीको सहभागिता भएको थियो। सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङका प्रशासन अधिकृत रुद्रमणि खरेको सभापतित्व एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। कार्यक्रममा गोराई उपमहानगरपालिका वडा नम्बर 15 का प्रतिनिधि कृष्णा राणा, विद्यालय व्यवस्थापन समितिका सदस्य रेखा बस्नेत, विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश डाँगी, कार्यालयका इन्जिनियर विजय बास्तोला, पूर्ण प्रसाद रिजाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा उपस्थित फरक फरक पुस्ताका व्यक्तिगत अनुभव साटासर गरेका थिए। पुस्ता पुस्ता बीचको सम्बन्ध सुमधुर हुन नसके समाज नै अस्वस्थ हुने धारणा सहभागीले राखेका छन्। कार्यक्रममा सहभागीका तर्फबाट कक्षा 10 का छात्र वर्षा कंवर र 9 का छात्र किशन नेपालीले कार्यक्रममा सिकेको धारणा राख्नु भएको थियो। कार्यक्रमको प्रशिक्षकमा नेपाल संस्कृत विश्वविद्यालयका उप प्राध्यापक दुर्गालाल केसी हुनुहुन्थ्यो। कार्यक्रममा बाल अधिकार, बाल कर्तव्य र ज्येष्ठ नागरिक प्रतिको जिम्मेवारी, बाल अधिकार प्रतिको नेपालको संविधान र कानूनमा भएको व्यवस्था लगायतका विषयमा जानकारी गराइएको थियो।
र दाङको राप्ती गाउँपालिकामा पालिका स्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज गाउँपालिकाको सभा हालमा सम्पन्न प्रतियोगितामा दुई वर्ष उमेर समूहका बाल बालिकाको पोषण अवस्था मूल्यांकन गरिएको थियो। प्रतियोगितामा वडा नम्बर दुईका रिदम कुमार प्रथम, वडा नम्बर पाँचकी बिबिसा केसी द्वितीय र वडा नम्बर तीनकी सायरा चौधरी तृतीय भएका छन्। उत्कृष्ट बाल बालिकालाई क्रमश 3,500, 3,000 र 2,500 रूपियाँ नगद प्रदान गरी सम्मान गरिएको थियो। प्रतियोगितामा स्वास्थ्य संस्थाबाट नियमित रूपमा तौल तथा उचाई मापन गरिएको अवस्था, उमेर अनुसारको तौल, पूर्ण खोपको अवस्था, सरसफाई तथा समग्र पोषण स्थिति लगायतका सूचकका आधारमा उत्कृष्ट बाल बालिका छनौट गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले बाल बालिकाको उचित पोषण र स्वास्थ्यमा परिवार तथा समुदाय दुवैको महत्वपूर्ण भूमिका रहँदै बताउँदै कुपोषण न्यूनीकरणका लागि सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले अभिभावकलाई बाल बालिकाको पोषण अवस्थाप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँको भनाई थियो। बाल बालिकाको पोषण अवस्थाबारे अभिभावकलाई सचेत बनाउने, स्वस्थ र सक्षम बाल बालिका निर्माणमा टेव पुर्याउने तथा कुपोषण मुक्त समाज निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको पोषण फोकल पर्सन धनबहादुर बुढा छेत्रीले जानकारी दिनुभयो। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दय भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाम,
7: सम्पर्क मोबाइल 98477779
8: र 98578309।
9: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह, अब दाङ गुराईको दिव्य फार्मेसीमा।
10: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
11: डाक्टरद्वारा दिइने सेवाहरू,
9: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
11: बिना टाका प्रभावकारी उपचार,
10: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
11: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
10: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
11: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
9: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
12: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-509 र मोबाइल 98453-0653।
13: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
14: बिमा गराउन जाँदैछु।
13: बिमा किन गर्नु पर्यो सर? बिमा
14: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
13: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
14: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
13: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
14: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बीमा शुल्क समयमै तिर्ने अन्यथा बीमालेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
13: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
14: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
13: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
8: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार

नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: ਯਾ ਇਹ ਦਾਂਤ ਦੁਖਿਰਾ
1: दाँत छुपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20-19 भएको हैन
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निकुन्
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाँत
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
8: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
8: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
9: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। धार्मिक तथा पर्यटकीय महत्व बोकेको तुलसीपुर उपमहानगरपालिका 19 स्थित छिल्लीकोट क्षेत्रमा पितृ स्मृतिमा धर्मशाला र शिवालय मन्दिर निर्माण गरिएको छ। तुलसीपुर 19 हाजी मेका ईश्वर पोखरेल र मुन्ना देवी पोखरेल परिवारले आफ्ना दिवंगत बुवा जागेश्वर ब्राह्मण, आमा खिमा देवी, दिदी यमुना एवं भाई हेमन्त पोखरेलको सम्झनामा धर्मशाला र शिवालय मन्दिर निर्माण गर्नुभएको हो। पक्कारीका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले छिल्लीकोट क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा नयाँ संरचनाले पर्यटक तथा भक्तजनलाई सहयोग पुग्ने बताउनुभयो। निर्माणकर्ता ईश्वर पोखरेलले आफ्ना बुबा जागेश्वर ब्राह्मणको तपस्थलीका रूपमा रहेको छिल्लीकोट क्षेत्रमा उहाँको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले धर्मशाला र शिवालय निर्माण गरिएको बताउनुभयो। उहाँले निर्माण गरिएका संरचनाको संरक्षण र उचित व्यवस्थापन भए आगामी दिनमा यस क्षेत्रको विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्मित संरचना निर्माणकर्ता ईश्वर र मुन्ना देवी पोखरेल दम्पतिले तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, वडा नम्बर 19 का वडा अध्यक्ष प्रेमनाथ योगी र कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो। महेन्द्र बहुमुखी क्याम्पस दाङको कम्प्यूटर साइन्स एसोसिएशनको आयोजनामा तथा पीकेआईके क्लब र एडब्ल्यूएस बिल्डर ग्रुप त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हालै 3 दिने इन्ट्रोडक्सन टू क्लाउड सर्भिस विथ एडब्ल्यूएस विषयक अनलाइन कार्यशाला सम्पन्न भएको छ। विद्यार्थीलाई क्लाउड कम्प्यूटिङ तथा एडब्ल्यूएस सम्बन्धी आधारभूत र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशाला गुगल मिट मार्फत सञ्चालन गरिएको थियो। कार्यक्रममा 8 कलेज र शैक्षिक संस्थाका 60 भन्दा बढ़ी विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यशालामा क्लाउड कम्प्यूटिङका आधारभूत अवधारणा, एडब्ल्यूएस सेवाहरू, क्लाउड आर्किटेक्चर, डिप्लोमेन्ट तथा व्यवहारिक अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यशालामा सहभागी विद्यार्थीहरूले आधुनिक क्लाउड प्रविधि तथा यसको प्रयोगबारे महत्वपूर्ण ज्ञान हासिल गरेका थिए। कार्यक्रममा कम्प्यूटर साइन्स एसोसिएशनका पूर्व अध्यक्ष सागर रामा रुद्री तथा जगदीश ओली विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले सूचना प्रविधि क्षेत्रमा क्लाउड कम्प्यूटिङको महत्व, विद्यार्थीका लागि यस्ता सिपमूलक कार्यक्रमहरूको आवश्यकता तथा भविष्यका अवसरहरूबारे आफ्ना धारणा राख्नु भएको थियो। कार्यक्रममा प्रशिक्षक तथा विज्ञहरूले क्लाउड प्रविधिको वर्तमान अवस्था, यसको बढ़दो प्रयोग तथा भविष्यका सम्भावनाबारे जानकारी गराएका थिए। सहभागीहरूले एडब्ल्यूएस प्लेटफर्मको प्रयोग तथा क्लाउड सेवाहरूको कार्यप्रणालीबारे व्यावहारिक अनुभव समेत प्राप्त गरेका थिए। कम्प्यूटर साइन्स एसोसिएशनका अध्यक्ष निर्देशक तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउनका साथै उनीहरूको प्राविधिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास आयोजकले व्यक्त गरेका छन्। सरस्वती माध्यमिक विद्यालय काठेकोलमा ज्येष्ठ नागरिक अन्तर पुस्ता ज्ञान सिप तथा अनुभव हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजनामा भएको कार्यक्रममा सरकारवाला सहित कक्षा 9 र 10 का विद्यार्थीको सहभागिता भएको थियो। सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङका प्रशासन अधिकृत रुद्रमणि खरेको सभापतित्व एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। कार्यक्रममा गोराई उपमहानगरपालिका वडा नम्बर 15 का प्रतिनिधि कृष्णा राणा, विद्यालय व्यवस्थापन समितिका सदस्य रेखा बस्नेत, विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश डाँगी, कार्यालयका इन्जिनियर विजय बास्तोला, पूर्ण प्रसाद रिजाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रममा उपस्थित फरक फरक पुस्ताका व्यक्तिगत अनुभव साटासार गरेका थिए। पुस्ता पुस्ता बीचको सम्बन्ध सुमधुर हुन नसके समाज नै अस्वस्थ हुने धारणा सहभागीले राखेका छन्। कार्यक्रममा सहभागीका तर्फबाट कक्षा 10 का छात्र वर्षा कौर र 9 का छात्र किशन नेपालीले कार्यक्रममा सिकेको धारणा राख्नु भएको थियो। कार्यक्रमको प्रशिक्षकमा नेपाल संस्कृत विश्वविद्यालयका उप प्राध्यापक दुर्गालाल केसी हुनुहुन्थ्यो। कार्यक्रममा बाल अधिकार, बाल कर्तव्य र ज्येष्ठ नागरिक प्रतिको जिम्मेवारी, बाल अधिकार प्रतिको नेपालको संविधान र कानूनमा भएको व्यवस्था लगायतका विषयमा जानकारी गराइएको थियो।
र दाङको राप्ती गाउँपालिकामा पालिका स्तरीय बाल पोषण प्रतियोगिता सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज गाउँपालिकाको सभा हालमा सम्पन्न प्रतियोगितामा दुई वर्ष उमेर समूहका बाल बालिकाको पोषण अवस्था मूल्यांकन गरिएको थियो। प्रतियोगितामा वडा नम्बर दुईका रिदम कुमार प्रथम, वडा नम्बर पाँचकी बिबिसा केसी द्वितीय र वडा नम्बर तीनकी सायरा चौधरी तृतीय भएका छन्। उत्कृष्ट बाल बालिकालाई क्रमश 3,500, 3,000 र 2,500 रूपियाँ नगद प्रदान गरी सम्मान गरिएको थियो। प्रतियोगितामा स्वास्थ्य संस्थाबाट नियमित रूपमा तौल तथा उचाई मापन गरिएको अवस्था, उमेर अनुसारको तौल, पूर्ण खोपको अवस्था, सरसफाई तथा समग्र पोषण स्थिति लगायतका सूचकका आधारमा उत्कृष्ट बाल बालिका छनौट गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले बाल बालिकाको उचित पोषण र स्वास्थ्यमा परिवार तथा समुदाय दुवैको महत्वपूर्ण भूमिका रहँदै बताउँदै कुपोषण न्यूनीकरणका लागि सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले अभिभावकलाई बाल बालिकाको पोषण अवस्थाप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो। बाल बालिकाको पोषण अवस्थाबारे अभिभावकलाई सचेत बनाउने, स्वस्थ र सक्षम बाल बालिका निर्माणमा टेवा पुर्याउने तथा कुपोषण मुक्त समाज निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको पोषण फोकल पर्सन धनबहादुर बुढा छेत्रीले जानकारी दिनुभयो। हवस् त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइटसँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै फेरि हामी उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: आज धेरै मानिसहरूले भनेको सुनिन्छ, हामी आफैलाई पनि लागेको छ कि जीवनमा जति हामीले सुख बढाउँदै गयौं त्यति सुख बढेन दुःख चाहिँ बढ्दै गयो भन्ने हामी सबैलाई लाग्छ। फर्केर हेर्यो बचपनलाई, हेर्यो बचपन कति रमाइलो थियो, जवानीलाई हेर्यो जवानी पनि रमाइलो थियो, तर अहिले रमाइलो छैन। बचपनमा पनि कहाँ रमाइलो थियो र, बचपनमा रमाइलो भएको बेलामा हामी अगाडि रमाइलो देख्छौँ। यी ठूला मान्छेहरूमा जुन मान्छेहरूको उमेर बढिसकेका छ खुसी त तिनीहरू होलान्, जवान मान्छेहरू खुसी होलान्, प्रौढ मान्छेहरू खुसी होलान् जस्तो लाग्थ्यो। म बच्चा, मलाई सबैले हेप्छन्, म के खुसी हुने र, मैले त सम्मान पनि पाउँदिन, आदर पनि पाउँदिन। म पनि ठूलो हुन पाए, मलाई पनि अरूले सम्मान गर्थे, आदर गर्थे, मसँग पनि पैसा हुन्थ्यो, पैसा कमाउँथे, कस्तो रमाइलो हुन्थ्यो होला जीवन, अगाडि रमाइलो होला जस्तो लाग्थ्यो। तर जवान भयो त्यतिखेर के लाग्न थाल्यो भने आत्तेरी अहिले के सुख छ र, त्यो बच्चा हुँदा कति सुख थियो, त्यो बेलामा पो रमाइलो थियो, अहिले सुख छैन। अब फेरि प्राउड भयो अनि के सोच्छ, ओहो जवानीमा सुख थियो, कस्तो रमाइलो थियो, अहिले रमाइलो भएन। अब वृद्ध भएपछि के ठान्छ, प्राउडमा रमाइलो थियो, अहिले रमाइलो भएन। हामी बितेको कुरालाई महत्व दिन्छौ, बितेकोमा रमाइलो देख्छौ, अहिले जे छ त्यसमा रमाइलो छैन, जे बितेर गयो त्यसमा रमाइलो थियो भन्ने हामीलाई लाग्छ। किन यस्तो लाग्यो होला प्रश्न उठ्छ, यस्तो किन हुन्छ, बितेको चाहिँ समय हामीलाई रमाइलो किन लाग्छ, अहिले जे भइरहेको छ यहाँ रमाइलो किन लाग्दैन। बितेको रमाइलो लाग्नुको मूल कारण के हो भने बितेको समयमा हाम्रो विषय भोग गर्ने क्षमता प्रबल थियो, कुनै पनि विषयलाई भोग गर्न सक्थ्यौं, भला भोग्ने सामान थिएन होला तर भोग्ने क्षमता चाहिँ थियो। बच्चामा धेरै चकलेट किनेर खान सक्ने सामर्थ्य थिएन होला तर कसैले एउटा चकलेट लिँदाखेरि पनि त्यसको स्वाद लिने क्षमता थियो, त्यो मिठास लिने क्षमता थियो। त्यसकारण आज फर्केर हेर्दा के लाग्छ भने बच्चामा चकलेट खाँदा जुन आनन्द आउँथ्यो आज चकलेट खाँदा त्यो रस छैन, त्यो आनन्द छैन, त्यो मिठास छैन। बच्चामा खानेकुरा खाँदाखेरि जुन मजा थियो त्यही खानेकुरा आज खाँदा स्वाद छैन, त्यो खानेकुराकै स्वाद कता कता गयो जस्तो। होइन, खानेकुराको स्वाद त उस्तै छ, आजका बच्चाहरूले पनि त्यही मिठास लिइरहेका छन्। हाम्रो स्वाद लिने क्षमता गुम्यो, हाम्रो भोग गर्ने क्षमता गुम्यो। भोग्य वस्तुहरू धेरै भए तर भोग्ने सामर्थ्य घट्दै गयो, त्यही भएर हामी अहिले दुःखको अनुभव गर्छौं। बचपन सुखी लाग्छ, जवानी सुखी लाग्छ, कारण त्यति नै हो। त्यो बेलामा भोग्ने क्षमता थियो, अहिले क्षमता छैन, किनभने सुख भनेकै विषय भोग हो, विषय भोग भन्दा बाहेक अर्को पनि सुख छ भन्ने हामीलाई थाहै छैन, ज्ञान नै छैन। विषयातीत अवस्थामा पनि आनन्द आउँछ त्यो त हामीलाई ज्ञान छैन। त्यसकारण हामीलाई ज्ञान भएको एउटै मात्रै कुरा हो विषय सुख, विषयहरूबाट मात्रै सुख पाइन्छ, वस्तुहरूबाट मात्रै सुख पाइन्छ, यति हामीले जानेका छौं। त्यही भएर हामी वस्तु जम्मा गरे गरेछौ, जति धेरै सम्पत्ति आयो त्यति म सुखी हुन्छु होला जस्तो लाग्छ, र सम्पत्ति जम्मा गरेको गरेछौ, अन्धाधुन्ध काम गरिराखेका छौं, कसरी सम्पत्ति आउँछ कसरी आउँछ, जति आए पनि पुग्दैन, अरूले अरूले, ओहो सारा जीवन सम्पत्ति जम्मा गर्नमा बित्यो। सम्पत्ति जम्मा गर्नु भने के हो, वस्तु जम्मा गर्नु। किन जम्मा गर्नु, वस्तु धेरै भयो भने म सुख पाउँछु, तर हामीले धेरै ठूलो गल्ती गर्यौं। वस्तु जम्मा हुँदैमा सुख कहाँ पाइन्छ र, वस्तुलाई भोग्न सक्ने क्षमता भयो भने सुख पाइन्छ, किनभने सुख भोगमा छ। पैसा कमाउनमा सुख छ र, पैसा खर्च गर्न पाउनुमा सुख छ। पैसा कमाउँदा पनि यदि सुख आउँछ भने के कारणले आउँछ भने पैसा खर्च गर्न पाइन्छ भन्ने कारणले सुख आउँछ। कसैले पैसा दियो, ल तिमीलाई मैले करोडौं रुपियाँ दिएँ, तर यो पैसा तिम्रै भयो है, फेरि यो एक करोड तिमीलाई दिएँ, यो पैसा तिम्रो, मलाई फिर्ता दिनु पर्दैन, यो पैसा तिम्रै हो, तर एउटा शर्तमा मात्रै म दिन्छु, त्यो के हो भने जीवनभरि यो पैसा तिमी खर्च चाहिँ गर्न पाउँदैन। भन्यो भने मजा आउँछ, पैसा कमाएर मजा आएको होइन, खर्च गर्न पाइन्छ भनेर कमाउँदाखेरि पनि मजा आएको, तर खर्च गरेर भोग्न सक्ने क्षमतै छैन भने त्यो भएर के काम, पैसा भएर के काम, खर्च गर्ने सामर्थ्य छैन, भोग गर्ने सामर्थ्य छैन। हामीले आफ्नो भोगको क्षमता गुमाइसक्यौं तर भोग्य वस्तु जम्मा गरेका गरी छौं। यस्तैमा मैले दुई लाइन बनाएको यहाँलाई सुनौ। कति टाढा पुगिएछ मनका इच्छा रोज्दा रोज्दै, कति टाढा पुगिएछ मनका इच्छा रोज्दा रोज्दै, आफैलाई गुमाएर आफ्ना लागि खोज्दा खोज्दै। आफू गुमिसक्यो थाहा छैन, आफ्नो लागि जम्मा गरेको छ। भोग गर्ने क्षमता सबै सिद्धिसक्यो, भोग्य वस्तु जम्मा गरेको गरै छ। आज हामीलाई यो अहिलेको स्थिति राम्रो लाग्दैन, यो उमेर भन्दा जवानी राम्रो थियो, बचपन राम्रो थियो, रमाइलो थियो। किन लाग्छ भने बचपनमा जवानीमा भोग्न सकिन्थ्यो, अहिले भोग्न सक्ने क्षमता छैन, कुरा त्यति हो। तर भोग्ने साधन भन्नुहुन्छ भने पहिला भन्दा अहिले धेरै छ, कमाई धेरै छ, पैसा जति पनि छ। पहिला थिएन, गाह्रो थियो, कठिनाई थियो, तर अहिले छ। भोग्य सामग्री त बढेको छ तर भोग्ने क्षमता घट्यो, अनि हामीले सुख पाएनौं। दुखी दुःखको मूल कारण नै त्यही हो, दुःखको कारण भोग गर्ने सामर्थ्य घट्यो। अब यो सामर्थ्य कसरी बढ्छ त? भोग गर्ने क्षमता नघटाइकन भोग कसरी गर्न सकिन्छ? सुख कसरी प्राप्त गर्न सकिन्छ? बचपनमा जुन सुख थियो त्यही सुख अहिलेसम्म पनि कायम भइरहोस्, त्यस्तै सुख पाइयोस्, त्यसको लागि के गर्नु पर्ला त? एउटै मात्रै काम गरे हुन्छ, भोग्य वस्तुप्रति सम्मान। हामी त जे भोग्नु छ त्यसलाई कहिल्यै सम्मान गर्दैनौ, खालि अपमान मात्रै। खानेकुरा अगाडि आयो भने पनि ठोस लगाइहाल्छ, के हो या के गरे आयो, न नुन मिल्या छ न मसला मिल्या छ, यस्तो पनि खाना हो, यत्रो दुःख गरेको के काम, यही खानाको लागि होइन, खाना बनाउने बेला यस्तो यस्तो त्यहाँ पनि गाली गर्न भ्याउँछ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि, फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
10: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
11: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
11: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
11: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
11: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
11: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
11: सम्पर्क फोन नम्बर 082-562-204,
10: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
12: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: जे भोगिरहेको छौ त्यसलाई पाएसम्म अपमान नै गर्छ सम्बन्धको भोग गरिरहेको छ आमा बुवा श्रीमान श्रीमती छोरा छोरी छन् नि परिवार सम्बन्धको भोग हो नि उनीहरूबाट त्यो सम्बन्धबाट आनन्द लिने हो सम्बन्ध भोगेर रमाइलो लिने हो तर जसलाई भोग गर्छौ उसैलाई अपमान गर्छ परिवारलाई सम्मान गरेर जानौ न श्रीमानलाई सम्मान गर्न जानेछ न श्रीमतीलाई जानेछ न बाबुआमालाई जानेछ अब कहाँबाट आउँछ सुख सुख आउँछ विषयबाट सुखलाई अपमान गरे गरिछ अनि कहाँबाट सुख आउँछ र त्यो अपमान गर्दा गर्दै भोग गर्यो जसलाई अपमान गर्यो उसैलाई भोग चाहिँ गर्यो फेरि अमन हुन्छ कि जसप्रति सम्मान नै छैन श्रद्धा भाव नै छैन भोग गर्ने विषयमा श्रद्धा नै छैन अब कसरी आनन्द आउला भोगबाट भोगबाट कसरी रस आउला त्यसकारण जे भोग गर्ने हो उसप्रति सम्मान भाव म खाना खाँदैछु खानाप्रति सम्मान अत्यन्तै प्रेम इज्जत श्रद्धा खानाप्रति सम्मान हुनुपर्छ त्यही भएर हाम्रा पूर्वजहरूले सिकाएका थिए हामीलाई खाना खानुभन्दा अगाडि बाबु खानालाई नमस्कार गर खानालाई ढोग खाना हातमा लिएर अहिले पनि कति मान्छेहरूले यसो ढोगेको देखिन्छ त्यो गरे के खानाप्रति सम्मान भाव व्यक्त गरेको खानालाई सम्मान गर्यौं भने खानाबाट आउने सुखको अनुभव घट्दैन झन बढ्दै जान्छ जेलाई हामी सम्मान गर्छौ त्यसलाई त्यो बढ्दै जान्छ तर सम्मान चाहिँ छैन लिप्त लिप्त भनेको के हो भने भोग गर्ने अभिलाषा अत्यन्तै छ मन भोगी छ भोग्न मात्रै खोज्छ तर भोगप्रति सम्मान पटक्कै छैन यो लिप्त भाव प्रेम छैन भोगलाई मात्रै त्यो भोगको आनन्द कसरी पाइन्छ त्यो चाहिँ छ भोग्न चाहिँ लागेछ तर त्यसलाई के भनिन्छ राक्षसी भोग भनिन्छ कि भोग्य वस्तुलाई दुःख दिएर भोग गर्ने यो भोग गर्ने वस्तुलाई अपमान गरेर दुःख दिएर भोग गर्नु भनेको आफ्नो भोग गर्ने क्षमता गुमाउनु हो यसले चाहिँ हाम्रो क्षमता गुम्छ अनि बितेको समय राम्रो लाग्छ जे गयो त्यो चाहिँ राम्रो जे छ त्यो चाहिँ नराम्रो कारण यति नै हो त्यसकारण दुईटा कुरालाई याद गरौं एउटा भोगप्रति सजगता किनभने सजगता नभइकन सम्मान आउँदैन अब भोग गर्ने विषयको यादै छैन भने सम्मान हुन्छ र पहिलो काम सजगता म जे भोग गर्दैछु त्यसप्रति सजग हुने खाना खाँदैछु खानामा सजगता अरू पनि केही विषय भोग गर्दैछु त्यसमा सजगता एउटा सजगता अर्को सम्मान यो सजगता र सम्मान भयो भने हाम्रो भोग गर्ने क्षमता कहिल्यै गुम्दैन र कहिल्यै पनि भोग्य वस्तुलाई अर्कोसँग तुलना गर्नुहुन्न दाज्नुहुन्न दाज्यो कि कमजोर भइहाल्छ हामी त जेलाई पनि दाज्छौं आफैलाई पनि तुलना गर्छौं मैले भोग गर्ने भने मेरो क्षमताको न हो अर्काको क्षमताको त म भोग गर्न सक्दिन मैले मेरो क्षमताको भोग गर्ने हो मेरो क्षमतालाई म अरू व्यक्तिको क्षमतासँग लगेर तुलना गर्छु अनि त्यहीबाट हाम्रो भोगप्रति अपमान दृष्टि जन्मिन्छ जसलाई पनि हामी त्यही गर्छौं बच्चाहरूलाई पनि त्यही गर्छौं त त्यो पल्लो घरको उसको छोराको अगाडि त खुट्टामा राखे पनि सुहाउँदैन अलिकति पढाइ लेखाइ कमजोर भयो भने बच्चालाई त्यसरी अपमान गर्छौ भनाइको मतलब के भने तेरो क्षमता भन्दा अर्काको क्षमता राम्रो छ अरूको क्षमता चाहिँ सम्मान योग्य छ तर तेरो क्षमता अपमान योग्य छ आफ्नै क्षमतालाई अपमान गर्छौ जबकि भोग गर्न त मेरै क्षमताले हो नि मैले जहिले पनि भोग गर्छु मेरो क्षमताको अर्काको क्षमताको भोग गर्न सक्दिन र आफ्नो क्षमतालाई अपमान गरेपछि अब कसरी सुख पाइन्छ त्यसकारण कहिल्यै पनि आफ्नो क्षमताको तुलना अर्काको क्षमतासँग गर्नु हुँदैन बरु आफ्नै क्षमतासँग चाहिँ तुलना गर्न मिल्छ। मैले हिजो यति राम्रो गर्न सकेका थिए तर आज गर्न सकेँ कि सकिनँ, हिजोको मेरो काम र आजको मेरो काममा मैले तुलना गर्न सक्छु। हिजो मैले यति माया गरेको थिए, यति सम्मान गरेको थिए भोग्य वस्तुलाई, आज मैले गर्न सकेँ कि सकिनँ, त्योभन्दा घटाएँ कि बढाएँ, त्यतातिर ध्यान दिए हुन्छ। हिजो म यति खुसी थिए, यति आनन्दको अनुभव गरेका थिएँ, आज त्यो खुसी छ कि छैन, हिजोको जस्तो खुसी छ कि छैन, आज बढ्यो कि घट्यो, हिजोसँग आफ्नो आज तुलना गरे हुन्छ। तर अरूसँग तुलना गर्नु हुँदैन, अरूसँग तुलना गर्यो भने आफ्नो क्षमतालाई अपमान गरियो, आफ्नो हिजोको सँग आज तुलना गरियो भने चाहिँ मैले आफ्नै क्षमताको सम्मान गरे। सम्मान त्यतिखेर हुन्छ जब आफैसँग तुलना गरिन्छ। आफूलाई अर्कोसँग तुलना गर्न चाहिँ आफ्नो क्षमताको अपमान गर्नु हो, र जहाँ पनि हामी अपमान गर्छौं त्यहाँबाट रस आउँदैन, भोगको रस आउँदै आउँदैन। अब श्रीमान श्रीमती सम्बन्ध छ, भोग छ, तर श्रीमानले कहिल्यै श्रीमतीको सम्मान गर्दैन, श्रीमतीले कहिल्यै श्रीमानको सम्मान गर्दैन, सम्मान पटक्कै छैन, सम्बन्ध चाहिँ घृणापूर्ण छ, अनि भोग गर्छ, अनि भोग्ने क्षमता कसरी वृद्धि हुन्छ? उल्टो घट्दै घट्दै घट्दै जान्छ, र सुख कहाँ हो टाढा पुग्छ। जहाँ प्रेम छ, जहाँ सम्मान छ, सुख त्यही छ। त्यसकारण भोग्य प्रति लिप्त होइन, पूजा भाव हुँदा आफ्नो भोग प्रति सम्मान मात्र होइन पूजा हुनुपर्छ। मैले जे जे भोग गर्छु त्यो भोग्य वस्तु मेरो लागि भगवान सरह हुनुपर्छ। भगवानलाई म जति सम्मान गर्छु, श्रद्धा गर्छु, मैले भोग गर्ने विषयलाई मैले त्यति नै श्रद्धा त्यति नै सम्मान गर्न सके भने चाहिँ मेरो भोग गर्ने क्षमता कहिल्यै कहिल्यै नष्ट हुँदैन, वृद्ध हुन्जेलसम्म पनि त्यो क्षमता बढ़ी नै रहन्छ। सन्त कवीर भन्नुहुन्छ, जिउ कि तिउँ धारे दिने चदरिया, भनेको यो शरीर मैले जस्तो लिएर आएको थिए त्यस्तै मैले छोडेर जानुपर्छ, मेरा इन्द्रियहरू जुन इन्द्रियहरूबाट मैले भोग गर्थे, जस्ता इन्द्रिय मैले लिएर आएको थिएँ, म मर्नुभन्दा अगाडि पनि मैले त्यस्तै छोडेर जानुपर्छ, कमजोर बनाएर जान पाइन्न। कसैले दिएको उपहार हो नि यो शरीर, यो क्षमता, यो क्षमतालाई बिगारेर तहस नहस पारेर जान पाइँदैन, जस्ताको तस्तै छोड्नुपर्छ। जे जे पनि भोग गर्ने सामर्थ्य थियो त्यो मेरा इन्द्रियहरूमा, ती मेरा इन्द्रियहरू मृत्यु हुने बेलामा पनि जस्ताको तस्तै सक्षम हुनुपर्छ, त्यसरी त्याग गर्नुपर्छ, बिगार्न पाइन्न। यो क्षमताको वृद्धि सर्वाधिक महत्वपूर्ण, खुशी हुनको लागि, सुखी हुनको लागि।
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा।
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-567-021 र होटल डाङगाडी नजिक, जीवन चौधरी, मोबाइल नम्बर 98-78-62-375।
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिचियामा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725।
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
15: विशेषज्ञ डाक्टरी सेवाहरू
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
16: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
15: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
14: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9848710030 र 9829954555।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
18: भर्ना खुल्यो।
19: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
18: हाम्रा विशेषताहरू
19: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
18: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
19: शान्त तथा पारिवारिक वातावरण भएको,
18: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
19: तिहार सुसारको राम्रो व्यवस्था भएको,
18: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
19: घरको जस्तै माया पाउने,
20: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
21: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
20: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862531183।
22: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
22: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
23: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
22: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9578735990, 9578135684 र 9578132077।
23: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
24: डाक्टर आउने बारे सूचना।
25: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र PFT सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
24: डाक्टरद्वारा दिइने सेवाहरू
25: पुरानो भन्दा पुरानो दम, आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
24: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
0: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
1: बिरामी जाँच्ने मिति असार 20 गते शनिबार
20: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
1: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 र 98182898
2: होइन के भयो दाई किन झुक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
2: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान
4: हरेक व्यक्ति सफल हुन चाहन्छ हामी एकअर्कालाई सफल भएस भन्छौ सफल हुनु भन्छौ भन्ने बेलामा असल बनेस भने पनि भित्रभित्रै भाव चाहिँ सफल बनेस भन्ने रहन्छ यो एकदमै स्वाभाविक हो र को सफल हुन चाहन्न एउटा बिरालो बाहिरबाट आएर घरभित्र प्रवेश गर्न खोज्दैछ भने घरभित्र प्रवेश गर्न सफल हुन चाहन्छ एउटा मृग कहीँ घाँस देख्यो र त्यो घाँससम्म पुगेर घाँस खान्छु भन्ने सोच्यो भने सफल हुन चाहन्छ त मनुष्य सफल हुनु खोज्नु त स्वाभाविक हो हरेक प्राणी सफल हुन खोजेका छन् सफलता के हो र सफलता प्रशस्त छ कि छैन सफलता पर्याप्त छ कि छैन कि सफलताभन्दा अगाडि पनि जानुपर्छ हामीले सफलता के हो लक्ष्य पूरा हुनु सफलता हो त्यो लक्ष्य जस्तो सुकै होस् सानो ठूलो होस् तपाईँले हात उठाउन खोज्नुभएको थियो हात उठाउन सक्नुभयो सफल हुनुभयो हात उठाउनलाई तपाईँ शौचालय जान खोज्नुभएको थियो शौचालय जानुभयो सफल हुनुभयो तपाईँको मनले त्यति सफलता भनेर कहीँ न कहीँ रेखाङ्कित गर्छ र मनले सफलताहरूको एउटा संग्रह निर्माण गर्न चाहन्छ अब सफलता के हो त राम्रोसँग हेर्नुभयो भने सफलताको परिभाषा हो आफ्नो लक्ष्य पूरा गर्नु त्यो लक्ष्य जस्तो सुकै होस् त्यो लक्ष्य तपाईँ कुनै शिक्षा हासिल गर्नु उपाधि हासिल गर्नु पनि हुनसक्छ कुनै महत्वपूर्ण पदमा पुग्ने पनि हुनसक्छ इच्छाएको व्यक्तिसँग विवाह गर्ने पनि हुनसक्छ वा अमुक धन आर्जन गर्ने पनि हुनसक्छ त्यो लक्ष्य जेसुकै हुनसक्छ लक्ष्य पूरा गर्नु सफलता हो यो सफलताको सानो परिभाषा हो तर हामीले के पायौं भने नि हामी आफ्नो अनुभव हेरौँ त जीवनमा हामी हरेक दिन सफल भइ नै रहेछौँ खान मन लागेको थियो भोक लागेको थियो खान त पाएकै छौँ त्यति मात्रामा सफल भयौँ नुहाउन मन लागेको थियो नुहाउन पायौँ त्यति मात्रामा सफल भयौँ कुनै काम गऱ्यौँ त्यो पनि सफल भयौँ पढ्न मन थियो त्यो पनि सफल भयौँ कसै त विवाह गर्न मन थियो त्यो पनि सफल भयौँ तर सफल भइकन पनि के हामी सफल भयौँ त कि सफलता कि सफलता नै हाम्रो लागि मृग मरिचिका साबित भयो हामीले ठिकसँग हेऱ्यौँ भने के बुझ्छौँ त भन्दा हरेक सफलताको बावजुद हामी चाहिँ असफल हुँदै गएका छौँ किनभने नि मनले के देख्छ भने जुन कुरा आफूसँग आयो जुन कुरा आफूसँग आयो त्यसलाई मूल्य दिनु हुँदैन र जुन कुरा आफूसँग छैन त्यही मात्रै मूल्यवान छ भनिदियो भने यो व्यक्ति दौडेको दौडै गर्छ भन्ने मनले बुझेको छ यो मनको नियम हो यसलाई 90 नियम भनिन्छ द रुल अफ 90 अथवा द ल अफ 90 त्यो नियम के हो? नब्बेको नियम, जे मसँग छ त्यो नब्बे, अर्को दश आयो भने त पुरा हुन्छु भन्ने सोच, र त्यो दश कहिल्यै पनि थपिँदैन, सय कहिल्यै बन्दैन, जे पनि आउँछ नब्बे नै हुन्छ जीवनमा। त्यसकारणले हजार सफलताको बावजुद व्यक्ति असफल अनुभव गरिरहेको छ, व्यक्ति एकदमै असफल अनुभव गरिरहेको छ। कारण के हो? अलिकति खोतल्नुहोस् आफूभित्र, तपाईँलाई सफलताको प्यास कहाँ लागेको छ खोज्नुहोस्। सफलताको प्यास बाहिर लागेको छैन, तपाईँभित्र लागेको छ। तपाईँलाई धन चाहियो भने पनि धन चाहियो भनेर तपाईँको मनले भनेको, तर ब्याङ्क ब्यालेन्स बढेर तपाईँको मन बढ्दैन। राम्रोसँग हेर्नु होला, ब्याङ्क मौज्दात बढेर तपाईँको मन बढ्दैन। तपाईँलाई कुनै पद चाहियो, सम्मान चाहियो, मान चाहियो, मर्यादा चाहियो, त्यो बाहिर प्राप्त हुन्छ, तर चाहिएको त भित्र हो नि। तपाईँ भित्र के चाहिँ लान सक्नुहुन्छ? कसैसँग विवाह गर्नुभयो के उसलाई भित्र लैजान सक्नुहुन्छ? तपाईँ प्रधानमन्त्री बन्नुभयो, राष्ट्रपति बन्नुभयो, के तपाईँले उसलाई आफ्नो मनमा लैजान सक्नुहुन्छ? अतृप्ति मनमा छ। अब कस्तो समस्या छ भने मनुष्यको जतातिर मनुष्यको आँखा नै जाँदैन, अन्धाधुन्ध सफल हुन दौडिरहेको छ मान्छे, तर सफलता के हो कहाँनिर हुन्छ भन्ने बुझेको छैन। ऊ सफल आफूभित्र हुन खोजेको छ, तर प्रयास बाहिर गर्छ। त्यसकारणले जहिले सुकै नब्बेको नियम लागू हुन्छ। तपाईँले जीवनमा जे पनि हासिल गर्नुहुन्छ त्यो हासिल गर्नुहोस्। तपाईँ चक्रवर्ती सम्राट बन्नुहोस्, तपाईँ अरबपतिहरूको पनि अरबपति बन्नुहोस्, तपाईँलाई सबै संसारका सुख सुविधा भोगहरू उपलब्ध हुन्, इन्द्र महाराज जस्तो तपाईँको जीवन बनोस्, र पनि तपाईँ नब्बेमा पुग्नुहुन्छ, सयमा कहिले पनि पुग्नुहुन्न। किनभने माग मनभित्र उठेको थियो, बाहिरको कुनै पनि कुराले कहिल्यै पनि पूरा गर्दैन। त्यसकारणले हाम्रा ऋषिहरूले सफलता भन्ने शब्द प्रयोग गर्दैनन्। जसले जीवनलाई गहिराईसँग बुझ्यो उसको लागि सफलता मूल्यवान होइन। ऋषिहरूले शब्द प्रयोग गर्छन् सुफलता। जीवनमा सुफल लाग्यो, सही फल लाग्यो, सुफलता के हो? म बाहिरबाट समृद्ध भए र भित्रबाट शान्त पनि भए भने बल्ल सुफलता जन्मिन्छ। बाहिरी समृद्धि र भित्री शान्तिको त्यो अनुपम संयोगबाट सुफलता जीवनमा जन्मिन्छ। त्यसकारणले जीवनलाई बाहिर मात्रै सम्हाल्न कोसिस नगर्नुहोस्। तपाईँको जीवन कहिले पनि सम्हालिँदैन। आजसम्म कसैको सम्हालिएको छैन, तपाईँको पनि सम्हालिँदैन, यो निश्चित रहनुहोस्। र बुद्धिमान व्यक्ति त्यो हो जो अरूको जीवनबाट सिक्छ, मूर्ख त्यो हो जो कहिले पनि सिक्दैन, र ठिक्क बीचको व्यक्ति त्यो हो जो आफूलाई परेपछि मात्रै सिक्छ, त्योभन्दा पहिले सिक्दैन। मध्यम स्तरको बुद्धि भएको व्यक्ति त्यो हो जो आफ्नै अनुभवले मात्रै सिक्छ, बुद्धिमान त्यो हो जो अरूको अनुभवले सिक्छ। यी सानो उमेरका सिद्धार्थ गौतमलाई, भगवान बुद्धलाई के लागेको थियो कि यिनी सानो उमेरमै जब बाहिर युवा संघको कार्यक्रम उद्घाटन गर्न गएका थिए, कोही मरिरहेको मान्छे देखेर म पनि मर्छु भन्ने बुझे। अरूको जीवनबाट सिक्ने बुद्ध बन्छ, आफ्नो जीवनबाट पनि नसिक्ने बुद्ध बनिरहन्छ, र मुस्किलले आफ्नो जीवनबाट सिक्ने बीचमा त्रिशंकु भएर बाँचिरहन्छ। त्यसकारणले सफलतालाई हामीले नयाँ ढंगले हेर्नुपर्छ। म भित्र सफलता लान सक्दिन, सबै सफलता बाहिर छुट्ने छन्, मृत्युको बेलामा यी कुनै पनि कुरा मसँग जाने छैनन्, यो कमाई खाने उपाय मात्रै हो भन्ने मैले बुझ्नुपर्छ। र असली सफलता भित्री तृप्तिबाट आउँछ, शान्तिबाट आउँछ भन्ने बुझ्नुपर्छ। अन्तमा एउटा कुरा बुझ्नु होला, भित्री शान्ति र बाहिरी समृद्धि जसलाई सफलता भनिन्छ त्यसलाई आनन्द पनि भनिन्छ। आनन्द शब्दको अर्थ खुशी होइन, आनन्द जीवनको त्यो अवस्था हो जहाँ म भित्रबाट शान्त हुँदाहुँदै बाहिरबाट समृद्ध पनि छु अथवा बाहिरबाट समृद्ध हुँदाहुँदै भित्रबाट म परम शान्त पनि छु। त्यसकारणले कोही भगवान कृष्ण कोही भगवान राम कोही भगवान बुद्ध आनन्दित छन्। हामी अधिकतम भयो भने खुशी होला तर त्यो खुशी छेडेको हुन्छ। आनन्द चिरस्थायी हुन्छ। आनन्द सनातन धर्म हो त्यो कहिले मर्दैन। अरू सब छेडेको हुन् त्यो टिक्दैन। त्यसकारणले सफलतालाई सुफलता बनाउने बाहिर र भित्र दुवै बाटोबाट आफूलाई सुसज्जित बनाउने प्रयास गर्ने यो चाहिँ अत्यन्तै बुद्धिमान व्यक्तिको लक्षण हो।
25: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
5: मम्मी मम्मी दाँत दुख्यो।
6: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्ने रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
7: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
8: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
6: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
8: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
25: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
9: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
10: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 0825902022।
6: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
27: हाम्रा सेवाहरू
26: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
27: छाती दम निमोनिया खोकी छेरो
26: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
27: मधुमेह सुगर मृगौला रोग पिसाब
26: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
27: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा